शुभ प्रभात श्रोता, एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। आज शुक्रबार विक्रम सम्बत 2083 सालको असोज 23 गते अर्थात् शक सम्बत 1948 सालको अश्विन 17 गते तदनुसार सन् 2026 सालको अक्टोबर महिनाको 9 तारिक समय यस बेला बिहानको 6:25 अनि 40 सेकेन्ड भइरहेछ। अब आरम्भ हुन्छ आजको हाम्रो बिहानी अधिवेशन। आकाशवाणी खरसाङ सुनेर बसिरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा प्राविधिक मित्र सीएल ब्राह्मीन, प्रसारण सहयोगी रेशमा छेत्रीको साथमा म उद्घोषिका दीपा राणाको तर्फबाट हार्दिक स्वागत एवं बिहानीको न्यानो अभिवादन। र श्रोताहरूले हाम्रो कार्यक्रमहरू न्यूज अन एआईआर मोबाइल एप साथै आकाशवाणीको दार्जीलिङ एफएम 100.2 मेगाहर्ज साथमा प्रसार भारती वेब्स ओटीटी प्लेटफर्म मार्फत पनि सुन्न सक्नुहुनेछ।

0: श्रोता अधिवेशनको प्रारम्भमा प्रस्तुत छ कार्यक्रम गान्धी कथा।
1: जय रघुनन्दन जय सियाराम।
2: समाजलाई बलियो बनाउनु हो भने प्रत्येक देशवासीले सकारात्मक भावना लिनु सक्नुपर्छ। यो भनाइ हो राष्ट्रपिता महात्मा गान्धीको। आदरणीय श्रोताबिन्द नमस्ते। आकाशवाणी खरसाङको साप्ताहिक कार्यक्रम गान्धी कथामा हजुरहरू सबै सबैलाई यो सञ्चालक नामगेलको न्यानो अभिवादन अनि शुभ प्रभात।

उनको असंगतता र पूर्ण न्याय र समृद्धिको सिद्धान्तमा आधारित छ। उनले भनेका थिए कि व्यक्तिहरूले कुनै पनि समयमा आफ्नो अधिकारहरू प्रयोग गर्नुपर्छ, तर यी अधिकारहरूलाई समृद्धि र सामाजिक कल्याणको लागि बुद्धिमानीपूर्वक प्रयोग गर्नुपर्छ र समृद्धि र सामाजिक भलाइको प्रोत्साहनमा योगदान गर्नुपर्छ।

श्रोता बिन्द, महात्मा गान्धीले अधिकार र कर्तव्यको बीचको सम्बन्धमा अनेक विचार प्रस्तुत गरेका छन्। उनी भारतीय समाजमा अधिकारको महत्वलाई सम्झाउँदा सामाजिक न्याय, स्वतन्त्रता र समानताको महत्वलाई बुझाए। उनले अधिकारलाई सहज, स्थायी र सम्पूर्णतासँग सम्बोधन गरेका थिए। कर्तव्यको पक्षमा गान्धीजीले समाजसँगै सहकार्य गरेर सामाजिक सुरक्षा, सामाजिक उन्नति, शान्ति र समृद्धिका लागि पनि प्रयास गर्न उत्कृष्टता देखाए। गान्धीजीले अधिकार र कर्तव्यमा सामञ्जस्य राखेका थिए। उनले भ्रष्टाचार, असमानता र अज्ञानता विरुद्ध लड्नका निम्ति जनहितमा काम गरेका थिए र यो उनको आपसी सम्बन्धमा थियो। उनले आत्मनिर्भरता, सत्याग्रह औ अहिंसाको मूलमा राखेका थिए र यी मूलहरूले उनको अधिकार र कर्तव्यको सिलसिलामा एक सशक्त समाज निर्माण गर्नमा पनि मद्दत गरेका थिए।

श्रोताबिन्द, महात्मा गान्धी एउटा यस्तो गहकिलो नाम हो जो सुन्न साथ हरेकको मनमा सत्य र अहिंसाको सम्झना आउँछ। गान्धीजी एउटा यस्तो व्यक्तित्व जसले कसैलाई केही सुझावहरू दिन अघि ती सुझावहरूलाई प्रथम आफूमाथि प्रयोग गर्ने गर्दथे। उनले जस्तै विघ्न बाधाहरूमा पनि अहिंसाको बाटो कहिले त्यागेनन्। उनी एक महान व्यक्तित्वका धनी राजनैतिक नेता थिए। उनले भारतवर्षको स्वतन्त्रतामा महत्त्वपूर्ण भूमिका निभाएका थिए। उनलाई सन् 1944 नेताजी सुभाष चन्द्र बोसले राष्ट्रपिता भनेर पनि सम्बोधन गरेका थिए।

अधिकार र कर्तव्यको सम्बन्धमा गान्धीजीको दृष्टिकोण अत्यन्त महत्त्वपूर्ण थियो। उनले भनेका थिए, अधिकार र कर्तव्यले हाम्रो जीवनलाई सन्तुलित बनाउँछ र समाजमा शान्ति र समृद्धि ल्याउँछ। अधिकारले मानिसहरूलाई सजीवतामा परिचय गराउँछ र सोही समयमा कर्तव्यले परिस्थितिहरूमा सहयोग पनि गर्छन्। उनीले सत्याग्रहको माध्यमद्वारा यो सिद्धि गर्न प्रयास गरे कि मानिसले आफ्नो अधिकारको निम्ति जागृत हुनुपर्छ, आवाज उठाउनुपर्छ, तर यसलाई अहिंसाको साथमा गर्नुपर्छ अनि समाजप्रतिको आफ्नो कर्तव्यलाई पनि ध्यानमा राख्नुपर्छ।

राष्ट्रपिता महात्मा गान्धी एक व्यक्तिको नाम मात्र होइन, उहाँ आफ्नो जीवन मानव समाज र देशको लागि समर्पित गर्ने विचार हुनुहुन्थ्यो। गान्धीजी अहिंसा, सादगी, गैर अधिकारको, श्रमको, नैतिकताको, शोषण मुक्त व्यवस्थाको, सहयोग र समानताको शक्ति हो। गान्धी एक विरोधको नाम पनि हो, एक विरोध जुन अन्याय, अत्याचार, दमन, भ्रष्ट र शोषणकारी व्यवस्थाको विरुद्ध हो।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। अब प्रस्तुत छ कार्यक्रम शुभ प्रभात, जसमा हामी लिएर आउने गर्छौँ हाम्रो कला संस्कृति तथा परम्परासँग जोडिएका विविध विषयहरू। र आजको शब्द मारुनी।

मादलको तालसँगै जब पाइलाहरू लयमा चल्छ र रङ्गीन पहिरनमा सजिएको मारुनीको रूप मञ्चमा देखा पर्छ, तब नेपाली लोक संस्कृतिको एउटा जीवन्त चित्र हाम्रो आँखा अघि आउँछ। परम्परा, आस्था, सङ्गीत र नृत्यको सुन्दर सङ्गम हो मारुनी। विशेष गरी यो मगर जातिमा प्रचलित परम्परागत नृत्यको रूपमा परिचित छ। मारुनी शब्द मगर भाषाको मारु शब्दबाट आएको मानिन्छ। मगर भाषामा मारुको अर्थ हो नर्तकी। समय क्रमसँगै मारुनी नाचले विभिन्न नेपालीभाषी समुदायमा पनि आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ। मारुनी नाच प्रस्तुत गर्दा अनेक विधि विधान अनुसार नियमबद्ध तरिकाले गरिएको पाइन्छ। विशेष गरी प्रारम्भिक समयमा मारुनी नाच पुरुष कलाकारहरूले प्रस्तुत गर्ने परम्परा थियो। यस परम्पराले मारुनी नाचलाई अन्य लोकनृत्यभन्दा केही फरक र विशिष्ट पहिचान दिएको छ। मारुनीको प्रस्तुतिभन्दा पूर्व मादललाई विधिपूर्वक सजाएर पूजा गर्ने गरिन्छ। त्यसपछि मारुनीको श्रृङ्गार गरिन्छ। श्रृङ्गारको क्रममा मादले गीत गाइन्छ र गीतमा उल्लेख गरिएका शब्द अनुसार क्रमशः मारुनीलाई सजाउने परम्परा छ। श्रृङ्गार सम्पन्न भएपछि देवी देवताको आराधना साथै प्रकृतिका विभिन्न स्वरूप र प्राकृतिक शक्तिप्रति सम्मान व्यक्त गर्ने परम्परा पनि रहिआएको छ।

श्रोताहरूले भर्खरै सुन्नुभयो डाक्टर भानु गौतमको स्वर, संगीत अनि शब्दमा यो लोक भाका। श्रोता, मारुनी नाचको अर्को महत्वपूर्ण पक्ष यसको समापन विधि पनि हो। नृत्य सम्पन्न भएपछि श्रृङ्गार उतार्ने विधिलाई पनि उत्तिकै महत्त्व दिइन्छ। श्रृङ्गार गर्दा जसरी गीत र विधिको क्रमलाई ध्यान दिइन्छ, श्रृङ्गार उतार्दा पनि परम्परागत विधि र क्रमलाई महत्त्व दिइन्छ। प्रयोग भएका गहना, पहिरन र अन्य सामग्रीलाई सम्मानपूर्वक समेटेर सुरक्षित राखिन्छ। मादल लगायतका वाद्ययन्त्रलाई पनि विधिपूर्वक समेट्दै अन्तिम प्रार्थना र देवी देवताको स्मरणसँगै नृत्य समापन गरिन्छ। र श्रोता, अहिले समय फेरिएको छ, प्रस्तुति शैलीमा परिवर्तन आएको छ, तर मारुनीले बोकेको मौलिक सांस्कृतिक पहिचान आज पनि उत्तिकै महत्त्वपूर्ण छ। त्यसैले मारुनी हाम्रो लोक संस्कृतिको एउटा यस्तो सुन्दर धरोहर हो जसले विगतको परम्परालाई आजको पुस्तासँग जोड्दै भविष्यतर्फ अघि बढाइरहेको छ।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ र समय यस बेला बिहानको 7:15 भइरहेछ र अहिले 8:45 हामी रहनेछौँ आकाशवाणीको नेपाली प्रसारण सेवामा विविध कार्यक्रमहरूको साथमा. अब सुनाइरहेछौँ केही भजनहरू हिरा रसाईली अनि रिमाला मोक्तानको स्वरमा. शब्द जस योञ्जन प्यासीको रहेको छ भने सङ्गीत कर्म योञ्जनको.

सेवा अनि सुशासनको यही सोचले प्रेरित भएर सरकार वर्ष 2047 सम्म विकसित भारतको लक्ष्यलाई प्राप्त गर्न लगातार प्रयासरत छ। समावेशी विकास अनि सामाजिक सशक्तिकरणको माध्यमले यो प्रतिबद्धताले आम मानिसको जीवनमा सकारात्मक बदलाव ल्याइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज जीएसटी परिषद द्वारा अनुमोदित जीएसटी सुधारहरूको नयाँ चरणको स्वागत गर्नुभयो। प्रधानमन्त्रीले सोशल मीडिया पोस्टमा भन्नुभयो, पक्राउ प्रावधानहरूलाई हटाउने, अपराधको श्रेणी भन्दा बाहिर गर्ने अनि प्रक्रियाहरूलाई सरल बनाउने सम्बन्धी परिषदको सिफारिसहरूले सकारात्मक प्रभाव पर्नेछ। श्री मोदीले भन्नुभयो, यसको मुख्य उद्देश्य त्वरित निर्णय, अनुपालन बलमा कमी, स्वचालित धन वापसी अनि विकास विश्वास आधारित प्रशासन हो। उहाँले भन्नुभयो, यो सुधार जीएसटीलाई अधिक कुशल, पारदर्शी अनि नागरिक हितैषी बनाउनका लागि सरकारको निरन्तर प्रयासहरू अनुरूप गरेको हो। अभिनेता नाना पाटेकरको अन्तिम संस्कार महाराष्ट्रको पुणेस्थित उनको फार्म हाउस नानाचीवाडीमा पूर्ण राजकीय सम्मानको साथ भयो। उनका पुत्र मल्हार पाटेकरले राति लगभग 11:30 बजे परिवारका सदस्यहरू, आफन्तहरू, मित्रहरू अनि प्रशंसकहरूको उपस्थितिमा अन्तिम संस्कार गरे। अन्तिम संस्कार अघि दिवंगत अभिनेतालाई औपचारिक गार्ड अफ अनर दियो। नाना पाटेकरको पार्थिव शरीर पुणे हवाई अड्डा आइपुगेपछि मुख्यमन्त्री देवेन्द्र फडणवीस, उपमुख्यमन्त्री एकनाथ सिन्धे अनि सुनेत्रा पवारले श्रद्धाञ्जली अर्पण गरेका थिए। अन्तिम संस्कार अवधि फिल्म जगतका धेरै हस्तीहरू उपस्थित रहेका थिए। प्रधानमन्त्री नरेन्द्र मोदीले नाना पाटेकरको निधनमा शोक व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो, हिन्दी अनि मराठी सिनेमामा नाना पाटेकरको विशिष्ट योगदानलाई पीढ़ी दर पीढ़ी याद गरिनेछ। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले यूजीसी नेट दिसम्बर 2026 सत्रका लागि पञ्जीकरण शुरू गरेको छ। योग्य उम्मेद्वार जुनियर रिसर्च फेलोसिप, जेआरएफ, सहायक प्रोफेसरसिप वा पीएचडीका लागि वेबसाइट ugcnet.nta.nic.in को माध्यमले अनलाइन आवेदन गर्न सक्नेछन्। आवेदनको अन्तिम मिति 28 अक्टोबर हो, जसकारण उम्मेद्वारहरूलाई सल्लाह दिएको छ कि अन्तिम समयमा ढिलाइबाट बाँच्नका लागि आवेदन शीघ्र जमा गरियोस्। परीक्षा 14-19 दिसम्बर बीच आयोजित गरिनेछ। आवेदकहरूले अधिक जानकारीका लागि आधिकारिक वेबसाइट हेर्न सक्नेछन्, जहाँ आधिकारिक बुलेटिन, पत्रता, मानदण्ड अनि विस्तृत विषय अनुसूची सामेल गरिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNews अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। केन्द्रीय सशस्त्र पुलिस बल सामान्य प्रशासन एक्ट 2026 हिजदेखि लागू भएको छ। गृह मन्त्रालयले एक अधिसूचना जारी गरी 8 अक्टोबरलाई यस कानूनको प्रावधान लागू भएको तारिख तय गरिएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले यो वर्ष 9 अप्रेलमा यस कानूनलाई मंजूरी दिनुभएको थियो। यो कानून अन्तर्गत इन्स्पेक्टर जनरलको पदमा कुलपदको 50%, एडिसनल डाइरेक्टर जनरलको पदमा न्यूनतम 67% पद अनि स्पेशल डाइरेक्टर जनरल तथा डाइरेक्टर जनरलको सबै पद डेपुटेसनमा भारतीय पुलिस सेवाका अधिकारीद्वारा पूर्ति गरिनेछ। केन्द्रीय संचार मन्त्री ज्योतिरादित्य एम सिन्धियाले भन्नुभयो, भारत एक सम्पूर्ण दूरसञ्चार मूल्य श्रृङ्खलातर्फ अग्रसर छ अनि नियमहरू, उपकरणहरू अनि नवाचारलाई आकार दिन अग्रणी भूमिका निभाइरहेको छ। नयाँ दिल्लीमा आयोजित 10 इण्डिया मोबाइल कंग्रेस आईएमसी अवधि उच्च स्तरीय सीईओ गोलमेट सम्मेलनमा श्री सिन्धियाले भारतको दूरसञ्चार क्षेत्रको अघिल्लो चरणलाई आकार दिनका सरकार अनि उद्योग बीच साझेदारी आधारित दृष्टिकोणको महत्वमाथि बल दिनुभएको छ। उहाँले देशको विस्तारित डिजिटल परिस्थितिकी तन्त्र अनि डिजिटल सार्वजनिक बुनियादी ढाँचा, उद्योग प्रौद्योगिकीहरू, नवाचार अनि आर्थिक विकासका लागि एक मूलभूत प्रवर्तकको रूपमा दूरसञ्चारको बढ्दो भूमिकाको पनि चर्चा गर्नुभएको छ। गोलमेज सम्मेलनमा प्रमुख दूरसञ्चार सेवा प्रदाताहरू, नेटवर्क उपकरण निर्माताहरू, प्रौद्योगिकी अनि डिजिटल बुनियादी ढाँचाको कम्पनीहरू, उद्योग सल्लाहकार संगठनहरू तथा उद्योग जगतका प्रमुखहरूले भाग लिएका थिए, जसमा दूरसञ्चार अवसञ्चार यसमा उन्नत छन्। नवाचारलाई बढावा दिन अनि भारतको डिजिटल विकासको अघिल्लो चरणलाई सहयोग दिन स्वदेशी क्षमताहरूलाई मजबुत गर्नमा चर्चा परिचर्चा गरिएको छ। क्रिकेटमा भारत अनि वेस्टइन्डिज बीच 5 T20 अन्तर्राष्ट्रिय म्याचको श्रृङ्खलाको दोस्रो म्याच आज राँची

मा खेलिने भएको छ। म्याच भारतीय समय अनुसार बेलुकी 7 बजेदेखि सुरु हुनेछ। भारतले श्रृंखलाको पहिलो म्याचमा जीत दर्ता गरी 1-0 बढत बनाएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले 8 प्रमुख प्रौद्योगिकी अनि आउटसोर्सिङ कम्पनीहरूमा रोजगार आधारित ग्रीन कार्ड प्रक्रियामा रोक लगाउने घोषणा गरेको छ, जसमा भारतीय कम्पनीहरू इन्फोसिस, टीसीएस, विप्रो अनि एचसीएल बाहेक काग्निजेट, क्याप्जेमिनी, माइक्रोसफ्ट अनि एडोबी सामेल छ। अमेरिकाका श्रम मन्त्री कित सोन्डरलिङ्कले भन्नुभयो कि कम्पनीहरू विरूद्ध चलिरहेको संघीय जाँचपछि यो कदम उठाएको हो। पीईआरएम नामको यो प्रक्रिया ती नियोक्ताहरूका लागि महत्वपूर्ण छ जो विदेशी कर्मचारीहरूका लागि ग्रीन कार्ड हासिल गर्न सक्नेछन्। उपराष्ट्रपति जेडी वेन्सले आरोप लगाए अनुसार यी कम्पनीहरू विदेशी कर्मचारीहरूलाई कम वेतनमा नियुक्त गरी अमेरिकी कर्मचारीहरूको स्थान लिनका लागि यो व्यवस्थाको प्रयोग गरिरहेको हो। सरकारले गैर अनुसूचित क्यान्सर रोधी दवाईहरूको आपूर्ति अनि बिक्रीमा लगाएको मार्जिनमा सीमा तय गरेको छ, जो अधिकतम खुद्रा मूल्य एमआरपी 30% रहनेछ। रसायन एवं उर्वरक मन्त्रालयको अपेक्षा अनुसार यो कदमले दवाईहरूको मूल्य 70% कमी आउनेछ, जसले क्यान्सर रोगीहरूलाई वार्षिक 2,500 करोड रुपियाँको बचत हुनेछ। जहाँ अनुसूचित सूचीमा सामेल आवश्यक क्यान्सर दवाईहरूमा पहिलेबाट नै सरकारद्वारा निर्धारित सख्त अधिकतम मूल्य सीमाहरूमा लागू भएको थियो, त्यही नयाँ निर्णय मार्जिन सीमित गरी गैर अनुसूचित क्यान्सर दवाईहरूलाई पनि मूल्य संरक्षण प्रदान गर्नेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी आज नयाँ दिल्लीमा महिला तथा बाल विकास विभागको 2 दिनको शिखर सम्मेलनको समापन सत्रमा सामेल हुनुहुनेछ। अभिनेता नाना पाटेकरको अन्तिम संस्कार महाराष्ट्रको पुणे स्थित उनको फार्म हाउस नानाजी वाडीमा पूर्ण राजकीय सम्मानको साथ भयो। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले यूजीसी नेट दिसम्बर 2026 लागि पञ्जीकरण सुरु गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले 8 प्रमुख प्रौद्योगिकी अनि आउटसोर्सिङ कम्पनीहरूमा रोजगार आधारित ग्रीन कार्ड प्रक्रियामा रोक लगाउने घोषणा गरेको छ। अनि क्रिकेटमा भारत अनि वेस्ट इन्डिज बीच 5 T20 अन्तर्राष्ट्रिय म्याचको श्रृङ्खलाको 2 म्याच आज राँचीमा हुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।

श्रोता, संगीत एउटा यस्तो प्रवाह हो जसले मनका भावनालाई सुर र लयमा सजाएर हृदयसम्म पुर्याउँछ। यही मधुर प्रवाहमा आधुनिक गीतहरूको सुन्दर प्रस्तुति सहित म दीपा उपस्थित भइसकेको छु कार्यक्रम संगीत प्रवाह लिएर। त आउनु श्रोता, पहिले सुनाइरहेछौ भावना थापाको स्वरमा आधुनिक गीत।

0: हवस् त श्रोता, यस गीतको अन्त साथै सङ्गीत प्रभा कार्यक्रम यतिमा नै पूरा गरिन्छ।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सीमा छेत्री। विषय छ प्रधानमन्त्री नरेन्द्र मोदीको 25 वर्षको कार्यकाल। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले बुधबार नयाँ दिल्लीको सरोजिनी नगरमा श्री विनायक मन्दिरको भ्रमण गर्नुभयो र सार्वजनिक सेवामा 25 वर्ष पूरा भएको अवसरमा भगवान गणेशको पूजा गर्नुभयो। प्रार्थनापछि प्रधानमन्त्रीले एक्समा भन्नुभयो, उहाँले देशभरिका मानिसहरूको सुख समृद्धि र सुस्वास्थ्यको लागि प्रार्थना गर्नुभयो। उहाँले विघ्नहर्ता भनेर चिनिने भगवान गणेशको आशीर्वादले सबैको कल्याण होस् र राष्ट्रलाई प्रगतिको मार्गमा अगाडि बढाउन मदत गरोस् भनेर पनि प्रार्थना गर्नुभयो। सरकारी नेताको रूपमा उहाँको राजनैतिक यात्रा अक्टोबर 7, 2001 शुरू भयो, जब उहाँले गुजरातको मुख्यमन्त्रीको रूपमा शपथ लिनुभएको थियो। 25 वर्षपछि भाजपा र यसका एनडीएका सहयोगीहरूले यस अवसरलाई देशभरि घटनाहरूको साथ मनाइरहेका छन्। यसैबीच केन्द्रीय क्याबिनेटले गुजरातदेखि प्रधानमन्त्री कार्यालयसम्मको उहाँको असाधारण यात्राको प्रशंसा गरिरहेका छन्। मोदीजीको पहिलो कार्यकाल सन् 2001 गुजरातमा शुरू भएको थियो। त्यहाँ उहाँको कार्यकाल 12 वर्षभन्दा बढी चलेको थियो, जब उनी भारतीय जनता पार्टी भाजपाको प्रधानमन्त्रीको उम्मेद्वार बनी र 2014 लोकसभा चुनावमा पार्टीलाई बहुमतमा पुर्याए। सन् 2019 र 2024 ठूलो जनादेशका साथ प्रधानमन्त्रीका रूपमा फर्किएर जवाहरलाल नेहरूपछि लगातार 3 कार्यकालसम्म सरकारको नेतृत्व गर्ने पहिलो प्रधानमन्त्री बने। यो उत्सवले उहाँको राजनैतिक जीवनका 2 चरणहरूलाई जोड्न खोजेको छ। केन्द्रीय क्याबिनेटको प्रस्तावले गुजरातमा शुरू गरिएका पहलहरूलाई औल्याइएको छ। सेप्टेम्बर 17 उहाँको जन्मदिनमा शुरू गरिएको 1 महिना लामो सेवा संकल्प अभियानको माध्यमबाट रक्तदान अभियान, स्वच्छता कार्यक्रम, कल्याणकारी पहुँच, प्रदर्शनी, सांस्कृतिक कार्यक्रमहरू र अन्य सार्वजनिक सेवा पहलहरू समावेश थिए। दिल्लीको इन्दिरा गान्धी स्टेडियम परिसरमा मुख्य सेवा ज्योति कार्यक्रम आयोजना गरिएको थियो। भाजपाका कार्यकर्ताहरू र राजधानीभरिका संगठनात्मक इकाइहरूका समर्थकहरू कार्यक्रममा उपस्थित थिए। सभालाई सम्बोधन गर्दै उहाँले आफ्नो सम्पूर्ण राजनीतिक यात्राको श्रेय नागरिकहरूको अटुट विश्वास र समर्थन

एफएम 103.5 मेगाहर्ज लगायत न्यूसन एआईआर मोबाइल एप साथै आकाशवाणीको दार्जिलिङ एफएम 100.2 मेगाहर्ज साथमा प्रसार भारती वेब्स ओटीटी प्लेटफर्म मार्फत हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ र समय यसबेला बिहानको 8:30 भइरहेछ।

कुनै कथा केवल शब्दबाट सुरु हुँदैन, कहिलेकाहीँ एउटा दृश्यबाट सुरु हुन्छ। एउटा दृश्यले सोच्न बाध्य बनाउँछ, मनमा एउटा प्रश्न जन्मिन्छ र त्यही प्रश्नले जीवनको बाटो बत्लिदिन्छ। आजको हाम्रो कथा पनि यस्तै एउटा प्रश्नबाट सुरु भएको छ। एउटा मानिस, एउटा सानो बिरुवा र एउटा विशाल सपना, उजाड भूमिलाई जङ्गल बनाउने। त्यही असाधारण यात्राको कथासँगै कथा सफलताको आजको अङ्कमा म दिपा तपाईँहरूमाझ उपस्थित भएकी छु। यो प्रेरणादायक यात्रामा तपाईँहरूको साथ र आत्मीयता सधैँ जय रहने विश्वासको साथ मेरो तर्फबाट सम्पूर्ण श्रोताहरूमा मनैदेखि न्यानो स्वागत अभिवादन। संसारमा यस्ता व्यक्तित्वहरू छन्, कसैले अथाह सम्पत्ति कमाएर नाम कमाए, कसैले सङ्घर्षका सिँढी चढेर सफलताको शिखर छुए। तर आज हामी कुरा गर्दैछौँ त्यस्तो व्यक्तित्वको जसले धन कमाएन, जसले सत्ता खोजेन, तर प्रकृतिको काखमा आफ्नो जीवन अर्पण गरेर इतिहास रचे। आजको कथा हो आसामको जादव मोलाई पाइङको। उहाँलाई आज संसारले फरेस्ट म्यान अफ इन्डिया भनेर चिन्छन्। भारतको आसाममा ब्रह्मपुत्र नदीको काखमा रहेको मन्जुली क्षेत्र आज हरियाली र जैविक विविधताले भरिएको एउटा वनको कारण संसारभर परिचित छ। तर एक समय त्यहाँको दृश्य एकदमै फरक थियो। चारैतिर बलुवा, घामको रापले तातेको जमिन र बाढीपछि उजाड बनेको भूभाग। तर प्रश्न उठ्छ, एउटा सामान्य मानिसलाई जङ्गल हुर्काउने यस्तो असाधारण संकल्प कहाँबाट आयो? यसको उत्तर लुकेको छ एउटा अत्यन्तै मार्मिक घटनामा। सन् 1978 ब्रह्मपुत्र नदीमा आएको भीषण बाढीपछि मन्जुली क्षेत्रको एउटा भूभागमा चारैतिर बलुवा नै बलुवा थियो। त्यही बलुवामाथि जादव पाइङले एउटा हृदय विदारक दृश्य देखे। थुप्रै साँपहरू मृत अवस्थामा छरिएका थिए। न रुख थियो, न छाया थियो, न जीवहरूले आश्रय लिन सक्ने हरियाली। बाढीको पानी ओर्लिएपछि ती साँपहरू बलुवामै फसेका थिए। त्यो दृश्यले जादवको मनलाई गहिरोसँग छोयो। सायद अरूका लागि त्यो बाढीपछिको एउटा दुःखद दृश्य मात्र थियो, तर जादवले त्यहाँ एउटा प्रश्न देखे के यी जीवहरूलाई बचाउन सकिँदैन र? उनले सुनेका थिए रुखले जमिनलाई सम्हाल्छ, रुखले वातावरणलाई जीवन दिन्छ र रुखहरू भएमा जीवले आश्रय पाउँछन्। त्यसपछि उनको मनमा एउटा विचार जन्मियो, यदि यहाँ जङ्गल हुँदो हो त? बस त्यही एउटा प्रश्नले उनको जीवनको दिशा बदलिदियो। त्यही क्षण उनले निर्णय गरे, म यहाँ

सङ्कल्प बनाउँछु। तर श्रोता, सङ्कल्प गर्नु एउटा कुरा थियो, त्यसलाई वास्तविकतामा उतार्नु अर्को कुरा। बनुवाले भरिएको जमिनमा रुख हुर्काउनु त्यति सहज थिएन। सुरुवाती चरणमा वन विभागबाट उहाँलाई बिरुवाहरू उपलब्ध गराइयो। उहाँले ती बिरुवाहरू रोपे, तर बिरुवा रोपेर मात्र उनको काम सकिने भने थिएन। त्यसपछि भने सुरु भयो वास्तविक संघर्ष। बिरुवालाई पानी चाहिन्थ्यो, माटोमा आवश्यक पोषणको व्यवस्था गर्नु पर्थ्यो, चरको घामबाट जोगाउनु पर्थ्यो, र बाढी आएपछि फेरि सबै कुरा नष्ट हुन सक्थ्यो। एउटा बिरुवा हुर्काउन उनले आफ्नो समय, श्रम र धैर्य लगाउन थाले। बिस्तारै उनले बुझ्दै गए, जंगल रोप्नु भनेको केवल रुख रोप्नु होइन, रुखलाई बाँच्न सिकाउनु पनि हो। कतिपय बिरुवा सुके, कतिपय बाढीले बगाए, कतिपयले बालुवायुक्त जमिनमा जरा फैलाउन सकेनन्। तर हरेक असफलता पछि जाधव फेरि त्यही ठाउँमा फर्किए। प्रकृतिले जति पटक परीक्षा लियो, उनी त्यति नै पटक नयाँ आशा लिएर उभिए। एउटा बिरुवा असफल भयो भने अर्को बिरुवा, एउटा उपाय काम गरेन भने अर्को उपाय, तर लक्ष्य भने एउटै, उजाड जमिनलाई रियालीमा बदल्ने। समय बित्दै गयो, साना बिरुवाहरू हुर्किन थाले। जहाँ हिजो बलुवाको तातो सतह मात्र देखिन्थ्यो, त्यहाँ आज हरिया पातहरू देखिन थाले। त्यसपछि रुखहरू बढ्दै गए, हरियाली फैलिँदै गयो, र प्रकृतिले पनि त्यो प्रयासलाई साथ दिन थाल्यो। चरा चुरुङ्गीहरू आउन थाले, विभिन्न वन्य जन्तुहरूले त्यहाँ आश्रय पाउन थाले, र बिस्तारै त्यो ठाउँमा प्रकृतिले आफ्नो हराएको जीवन फेरि प्राप्त गर्न थाल्यो। सुरुवाती दिनहरूमा उहाँलाई हेर्ने गाउँलेहरूको दृष्टिकोण पनि त्यति सकारात्मक थिएन। उजाड बलुवामा दिनहु जसो बिरुवा बोकेर पुग्ने एकजना मानिस, धेरैलाई त्यो प्रयास असम्भव जस्तै लाग्थ्यो। यहाँ पनि जंगल बन्न सक्छ र? सायद यस्तो प्रश्न धेरैको मनमा उठ्थ्यो, तर जाधव पाइङले कसैसँग बहस गर्नु भएन। उहाँ आफ्नो काममा लागिरहे। बिस्तारै समयले उनको मेहनत देखाउन थाल्यो। उहाँले एक्लै दिन दिनै एउटा एउटा गर्दै घाम पानी बाढी सहेर 40 वर्षसम्म निरन्तर रुख रोपिरहे, र आज त्यो उजाड भूभाग एउटा विशाल जंगलमा परिणत भयो। त्यही जंगल आज मोलाई फरेस्टको रूपमा चिनिन्छ। लगातार दशकौंको मेहनतले तयार भएको यो वन लगभग 550 हेक्टर अर्थात् 1,360 एकड क्षेत्रफलसम्म फैलिएको छ। आज यहाँ विभिन्न प्रजातिका रुख बिरुवाहरूसँगै चराचुरुङ्गी, हरिण, हात्ती, गैंडा लगायतका वन्य जन्तुहरूले आश्रय पाएका छन्। जाधव पाइङको जीवनले हामीलाई एउटा महत्त्वपूर्ण कुरा सिकाउँछ, ठूलो परिवर्तनको सुरुवात सधैँ ठूलो कामबाट नै हुन्छ भन्ने छैन। कहिलेकाहीँ एउटा सानो बिरुवाबाट पनि संसार बदलिन सक्छ। जाधव पाइङको मेहनतले अन्तत राष्ट्रिय पहिचान पायो। सन् 2015 भारत सरकारले वन संरक्षणमा उहाँको योगदानका लागि पद्मश्री सम्मान प्रदान गर्यो। राष्ट्रपति भवनमा सम्मान ग्रहण गर्ने त्यो क्षण अवश्य पनि उहाँको अविस्मरणीय क्षण थियो। तर उहाँको लागि पुरस्कार भन्दा पनि ठूलो खुसी थियो आफूले रोपेको रुख हुर्किएको देख्नु, र त्यही जंगलमा वन्य जन्तुहरू फर्किएको देख्नु। उहाँको जीवनले एउटा अर्को गहिरो सन्देश दिन्छ। प्रकृतिको संरक्षण केवल सरकार वा कुनै संस्थाको जिम्मेवारी होइन, प्रत्येक मानिसले आफ्नो ठाउँबाटै पनि केही गर्न सक्छ। र जाधव पाइङको कथा एउटा पुस्तामा मात्र सीमित छैन। उहाँले रोपेको हरियालीको बिउ अब उहाँकी छोरी मुनमुनी पाइङले पनि अघि बढाइरहनु भएको छ। वर्तमानमा पनि जाधव पाइङ प्रकृति संरक्षण र वृक्षारोपणकै काममा सक्रिय हुनुहुन्छ। श्रोता, जाधव पाइङको कथा वास्तवमा एउटा जंगलको कथा मात्र होइन, यो एक विचारको कथा हो। एउटा सानो विचार, एउटा सानो प्रयास र त्यसलाई निरन्तरता दिने अठोट। हामी प्राय भन्ने गर्छौँ, म एक्लैले के गर्न सक्छु र? तर जाधव पाइङको जीवनले यही प्रश्नको उत्तर दिन्छ, एक्लो मानिसले पनि सुरुवात गर्न सक्छ। आज राखेको एक कदम भोलिको ठूलो सफलताको आधार बन्न सक्छ। त्यसैले सफलता सधैँ एकैचोटि प्राप्त हुँदैन, सफलता त ससाना प्रयासको निरन्तर यात्रा हो। यही प्रेरणादायी सन्देशबाट प्रस्तुता लेखनाथ राईको साथ

म उद्घोषिका दीपा आजका लागि आफ्ना शब्दहरूलाई यही विश्राम दिन चाहन्छु। कथा सफलताको नौलो अङ्कमा फेरि अर्को प्रेरणादायी कथा, अर्को सङ्घर्ष र अर्को सङ्कल्पको साथ पुनः हजुरहरूमाझ आउने नै छौँ। तबसम्मका लागि सपना देखिरहनुहोस्, सुरुवात गरिरहनुहोस् र निरन्तर अघि बढिरहनुहोस्, किनकि आजको सानो कदम नै भोलिको ठुलो सफलताको सुरुवात बन्न सक्छ। नमस्कार, फेरि भेटौँला।

श्रोता अब सुन्नुहोस् सूचना। प्रत्येक आइतबार बिहान 10:05 प्रसारण हुँदै आएको तपाईँको प्रिय कार्यक्रम कुरै कुरामाको अतिरिक्त श्रोताहरूको चाहना र सहभागितालाई ध्यानमा राख्दै शीतकालीन कार्यक्रम तालिकामा अब सोझो कुराकानी प्रत्यक्ष फोन इन कार्यक्रम पनि समावेश गरिएको छ। अब सोझो कुराकानी प्रत्यक्ष फोन इन कार्यक्रम प्रत्येक महिनाको प्रथम र दोस्रो शुक्रबार प्रसारण हुनेछ। सोझो कुराकानी, तपाईँको आवाज, तपाईँको विचार, प्रत्यक्ष संवाद सुन्नुहोस् आकाशवाणी खरसाङ एफएम 103.5 MHz कार्यक्रम सुनेर मात्र नबस्नुहोस्, आफ्नो कुरा पनि राख्नुहोस्। तपाईँका मनमा लागेको कुरा, तपाईँको सुझाव, विचार वा अनुभव हामीसँग प्रत्यक्ष फोन गरेर साझा गर्नुहोस्। फोन उठाउनुहोस्, नम्बर डायल गर्नुहोस् र प्रत्यक्ष कुराकानीमा जोडिनुहोस्। तपाईँको एउटा फोनले तपाईँको आवाज हजारौँ श्रोताहरूमाझ पुग्न सक्छ। त्यसैले आज साँझ 5:05 आफ्नो फोन तयार राख्नुहोस् र सोझो कुराकानीमा हामीसँग प्रत्यक्ष जोडिनुहोस्। फोन गर्नुहोस्, कुराकानी गर्नुहोस्, आफ्नो आवाज सुनाउनुहोस्। एफएम 103.5 MHz आकाशवाणी खरसाङ सोझो कुराकानी, जहाँ श्रोताको आवाज नै संवादको सुरुवात हो। हाम्रो फोन नम्बर रहेको छ 0354-2999-317। अब श्रोताहरूलाई लोकगीत सुनाउन लागिरहेछौँ राधिका प्रधानको स्वरमा।

श्रोता समय यसबेला बिहानको 8:45 भइरहेछ। एफएम 103.5 मेगाहर्ज लगायत न्युजन एआईआर मोबाइल एप साथमा आकाशवाणीको दार्जिलिङ एफएम 100.2 मेगाहर्ज साथै प्रसार भारती वेब ओटिटी प्लेटफर्ममा अबको प्रसारण हो आकाशवाणी खरसाङको। अब प्रस्तुत छ कार्यक्रम सन्दर्भ, जहाँ समसामयिक विषयसँगै लिएर आएका छौँ फिल्मी गीतहरू। त प्रथम राखिरहेछौँ फिल्मी गीत वी आर फ्यामिली चलचित्रबाट, गुन्जने स्वर छ राहत फेदे अली खान, श्रेया घोषाल अनि शङ्कर महादेवनको, र यस गीतमा सङ्गीत छ शङ्कर एहसान लोहीको अनि शब्द रचना रहेको छ इर्शाद कामिलको।

0: श्रोता, कुनै पनि राष्ट्रको समृद्धि र भविष्य त्यहाँका युवाहरूको ऊर्जा र तन्दुरुस्तीमा निर्भर गर्छ। यही ऊर्जालाई सही दिशा दिने देशव्यापी रूपमा सेवा संकल्प अभियान सञ्चालन भइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको 25 वर्षको सार्वजनिक सेवाकालको उपलक्ष्यमा 17 सितम्बरदेखि 17 अक्टोबर 2026 आयोजित यस अभियान अन्तर्गत सामाजिक सेवाका साथै खेलकुद र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको छ। र आज हामी सन्दर्भ कार्यक्रमको यस अङ्कमा सेवा संकल्प अभियान खेलो इन्डिया बारे चर्चा गरिरहेछौं। सेवा संकल्प अभियानको मुख्य उद्देश्य ग्रामीण स्तरमा रहेका खेल प्रतिभाहरूलाई अवसर दिनु हो। यस अभियान अन्तर्गत विभिन्न क्षेत्रहरूमा सांसद खेल महोत्सव र विधायक खेल स्पर्धा जस्ता स्थानीय खेल प्रतियोगिताहरू तीव्र रूपमा आयोजना भइरहेका छन्। युवाहरूमा टिम भावना, अनुशासन र शारीरिक तन्दुरुस्ती बढाउनका लागि कबड्डी, भलिबल, फुटबल, बास्केटबल र ब्याडमिन्टन जस्ता लोकप्रिय खेलहरू समावेश गरिएका छन्। खेल एवं युवा कल्याण विभागको सहकार्यमा विभिन्न जिल्लाहरूमा सद्भावना म्याचहरू पनि आयोजना भइरहेको छ। यस अभियानको माध्यमबाट केन्द्र सरकारको महत्वाकांक्षी योजना खेलो इन्डियाबारे साधारण नागरिक र विद्यार्थीहरूमाझ व्यापक सचेतना फैलाउने काम भइरहेको छ। त श्रोता, उद्देश्य स्पष्ट छ, स्वस्थ शरीर, स्वस्थ मस्तिष्क र खेलकुदको माध्यमबाट राष्ट्र निर्माण।
1: तो शुरू करें इन्वेस्टिंग का पार्ट।

सरैया अनि प्रिया पनि र यस गीतमा शब्द रहेको छ प्रिया सरैयाको अनि सङ्गीत सचिन जिगरको चलचित्र हो ह्याप्पी एन्डिङ।

0: श्रोता, अबको समय हो प्रमुख समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। 9 बजेको प्रमुख समाचारको साथमा म सबिना गिरी। प्रधानमन्त्री नरेन्द्र मोदी आज नयाँ दिल्लीमा महिला तथा बाल विकास विभागको 2 दिनको शिखर सम्मेलनको समापन सत्रमा सामेल हुनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज जीएसटी परिषदद्वारा अनुमोदित जीएसटी सुधारहरूको नयाँ चरणको स्वागत गर्नुभयो। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले यूजीसी नेट दिसम्बर 2026 सत्रका लागि पञ्जीकरण शुरू गरेको छ। योग्य उम्मेद्वार जुनियर रिसर्च फेलोसिप, जेआरएफ, सहायक प्रोफेसरसिप वा पीएचडीका लागि वेबसाइट ugcnet.nta.nic.in को माध्यमले अनलाइन आवेदन गर्न सक्नेछन्। केन्द्रीय संचार मन्त्री ज्योतिरादित्य एम सिन्धियाले भन्नुभयो, भारत एक सम्पूर्ण दूरसञ्चार मूल्य श्रृङ्खलातर्फ अग्रसर छ अनि नियमहरू, उपकरणहरू अनि नवाचारलाई आकार दिनमा अग्रणी भूमिका निभाइरहेको छ। तमिलनाडुमा मन्तुर्कम अनि धारापुरम विधानसभा सीटहरूको उपचुनावको मतगणना शुरू भएको छ। मतगणना अवधि कानून व्यवस्था बनाएर राख्न सुरक्षा व्यवस्था कठोर गरिएको छ। दिग्गज अभिनेता नाना पाटेकरको अन्तिम संस्कार पुणेको डोन्जेमा राजकीय सम्मानको साथ गरियो। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले यूजीसी नेट दिसम्बर 2026 सत्रका लागि पञ्जीकरण शुरू गरेको छ। अमेरिकाका उपराष्ट्रपति जेडी वेन्सले भन्नुभयो, अमेरिकाका केवल असाधारण प्रतिभा भएको विदेशी पेशेवरहरूलाई आकर्षित गर्न चाहन्छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय मूलको माइक्रोसफ्टका मुख्य कार्यकारी अधिकारी सत्य नडेला सहित 6 प्रमुख प्रौद्योगिकी विशेषज्ञहरूलाई वैज्ञानिक उपलब्धिहरू अनि तकनिकी नवाचारका लागि सर्वोच्च अमेरिकी पुरस्कारले सम्मानित गर्नुभयो। अनि उत्तराखण्डमा आज देहरादून, नैनीताल अनि पेथौरागढ जिल्लाको केही स्थानहरूमा मुसलधारे वर्षा हुने सम्भावना रहेको छ। आकाशवाणीबाट 9 बजेको प्रमुख समाचार पूरा भयो। अहिले 9:25 समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।
2: तो शुरू करें इन्वेस्टिंग का पार्ट।

श्रोता, आजको हिन्दी फिल्म सङ्गीतको कार्यक्रम सदाभन्दा केही फरक छ, किनकि आज हामी केवल गीत सङ्गीत लिएर उपस्थित भएका छैनौँ। आज हामी स्मरण गर्दैछौँ भारतीय चलचित्रका एक सशक्त र अविस्मरणीय नेता नाना पाटेकरलाई। हृदयघातका कारण हिज मात्र हामीबाट सदाका लागि बिदा हुनुभएका नाना पाटेकरको अभिनय, उहाँका सशक्त संवाद र पर्दामा निभाएका अविस्मरणीय पात्रहरू आज पनि हाम्रो सम्झनामा ताजा छन्। उहाँलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आजको फिल्म सङ्गीतको कार्यक्रम उहाँलाई नै समर्पित गर्दछौँ। र आज उहाँका सम्झनाहरूलाई मनमा सङ्गाल्दै उहाँसँग जोडिएका चलचित्रका केही गीतहरू प्रस्तुत गरिरहेछौँ। र सबैभन्दा पहिले खामोशी चलचित्रबाट राखिरहेछौँ यो गीत, कविता कृष्णमूर्ति अनि श्रद्धाको स्वरमा, शब्द मजरू सुल्तानपुरीको अनि सङ्गीत जतिन ललितको।

श्रोता नाना पाटेकरको अभिनयको एउटा विशेषता थियो, उहाँ पर्दामा देख्नु मात्र हुँदैनथ्यो तर आफ्नो पात्रलाई दर्शकको मनसम्म पुर्याउनुहुन्थ्यो। आज उहाँ सशरीर हामी माझ हुनुहुन्न तर आफ्ना चलचित्र, आफ्ना पात्र र अभिनय मार्फत सधैँ दर्शकको स्मृतिमा जीवित रहनुहुनेछ। अब राखिरहेछौँ उहाँको सम्झनामै अर्को गीत, वजुद फिल्मबाट। युगल आवाज कुमार सानो अनि अलका याग्निको, शब्द जावेद अख्तरको, संगीत अन्नु मल्लिकको।

0: উইকেটে ওয়েস্ট ইন্ডিজকে হারিয়ে 5 ম্যাচের সিরিজে 1-0 এগিয়ে আছে। শেষ করার আগে খবরের বিশেষ কিছু অংশ আরও একবার। প্রধানমন্ত্রী নরেন্দ্র মোদী আজ নতুন দিল্লিতে মহিলা ও শিশু কল্যাণ দপ্তরের বিভাগীয় শীর্ষ সম্মেলনের সমাপ্তি অধিবেশনে অংশগ্রহণ করবেন। কঠোর নিরাপত্তায় পশ্চিমবঙ্গ, তামিলনাড়ু ও পুদুচেরির 5টি বিধানসভা আসন এবং আসামের নগাঁও লোকসভা আসনের উপনির্বাচনে ভোটগণনা চলেছে। সৌদি আরবের রিয়াধের কিং খালিদ আন্তর্জাতিক বিমানবন্দর, নাজরান বিমানবন্দর এবং খামিস মুশাইতের একটি বিমান ঘাটিকে লক্ষ্য করে ফের ক্ষেপণাস্ত্র হামলা চালিয়েছে হুথি বিদ্রোহীরা। হামলার কড়া সমালোচনা করেছে ভারত। প্রয়াত অভিনেতা নানা পাটেকরের অন্ত্যেষ্টি পূর্ণ রাষ্ট্রীয় মর্যাদায় গতরাতে পুনের কাছে ডনসেতে সম্পন্ন হয়েছে। ব্যাডমিন্টনে পিভি সিন্ধু আজ আর্কটিক ওপেন সুপার 500 টুর্নামেন্টে মহিলাদের সিঙ্গলসের কোয়ার্টার ফাইনালে থাইল্যান্ডের রাতসানা কিনথানানের মুখোমুখি হবেন। খবর শেষ হলো, এরপর স্থানীয় সংবাদ 10টা বেজে।
1: यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार प्रवेश राईबाट सुन्नुहोस्। कथित रूपमा बङ्गलादेशी नागरिक बताइएको एक व्यक्तिलाई हिरासतमा राख्ने अनि उनको निर्वासन डिपोर्टेसनको आदेशलाई चुनौती दिएको याचिकामाथि सुनवाई गर्दै कलकत्ता उच्च न्यायालयले हिजो राज्य सरकारसित गम्भीर प्रश्न सोधेको छ। अदालतले सोधेको छ, 1970 दशकमा भारत बङ्गलादेश सीमा पार गरी कतिजना आएका थिए अनि के व्यवहारिक रूपले सबैलाई पूर्ण रूपले फिर्ता पठाउन सम्भव छ। न्यायमूर्ति सौगत भट्टाचार्यले मामिलाको सुनवाई अवधि अतिरिक्त महाअधिवक्ता राजदीप मजुमदारसित यो प्रश्न गर्नुभयो। न्यायाधीशले यो टिप्पणी पनि गर्नुभयो कि जमिनी वास्तविकतालाई बुझ्नका लागि कुनै बङ्गलादेश सीमासित जोडिएको जिल्लाको भ्रमण गर्न जरुरी छ। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले प्रधानमन्त्री आवास योजनाको आवन्टनमा कुनै प्रकारको धार्मिक भेदभाव नराखिने बताउनुभयो। उहाँले स्पष्ट गर्नुभयो, योजनाको पैसा केवल योग्य लाभार्थीहरूलाई प्राप्त होस् अनि यसमा हिन्दू मुस्लिम बीच कुनै भेद नहोस्। हिजो मालदाको भुतनी क्षेत्रमा बाढ़ पीडितहरूका लागि 242 करोड रुपियाँको वित्तीय राहतको घोषणा गर्दै मुख्यमन्त्रीले अवैध अनि गलत तरिकाले आवास योजनाको लाभ लिनेहरूलाई कडा चेतावनी दिनुभएको छ। सिलगढी स्थित भाजपा कार्यालयमा हिजो पार्टीको महत्त्वपूर्ण संगठनात्मक बैठक आयोजित गरियो। बैठकलाई पश्चिम बङ्गाल भाजपाका प्रदेश अध्यक्ष एवं राज्यसभा सांसद समीक भट्टाचार्यले सम्बोधन गर्नुभयो। बैठकमा दार्जिलिङका सांसद राजु विष्टसहित जिल्ला पदाधिकारी, मण्डल अध्यक्ष, प्रदेश कार्य समितिका सदस्य अनि पार्टीका वरिष्ठ नेताहरू सामेल थिए। बैठकमा संगठनसित जोडिएका विभिन्न मुद्दाहरू, हाल चलिरहेको सेवा सेतु अभियानको प्रगति तथा आगामी जनसम्पर्क कार्यक्रमहरू अनि पहलहरूमाथि चर्चा गरियो। यस अवधि सांसद राजु विष्टले भन्नुभयो, मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा पश्चिम बङ्गालको विकास पार्टीको सामूहिक जिम्मेदारी हो। उहाँले भन्नुभयो, विकासको लाभ प्रत्येक व्यक्ति अनि गाउँसम्म पुग्नेछ। राष्ट्रिय स्वयंसेवक सङ्घ सरसङ्घचालक डाक्टर मोहन भागवत हिजो पश्चिम बङ्गालको 3 दिवसीय भ्रमणमा आउनुभएको छ। भ्रमणको पहिलो दिन आज वर्धमानमा आयोजित बैठकमा भाग लिनुहुनेछ। बैठकमा सङ्घको संगठनात्मक विस्तार अनि आगामी वर्षहरूको रणनीतिमा मन्थन गरिनेछ। डाक्टर भागवतको यो भ्रमण सङ्गठनलाई अघि बढाउने दिशामा महत्त्वपूर्ण मानिएको छ। वर्धमानमा उत्तर बङ्गाल, मध्य बङ्गाल अनि दक्षिण बङ्गाल प्रान्तका विभाग स्तर तथा क्षेत्रीय पदाधिकारीहरूसित भागवतको बैठक प्रस्तावित छ। बैठकमा पछिल्लो 1 वर्षको अवधि सुरु भएको नयाँ शाखाहरू, ग्रामीण क्षेत्र सङ्गठनको पहुँचसित जोडिएको कार्यक्रमहरूको रूपरेखामा चर्चा हुने सम्भावना छ। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङको नेतृत्वको 5 सदस्यीय प्रतिनिधि टोलीले इन्टरलोक्युटर पङ्कज कुमार सिंहसित हिजो दार्जिलिङमा भेट गरेको छ। भेटको क्रममा गोर्खा मुद्दासित विविध विषयमा चर्चा गरिएको विश्वस्त सूत्रले जनाएको छ। इन्टरलोक्युटर दार्जिलिङपछि कालेबुङ, तराई, डुवर्स क्षेत्र जाने गोजमुमो महासचिव रोशन गिरीले जनाएका छन्। श्री गिरीले दिएको जानकारी अनुसार बैठकमा इन्टरलोक्युटर सहित होम सेक्रेटरी, जोइन्ट सेक्रेटरी पनि उपस्थित थिए भने बैठक लगभग 45 मिनट जति चलेको थियो। गोर्खा मुद्दामाथि अब हुने स्थायी राजनीतिक समाधानमा संवैधानिक सुरक्षा, 396 वटा मौजा अन्तर्भुक्त गरिनुपर्ने, 11 जात गोष्ठीलाई जनजातिको मान्यता प्रदान गरिएको हुनुपर्ने आदि कुरालाई मोर्चा टोलीले इन्टरलोक्युटर समक्ष राखेको श्री गिरीले जनाउनुभयो। लामो समयदेखि विवादमा रहे

0: को कालेबुङ जिल्ला अन्तर्गतको मिशन हिल चिया बगानको पूजा बोनसको समस्या समाधान भएको छ। श्रमिक संगठन र बगान व्यवस्थापन बीच हिजो भएको छलफलपछि श्रमिकहरूलाई कुल 20% पूजा बोनस दिने सहमति भएको जानकारी हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघका अध्यक्ष डीके गुरुङले दिनुभएको छ। राज्य सरकारले केही साता अघि चिया श्रमिकहरूका लागि 20% पूजा बोनस दिने सम्बन्धमा अधिसूचना जारी गरेको थियो। मिशन हिल चिया बगान व्यवस्थापनले 20% बोनस तत्काल दिन नसक्ने अडान लिएपछि बगानमा असन्तुष्टि अनि अशान्तिको वातावरण सृजना भएको थियो। समस्या समाधान गर्न हिजो कालेबुङ जिल्ला अतिरिक्त श्रम आयोगको कार्यालयमा श्रमिक संगठन र बगान व्यवस्थापन बीच महत्त्वपूर्ण छलफल भएको थियो। आकाशवाणी खरसाङबाट समाचार पूरा भयो।
1: श्रोता अब प्रस्तुत छ कार्यक्रम जीवनका तीता मिठा अनुभूतिहरू।

समाज का ज्येष्ठ नागरिक सित अन्तरङ्ग कुराकानी गर्दै उहाँहरूले भोगेका उहाँहरूले बिताएका ती अमूल्य क्षणहरूलाई टपक्क टिपी जस्ताको तस्तो रूपमा आकाशवाणी खरसाङद्वारा प्रसारित गरिने यो मासिक कार्यक्रम हो जीवनका तितमिठा अनुभूतिहरू।

0: आदरणीय श्रोता नमस्कार, म संजीव मोहरा। आकाशवाणी खरसाङको 103.5 मेगाहर्जको तरङ्गमा प्रत्येक महिना हामी हाम्रा समाजका ज्येष्ठ वयोवृद्ध व्यक्तित्वहरूलाई सुन्ने गर्छौँ। उहाँहरूको दुखेसो राख्ने गर्छौँ। उहाँहरूले भोगेका, उहाँहरूले बिताएका ती रमाइला क्षणहरूलाई उहाँहरूकै मुखारवृन्दबाट
1: जीवनका तिता मिठा अनुभूतिहरू कार्यक्रम मार्फत हामी सुन्ने गर्छौँ।
2: जीवनका तितमिठा अनुभूति कार्यक्रमको आजको श्रृङ्खलामा सुक्या सिमाना निवासी श्रीमती धनमाया मुखिया, जो 84 वर्षीय हुनुहुन्छ, उहाँसित हामी कुराकानी गर्नेछ र उहाँले आफ्नो जीवनमा भोगेका, उहाँले बिताएका ती अमूल्य क्षणहरूलाई हामी समक्ष राख्नुहुनेछ। सुक्या सिमाना निवासी श्रीमती धनमाया मुखिया,
3: हजुर, तपाईँलाई यो हाम्रो आकाशवाणी खरसाङको यो कार्यक्रममा धेरै धेरै स्वागत गर्दछु।
4: हजुर,
3: कति वर्ष पुग्नु भयो?
4: 84 वर्ष
3: पुग्नु भयो। अहिले के गर्नु हुँदैछ?
4: अहिले ऊ प्रेसर भएर बसी बसाइ
3: बसाइ छ है।
4: हजुर, अन्त उठ्यो बिचार रुमबाट यहाँसम्म आएको।
3: ए हजुर, 84 वर्ष पुग्नु भयो है। तपाईँलाई के के भन्नुभयो? प्रेसर र अरू के भन्नुभयो बिमारहरू?
4: प्रेसर, यो हात खुट्टा दुखे।
3: तपाईँ चाहिँ लिनुहुँदैछ? गाई गोरुहरू पाल्नुहुन्थ्यो, बाख्राहरू पाल्नुहुन्थ्यो है, त्योहरू याद आउँछ कि आउँदैन?
4: हजुर, उहिले दुःख गरेको त अहिले गर्न मन लाग्छ नि। अब
3: के के दुःख गर्नुभयो?
4: गाई पाल्यो, बारी खेती गर्यो, बारी खन्यो, गाई दुना पाल्यो, अन्त दुध धोयो, घाँस दाना गर्यो र बसेल्यो। अन्त त्यो दुःख गरेको अहिले जानै मन लाग्छ।
3: अहिले तपाईँ बस्नुहुन्छ घरमै होइन? तपाईँको घरमा चाहिँ को को हुनुहुन्थ्यो?
4: मेरो दुई बहिनी छोरी, म मात्रै।
3: दुई बहिनी छोरी अनि तपाईँ। तपाईँको श्रीमान चाहिँ?
4: श्रीमान त 75 वर्षमा।
3: अनि तपाईँहरूको त्यो टाइममा नि के यस्तै हुन्थ्यो, कस्तो थियो त्यो तपाईँहरूको समयमा? त्यो समयमा गाडीहरू घोडाहरू यस्तो हुन्थ्यो कि तपाईँहरू बस्तीमा बस्नुहुन्थ्यो होइन? के हुन्थ्यो त्यहाँनिर?
4: उहिले दुःख, गाडी घोडा केही नभएको। अहिले यहाँ देख्दाखेरि गाडी घोडा हिँड्छ हो, बाइकहरू हिँड्छ। अन्त अहिले म बिमार भएको 5 वर्ष भयो।
3: 5 वर्ष
4: अन्त यहाँ कान्छी छोरी भएकोमा आएर बस्यो।
3: तपाईँहरूको समयमा चाहिँ गाडीहरू अब यताउता जाँदाखेरि कहीँ बजारपात जाँदा चाहिँ केमा जानु?
4: गाडी
3: पाउनुहुन्थ्यो त्यति बेला?
4: हजुर।
3: अनि तपाईँको दाजुभाइहरू, अरू दिदी बहिनीहरू चाहिँ छ कि
4: छैन?
3: एक्लै
4: एक्लै
3: हजुर, म एक्लै। अहिलेको नानीहरू देख्दा, अहिलेको जमाना

0: तपाईँहरूको समयमा नि वस्तु भावहरूको यो अन्न पानीको दामहरू कति थियो
1: त्यति बेला? सबैलाई संसारमै दुःख दुःख, अन्न पानी पनि दुःखै थियो, पैसा रुपियाँ पनि नदेख्ने नदेख्ने पैसा रुपियाँ नि साग सब्जी बेच्यो त्यसै त्यसै दिन पर्ने। अहिले त यत्रो सागलाई 20 रुपियाँ 50 रुपियाँ आलु पर्ने पर्ने, अहिले त उहिले त 8 आना किलो 2 रुपियाँ किलो त्यसै दिन्थ्यो। गाईको दुधको दाम त 2 रुपियाँ किलो त्यति बेला, अहिले त 50 रुपियाँ किलो त दुधको दाम किन खान सक्दैन। उहिले त साह्रै दुःख नि सबैलाई संसारमै दुःख, अहिले सुखै सुख छ, सुखै सुख छ, आफ्नो पानी सुख छ। यो मोदी राजा भइकन त साह्रो दुनियाँ संसारलाई नै सुख बनायो, अन्न पानी साग सब्जीमा अन्न भन्दा पनि साग सब्जी खान्थ्यो किनेर, अहिले त सुखै सुख।
0: तपाईँको दाजुभाइ
1: थियो खस्यो
0: अहिले तपाईँलाई अब यस्तो बुढेसकालमा यताउता जानु मन लाग्छ कि लाग्छ?

0: लाग्छ नि खुट्टाले हिँड्नु हुँदैन, यो खुट्टा हुने बाध्य कति हिँड्ने थियो म भने लाग्छु, दुखेर ठ्याक्कै हुँदैन हिँड्नु।
1: तपाईँहरूको त्यो समयमा रेडियोहरू सुन्नुहुन्थ्यो?
0: यो टिभी टिभी मोबाइल नदेख्ने, रेडियो नि देखिनँ मैले, अहिले त कानमै फोनमै, फोन त कानमै टालेर हिँड्छ, त्यति बेला छैन के पनि के गरेको होला भन्थ्यो हामी त।
1: तपाईँहरूको समयमा चाहिँ त्यो बातहरू मार्दा केमा बात मार्नु, जस्तै एक जग्गादेखि अर्को जग्गा?
0: बातै नमार्ने, बातै नमार्ने, जान्दैन त के मार्नु, फोन गर्नु जान्दैन, यो टिभी पनि नदेखेको, फोन पनि नदेखेको, अहिले त सबै पढु त्यत्रो नानीले पनि फोन कानमा टालेर बात, अहिले त त्यो नानीले काम धन्दा गर्दैन, खालि फोनमा बात माऱ्यो, फोन हेऱ्यो, टिभी हेऱ्यो, अन्त त्यति नै।
1: त्यो जमाना ठिक लाग्यो कि तपाईँलाई अहिलेको जमाना ठिक लाग्यो?
0: अहिलेको जमाना ठिक नि, अहिलेको जमाना राम्रो, उहिलेको समय त बहुत दुःख दुःख दुःख दुःख थियो, अन्न पानी दुःख, पैसा रोपिनु दुःख, यस्तो नोट देख्ला भन्ने थाहा थिएन म त, अहिले पैसा देख्छ, अहिले सस्तो नि, अहिले सस्तो, उयो त थिएन, पैसा नि थिएन, अन्न पानी नि महँगो भएर किनेर खान नसक्ने, नानीहरू दुःख दुःख गरी पालिने हुर्कायो।
1: अहिले तपाईँलाई बस्तीमा गएर बस्तीमा खै खेतीपाती बारी खेती गर्नु मन लाग्छ कि लाग्दैन मनभित्रबाट?
0: लाग्छ नि, लाग्छ, हात खुट्टा चल्दैन, हात खुट्टा चल्दैन, खुट्टा दुख्छ, हिँड्नु हुँदैन, गाडीमा यसो घुम्नु जानु मन लाग्छ कहिले कहीँ त, आफूले दुःख गरेको ठाउँ त्यही सम्झिँदो रहेछ। अहिले त अब हात पाउ चल्दैन, बल तागत पनि छैन, अब यो काल गति चाहिँ कति दिन पर्खिनु पर्यो, जस्तो हामी भन्दा कान्छो कान्छो मान्छेहरू मरिसक्यो, हामी के गरी बाँच्यो, यस्तो किन बाँचेको होला जस्तो लाग्छ, सबै पर्छ हामी त।

0: आदरणीय श्रोता, जीवनका ती तमिठा अनुभूतिहरू कार्यक्रममा अहिले हामी 84 वर्षीय श्रीमती धनमाया मुखियासित उहाँले भोगेका ती तमिठा अनुभूतिहरूलाई सुनिरहेका छौँ।
1: तपाईँ अब तपाईँ मुखियाहरू है, तपाईँ मुखियाको रीति थितिहरू जान्नुहुन्छ?
2: म त मगर हो नि।
1: तपाईँ मगर हो?
2: हजुर।
1: बिहा चाहिँ मुखियामा भयो?
2: मुखिया सन्तान।
1: मगरको त जान्नुहुन्छ सबैको?
2: मगरको त
1: रीति थितिहरू भयो है,
2: रीति थिति मगरको थाहा छ मलाई।
1: भाषा पनि जान्नुहुन्छ? भाषा

0: आवश्यक भएन
1: सिकाइन
0: पहिला तपाईँहरूको समयमा यो सिनेमाहरू हेर्नु जानुहुन्थ्यो कि हुँदैन सिनेमाहरू
1: सिनेमा
0: भिडियो कुन कुन अहिले आउँछ याद आउँछ कुन कुन
1: आउँदैन
0: अहिले हेर्नुहुन्छ
1: अहिले
0: अन्त टिभीमा घरमै आइहाल्छ होइन
1: घरमै छ वाकडिक भयो टिभी पनि
0: त्यति बेला त बाइस्कोप भन्थ्यो नि त होइन दार्जिलिङ कता जान्थ्यो होइन खरसाङ दार्जिलिङ
1: सस्तो नि त्यति बेला त
0: तपाईँको चाहिँ नाता नातिनीहरू चाहिँ कतिजना
1: मेरो ठुलो छोरी दुई बहिनी छोरी ठुलो छोरीको एक बहिनी छोरी एक भाइ छोरा एक कान्छी छोरीको नि एक भाइ छोरा एक बहिनी छोरी छ अन्त नाता नातिनी ठुलो छोरीको छोरीको पलाची छ एक भाइ
0: तपाईँलाई घरिघरि यस्तो लाग्दैन त्यो पहिलाकै जमाना आओस् अहिले यस्तो गाडी घोडा यो मोबाइलहरू भयो बेसी मान्छे है पहिलाकै जमाना ठिक थियो पहिलाकै जमाना आओस् जस्तो लाग्दैन
1: अहिलेकै जमाना राम्रो भन्ने लाग्छ उहिलेको त त्यो सबै दो गरेर छोडे मन लाग्दैन त्यो मन नै लाग्दैन
0: त्यो दुःख सम्झिँदाखेरि
1: है ए दुःख दुःख दुःख त्यो दुःख सबै भुलेको अहिले सबै भुल्यो
0: 68 सालको भल पहिरो भन्थ्यो नि पहिला कतिको याद छ त्यो के भएको एउटा ठुलो भल पहिरो गएको थियो है त्यसमा के चाहिँ भएको
1: त्यो टिभीहरू माल छ छैन त्यो त्यो माल छ
0: तपाईँले कहाँ हुनुहुन्थ्यो त्यो बेला चाहिँ 68 सालतिर चाहिँ अहिले तपाईँको साथीहरू साथीभाइहरू छ कि छैन तपाईँको दमालेहरू
1: छैन सबै तुर्यो डल्लै परेहरू छोटो आयो गोरी म चाहिँ यति साह्रो के बाँची बसेको जस्तो लाग्छ हरिस खान रहेछ आफैलाई
0: बुढेसकालमा चाहिँ काम गर्नु पर्दैन त्यो बसिरहनु पर्छ है अल्छी अल्छी हुन्छ जिउ होइन
1: अल्छी पनि उठेर हिँड्नु सक्दैन लुचेर बस्नु पनि कति बस्नु सुत्नु पनि कति सुत्नु अब जिन्दगी चाहिँ बहुत नराम्रो रहेछ हातमा बसेपछि
0: तपाईँलाई त सबै आफ्नो सुनानी बढी सुनानी बढी भनेर चिन्छ कस्तो लाग्छ तपाईँलाई त्यसो
1: सबैको प्यारो छ मलाई डल्लैको प्यारो छ यो हाइफेसनले लडाए पछि त सबैले मर्छ भनेको रहेछ काम त सुन्ने मुखै नलाग्ने भयो त्यस्तै पनि डुलाएर कहाँ कहाँ लैयो लैयो यो छोरीले पैसा रुपियाँ कति फ्याँयो फ्याँयो र मर्छ नै भरेको रहेछ सबैले के को कहाँ पुगेर फर्किएको हो म त यसरी मान्नु पर्यो
0: बुढेसकालमा तीर्थ स्थानहरूतिर जानु मन लाग्छ कि लाग्दैन
1: लाग्दैन
0: भगवान्को मन्दिरहरूतिर
1: हजुर लाग्दैन उहिले गयो
0: जानुभयो
1: लगभगतिर गयो कहाँ कहाँ गयो गयो सबै ठाउँ गयो सकुन्जेल त अहिले त
0: त्यति बेला जाँदा नै तपाईँले भगवान्लाई माग्नु भएको थियो होला मलाई लामो आयु दिनुहोस् र है
1: हजुर
0: कि कसो अन्त अहिले तपाईँ यति वर्ष बाँच्नु हुँदैछ मतलब यति वर्षसम्म हुनुहुन्छ
1: हजुर भगवान् त मानि नै सकुन्जेल त यता अब आयु गोरी आफ्नो है आफ्नो दिन मानालाई बल भगवान् मायो अहिले सक्दैन अहिले सक्दैन
0: त्यति बेलाको समयमा तपाईँहरू सानसानो हुनुहुन्थ्यो नि नानीहरू हुँदाखेरि स्कुलहरू जानु
1: हुँदाखेरि स्कुलको दैलो देखिनँ मैले त
0: आमा बाबाले स्कुल जा भन्थेन
1: खालि बारी खन्यो मल बोल्यो त्यति गर्नु स्कुल दैलो नि देखाइन पढ्दा नि कस्तो गरी पढ्छ कि त्यो पनि थाहा छैन
0: जानु मन लाग्थेन स्कुल
1: रहरै नलाग्थ्यो
0: बिहान त्यति बेला चाँडै उठेर बोर्डमा बारीमा काम गर्नु
1: पर्थ्यो
0: के के रोप्नुहुन्थ्यो त्यति बेला
1: मकै कोदो गहुँ जौ छर्थ्यो नि त्यही छर्यो पाँच पाँच महिनामा त्यही टिप्टा पार्यो त्यही धुलो पिठो पार्यो खायो नि
0: भनेपछि उहिलेको मकैहरू कोदोहरू खाएकोले अहिले तपाईँको एउटा शरीर पनि राम्रो भएको है अहिलेको त्यस्तो गर्दैन है
1: अहिले त त्यो देख्नु नि हामीले कुरा गरे त्यो निन्दैन पताउँदैन त कथा कथा त उहिलेको कुरा गरे अन्त कसैले सुन्दैन

0: आदरणीय श्रोता, जीवन का तीता मीठा अनुभूतिहरु कार्यक्रम में अहिले हामी 84 वर्षीय श्रीमती धनमाया मुखियासित उहाँले भोगेका तीता मीठा अनुभूतिहरुलाई सुनिरहेका छौं।
1: तपाईहरु मसिनो हुँदाखेरि तपाईहरुको जुन यो बस्ती छ नि, कतिवटा घर थियो, को को थियो?
2: कुखुरा थियो नि,
1: पहिला
2: सुबै थियो, अहिले त कोही मर्यो कोही सर्यो। उयो खोलाको बजार त डल्लै मेरो आफ्नै आफ्नो मात्रै हो।
1: तपाईँहरू मात्रै?
2: हजुर, सबै शाखा सन्तान।
1: तपाईँको सबै शाखा सन्तान?
2: शाखा सन्तान, यहाँ सबै शाखा सन्तान।
1: त्यति बेला तपाईँहरू, त्यति बेला त थिएन
2: होइन? थिएन।
1: हजुर,
2: खोलामा त चारतिर लास नै हुन्थ्यो, जलाउनु जलायो, लास ल्याए पोल्यो, गयो मलाई। त्यहाँबाट हाम्रो दाजुले राति जाँड खाएर माटेर त्यही मसान घाटको अगौटो बाली बाली रात काटाउँछ र अगवाई गरेको त्यो बजार।
1: दाजुले?
2: दाजुले मेरो माइल दाजु।
1: कति भाइ दाजुहरू? दाजुभाइ कतिजना?
2: दुई भाइ।
1: दुई भाइ छैन?
2: छैन,
1: खस्यो
2: खस्यो दुई भाइ। भाउजू छ, भाउजू पनि साह्रो नै साह्रो बिमार छ अरे, भेटेर बात मार्न नपाउने जस्तो लाग्छ म त। हरिस खाइसके।
1: तपाईँ र तपाईँको भाउजू होइन, कति वर्ष पुग्नु भयो उहाँ चाहिँ?
2: ऊ 46 वर्ष भन्थ्यो, ज्यादा भयो।
1: भेट्नु मन लाग्छ
2: नि, बात मार्नु मन लाग्छ, बात मार्नु नपाउने हो क्या जस्तो लाग्छ मलाई त। अब यो दुई सास फुट्दै गयो भने छैन लाग्छ नि पहिले भेट्नु।
1: अनि तपाईँहरूको समयमा यो आफ्नो गाउँमा बस्तीमा है यो बत्तीहरू नि पछि निकै पछि आएको है?
2: बत्ती थिएन, मटेरियल बालेर उल्टो बालेर हिँड्थ्यो, बत्ती थिएन त। अहिले त सबै बन्द पर्छ छ, सानो ठुलो गरिब धनीलाई एक कामले बना। उहिले थिएन, दुःख थियो,
1: बिग्री
2: बाल्थ्यो। अहिले त एकछिन बत्ती जाँदा पनि कता गयो के गरे
1: धेरै
2: सोच्नु नि।
1: एकदम सजिलो है,
2: सजिलो। उहिले यस्तो होला भने थाहा थिएन नि, थाहा थिएन मैले। अहिले त अहिले नानीहरू त धेरै धेरै सुविस्ता।
1: तपाईँलाई यो आफ्नो आमा बाबाहरू याद आउँछ कि आउँदैन?
2: आमा बाउको याद आउँछ नि, अब आमा कहाँ पाउनु, बाउ कहाँ पाउनु। आमा 60-80 वर्षको छैन, बाउ पनि 70 वर्षमा खस्यो, बाउ पनि। अब बाजे बोजू थाहा छैन।

0: तपाईँलाई कस्तो लागिरहेको छ आज तपाईँको यो कुरो है हाम्रो सम्पूर्ण श्रोताहरूले सुनिरहेछ आफ्नो मनको कुरा कस्तो लागिरहेछ?
1: यस्तो बिजोक भएर त के बान्छी पर्नु जस्तो लाग्छ नि हरेस खान्छ त्यो त हुन्छ नि दिन आएर आए पुखेर यो हड्डीहरू के हुन्छ जस्तो लाग्छ कहिले जाने जस्तै हुन्छ नि मलाई त मलाई मात्रै हो मलाई मात्रै हो
2: सबैलाई नै त्यस्तो हुन्छ त्यस्तो नै कसैको घरको त बोझ होइन नि त एउटा बुढाबुढीको होइन सुन्नुहोस् न कतिजना परिवारले आफ्नो आमा बाउलाई बुढाबुढी भएपछि वृद्ध आश्रमतिर लगेर राख्छ त्यो ठिक हो कि होइन जस्तो लाग्छ?
1: खै मेरो त यो छोरीले मलाई यहाँसम्म चाहिँ बाँचिरहेको
2: छ हो
1: त्यो आश्रमतिर त साह्रै नै दुःख पाउँछ होला नि दुःखमै पाउँछ होला
2: त्यस्तो कसैलाई पनि नगरोस् है
1: नगरोस् को कोले किन्न अब चाकर नगर्छ नगर्दैन
2: आफ्नो छोराछोरीले यस्तो कहाँ हेर्छ
1: हेर्दैन नि आफ्नो छोराछोरीले त अब पैसामा नि आमा पाउँदैन पैसा मा पनि आमा पाउँदैन र मेरो छोरीले राम्रो गर्दैछ अन्त नमन्जेल छोरीको चौ भयो चौ के गर्नु रोकिदिनु त मैले अहिले बात दिनु पर्यो है बाँकिन्जेल राम्रो छ मलाई आश्रम चाहिँ दुःख नै पाउँछ होला
2: आश्रमतिर त वृद्ध आश्रमतिर त है
1: हजुर
2: यस्तो कसैको आमा बाउलाई पनि त्यहाँ नलगेर चाहिँ नराखिदियोस् है
1: नराख त्यस्तो नराखिदियोस् हुन्छ नि त्यो को कोले के राम्रो गर्थ्यो र त्यस्तो चाहिँ लिएर नराख्नुहोस् मेरो नि यो छोरी नभए त लान्थ्यो होला नि यो छोरीले मलाई यहाँसम्म चाहिँ राम्रो भन्नु छ
2: सुन्नुहोस् न यो हामी अन्तिममा के भन्न चाहन्छु नि आज कस्तो लागिरहेको छ तपाईँलाई यसरी बात मार्नु
1: मलाई खै यस्तो बात मार्नु पर्ने रहेछ म बोलेको कस्तो कस्तो मान्छे सुन्ने होला रेडियोमा सुनिन्छ रेडियो थियो मेरो यो हात नै बिगारे रेडियो सुन्थ्यो मैले दुईवटा रेडियो बिगारे हात बिग्रिहाल्यो के गर्थ्यो बनाउनु बनाउनु नहुँदैछ र रेडियो टिभी यो बाइस्कोपमा पनि राम्रै हुन्छ होला नि है राम्रै हुन्छ होला
2: तपाईँले राम्रै बोल्नु भयो राम्रै भन्नुभयो हो आफूभन्दा अब सानोहरूले यो कुरोहरू सुनेर राख्छ नि त
1: हजुर हजुर
2: राम्रै कुरो भन्नुभयो
1: हजुर
2: तपाईँलाई खुसी लाग्यो आज
1: म जाने जति मैले बात मारेँ
2: हजुर
1: तपाईँहरूलाई कस्तो लाग्यो कि
2: हजुर
1: मैले भन्नु पर्ने यति नै हो
2: धनमाया मुखिया बोजु है जो चाहिँ 84 वर्ष पुग्नु भएको छ र आज हाम्रो यो कार्यक्रममा उहाँले बोलिदिनु भयो तपाईँलाई यो हाम्रो कार्यक्रमको तर्फबाट धेरै धेरै नमस्कार है तपाईँ अझै धेरै वर्ष बाँच्नुहोस् है राम्रो गर्नुहोस् धेरै नानीहरूलाई आशीर्वाद दिनुहोस् छोराछोरीलाई हामी यही चाहन्छौँ है तपाईँलाई धेरै धेरै धन्यवाद।

आदरणीय श्रोता, जीवनका तीता मिठा अनुभूति कार्यक्रममा अहिले हामीले 84 वर्षीय श्रीमती धनमाया मुखियासित उहाँले भोगेका तीता मिठा अनुभूतिहरूलाई सुन्यौं। कार्यक्रमको समय पनि सकिन लाग्यो। फेरि अर्को श्रृंखलामा हामी अर्को एकजना

हाम्रो समाज यस्तै ज्येष्ठ नागरिकसित रमाइला रमाइला कुराकानी गर्नेछौँ भन्दै कार्यक्रम प्रस्तुत मनन तामाङ अनि कार्यक्रम सञ्चालक म सञ्जीव महरालाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्ते।

0: श्रोताओं समय हो प्रमुख समाचार को।
1: नमस्कार, यो आकाशवाणी हो। 10 बजे को प्रमुख समाचार को साथ में सबिना गिरी। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा महिला तथा बाल विकास विभागको दुई दिने शिखर सम्मेलनको समापन सत्रमा सहभागी हुनुहुनेछ। प्रधानमन्त्रीको भिजन अनुसार आयोजना हुन लागेको विभागीय शिखर सम्मेलनको श्रृंखलामा यो दोस्रो सम्मेलन हो। सम्मेलन चारवटा मुख्य विषयमा केन्द्रित छ। सरकारले क्यान्सर औषधिको आपूर्ति र बिक्रीमा नाफा 30% सीमित गरेको छ, मूल्य 70% घट्ने अपेक्षा गरिएको छ। भारत पूर्ण दूरसञ्चार मूल्य श्रृंखलातर्फ अघि बढ़िरहेको छ र नियमन उपकरण र नवप्रवर्तनलाई आकार दिन अग्रणी भूमिका खेलिरहेको छ, केन्द्रीय संचार मन्त्री ज्योतिरादित्य एम सिन्धियाले भन्नुभएको छ। अनुभवी अभिनेता नाना पाटेकरको महाराष्ट्रको पुणे स्थित उनको फार्म हाउस नानाची वाडीमा पूर्ण राजकीय सम्मानको साथ दाह संस्कार गरियो। अन्त्येष्टि अघि दिवंगत अभिनेतालाई औपचारिक गार्ड अफ अनर दिएको थियो। राष्ट्रिय परीक्षण एजेन्सी एनटीएले यूजीसी नेट डिसेम्बर 2026 सत्रको लागि दर्ता शुरू गरेको छ। योग्य उम्मेद्वारहरूले यूजीसी नेट NTA.NIC.IN वेबसाइट मार्फत जुनियर रिसर्च फेलोशिप, सहायक प्राध्यापक पद वा पीएचडीको लागि अनलाइन आवेदन गर्न सक्नेछन्। तमिलनाडुको मदुरन्तक र धारापुरम विधानसभा क्षेत्रको उपचुनावको मतगणना शुरू भएको छ। गणनाको क्रममा कानून व्यवस्थापन कायम राख्न सुरक्षा व्यवस्था कड़ा पारिएको छ। मधुरन्तकम विधानसभा क्षेत्रमा 85.99% र धारापुरममा 80% भन्दा बढी मतदाताले मतदान गरेको छ। मौसम विभागले आज आन्ध्र प्रदेश, पूर्वी मध्य प्रदेश, झारखण्ड, ओडिसा, पश्चिम बंगाल र सिक्किममा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। अनि क्रिकेटमा भारत र वेस्ट इण्डिज बीचको 5 खेलको T20 श्रृंखलाको दोस्रो खेल आज राँचीमा हुनेछ। खेल भारतीय समय अनुसार साँझ 7 बजे शुरू हुनेछ। आकाशवाणीबाट 10 बजेको प्रमुख समाचार पूरा भयो। अपरान्ह 1 बजे समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

0: श्रोता मित्र, हरेक दिनले केही नयाँ सिकाउने अवसर लिएर आउँछ। सानो जानकारीले पनि कहिलेकाहीँ हाम्रो सोच बदल्न सक्छ, अनुहारमा मुस्कान ल्याउन सक्छ र दिनलाई अझ सुन्दर बनाउन सक्छ। त्यसैले आजको हल्लो खरसाङ कार्यक्रममा लिएर आएका छौँ रोचक तथ्य, उपयोगी जानकारी साथै मधुर फिल्म सङ्गीतहरू। त कार्यक्रमको थालनीमा राखिरहेछौँ यो मधुर सङ्गीत। त्यसअघि यो छोटो सन्देश।
1: सत्यनिष्ठा केवल एक शब्द होइन, यो हाम्रो कार्य संस्कृतिको पहिचान हो।
2: हरेक काममा पारदर्शिता, हरेक निर्णयमा निष्पक्षता, हरेक पाइलामा जवाफदेहिता,
1: यही हो सत्यनिष्ठा, यही हो समृद्धिको बाटो। किनकि प्रिभेन्टिभ भिजिलेन्स केवल एउटा अभियान होइन,
2: यो हो असल व्यवस्था र असल भविष्यको जिम्मेदारी।
1: सफा सोच, सही काम, सत्यनिष्ठा हाम्रो पहिचान। एनटिपिसी रमामसँग सत्यनिष्ठादेखि समृद्धिको विश्वास।

श्रोता, आज समय फेरिएको छ, प्रविधि फेरिएको छ, अनि मानिस बीच संवाद गर्ने माध्यम पनि बदलिएको छ। आज एउटा सन्देश केही सेकेन्डमै संसारको अर्को कुनामा पुग्छ, तर कुनै समय यस्तो पनि थियो एउटा चिठी हातमा आइपुग्दा त्यसमा केवल शब्द होइन आफ्नो मान्छेको माया, सम्झना र भावना समेत बोकेर आउँथे। यही पुरानो तर आत्मीय संचार माध्यम डाक सेवाको महत्त्व सम्झाउने दिन हो विश्व डाक दिवस, अर्थात् वर्ल्ड पोस्ट डे। प्रत्येक वर्ष 9 अक्टोबरको दिन विश्व डाक दिवस मनाइन्छ। सन् 1874 विश्व डाक सङ्घ स्थापना भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको। आज मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालले संचारलाई निकै सहज बनाएको छ, तर डिजिटल प्रविधिको विकाससँगै डाक सेवाको भूमिका पनि नयाँ स्वरूपमा विस्तार हुँदै गएको छ। चिठीका साथै पार्सल, वित्तीय तथा विभिन्न सार्वजनिक सेवासँग सम्बन्धित काममा पनि डाक सेवाको उपयोग हुँदै आएको छ। आज पनि रेडियो केन्द्रहरूमा श्रोताहरूको पत्र आइपुग्छन्। त्यो पत्र प्रस्तुताको हातमा पुग्छ अनि त्यही कागजमा लेखिएका शब्दहरू आवाज बनेर फेरि हजारौं श्रोताहरूको कानसम्म पुग्छन्। यसरी हेर्दा डाकले दूरी मात्र घटाएको छैन, तर मानिसका भावना र सम्बन्धलाई पनि जोडेको छ। विश्व डाक दिवसको यस विशेष अवसरमा डाक सेवामा समर्पित सम्पूर्ण कर्मचारीहरूको निरन्तर सेवा, समर्पण र योगदानको उच्च कदर गर्दै उहाँहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछौँ।

श्रोता बस्नुहोस्, सूचना। स्वास्थ्यसँग सम्बन्धित आफ्ना जिज्ञासा र समस्याहरूको समाधान खोज्दै हुनुहुन्छ, त्यसो भए सुन्न नभुल्नुहोस् स्वस्थ शरीर स्वास्थ्य सम्बन्धी विशेष प्रत्यक्ष फोन इन कार्यक्रम आगामी 14 अक्टोबर 2026 5:05 एफएम 103.5 मेगाहर्समा प्रसारण हुनेछ। यसपटकको कार्यक्रममा हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ डाक्टर भूपेन्द्रजीत सिंह, स्पेसलिस्ट भेट्रो रेटिना, जहाँ डाक्टरले आँखा तथा दृष्टि सम्बन्धी समस्याहरूबारे श्रोताहरूका जिज्ञासाको प्रत्यक्ष रूपमा जवाफ दिनुहुनेछ। आफ्नो स्वास्थ्य सम्बन्धी प्रश्न लिएर तपाईँ पनि कार्यक्रममा सहभागी बन्न सक्नुहुनेछ। डाक्टरसँग सोझै फोन गरेर आफ्ना समस्या तथा जिज्ञासा राख्नुहोस् र डाक्टरको सल्लाह प्राप्त गर्नुहोस्। हाम्रो फोन नम्बर रहेको छ 0354299913 1। त्यसैले मिति सम्झनामा राख्नुहोला 14 अक्टोबर 2026 5:05 सुन्नुहोस् आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्समा र सहभागी बन्नुहोस् फोन इन कार्यक्रम स्वस्थ शरीर स्वस्थ जीवनका लागि स्वस्थ कुराकानी। तपाईँको स्वास्थ्य हाम्रो सरोकार।

श्रोता संसार यति विशाल छ कि यसका हरेक कुनामा कुनै न कुनै अनौठोको रहस्य लुकेको छ। आज हामी तपाईँहरूलाई यस्ता दुईवटा चराको बारेमा जानकारी गराइरहेका छौँ जसको क्षमता र विशेषता सुन्दा तपाईँ चकित पर्नुहुन्छ। श्रोता सोच्नुहोस् त, एउटा यस्तो गहिरो र घोर अँध्यारो गुफा जहाँ प्रकाशको एउटा सानो किरण पनि पुग्न सक्दैन, त्यही अन्धकारमा एउटा चरा बिना कुनै बाधा एकदमै सहज उडिरहेको हुन्छ। आखिर यस्तो घोर अन्धकारमा चराले कसरी बाटो देख्छ? यो अद्भुत चरा हो ओइलवर्ड। अँध्यारो गुफामा उड्दा यसले तीव्र आवाज निकाल्छ। जब त्यो आवाजहरू गुफाको भित्ताहरूमा ठोकिएर फर्कन्छ, त्यसको प्रतिध्वनिबाट यसले वरिपरिको वस्तुको दूरी र बाटोको सही अन्दाज लगाउँछ। अर्थात् यो चराले अँध्यारोमा बाटो पहिलाउन इकोलोकेसन जस्तो अद्भुत क्षमताको प्रयोग गर्छ। श्रोता अब लागौँ अर्को अझै चकित पार्ने सत्यतातर्फ। तपाईँहरूले विषालु साँप, माकुरा वा बिच्छीको बारेमा त पक्कै सुन्नुभएको होला, तर के तपाईँले कहिले विषालु चराको बारेमा सुन्नुभएको छ? हो श्रोता, संसारको पहिलो र एकमात्र विषालु चरा हुडेड पिटुवी। यो चरा देख्नुमा जति सुन्दर र आकर्षक छ उति नै घातक र खतरनाक पनि छ। यसको सुन्दर प्वाख साथै छाला र तन्तुहरूमा बेट्राको टोक्सिन नामको अत्यन्तै कडा विष पाइन्छ। यसलाई छुँदा मात्रै पनि छाला सुन्निने र चेतना शून्य हुने गर्छ भने यसले टोकेमा पक्षघात हुनका साथै मृत्यु समेत हुन सक्छ। सुन्दरताभित्र लुकेको यो भयानक विष प्रकृतिको अर्को चकित पार्ने सत्य हो।

श्रोता सुन्नुहोस्, अर्को सूचना। प्रत्येक आइतबार बिहान 10:05 प्रसारण हुँदै आएको तपाईँहरूको प्रिय कार्यक्रम कुरै कुरामाको अतिरिक्त श्रोताहरूको चाहना र सहभागितालाई ध्यानमा राख्दै शीतकालीन कार्यक्रम तालिकामा अब सोझो कुराकानी प्रत्यक्ष फोन इन कार्यक्रम पनि समावेश गरिएको छ। अब सोझो कुराकानी प्रत्यक्ष फोन इन कार्यक्रम प्रत्येक महिनाको प्रथम र दोस्रो शुक्रबार प्रसारण हुनेछ। सोझो कुराकानी, तपाईँको आवाज, तपाईँको विचार, प्रत्यक्ष संवाद। सुन्नुहोस् आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जमा कार्यक्रम सुनेर मात्र नबस्नुहोस्, हाम्रो कुरा पनि राख्नुहोस्। तपाईँको मनमा लागेको कुरा, तपाईँको सुझाव, विचार वा अनुभव हामीसँग प्रत्यक्ष फोन गरेर साझा गर्नुहोस्। फोन उठाउनुहोस्, नम्बर डायल गर्नुहोस् र प्रत्यक्ष कुराकानीमा जोडिनुहोस्। तपाईँको एउटा फोनले तपाईँको आवाज हजारौँ श्रोताहरूमाझ पुग्न सक्छ। त्यसैले आज साँझ 5:05 आफ्नो फोन तयार राख्नुहोस् र सोझो कुराकानीमा हामीसँग प्रत्यक्ष जोडिनुहोस्। फोन गर्नुहोस्, कुराकानी गर्नुहोस्, आफ्नो आवाज सुनाउनुहोस्। एफएम 103.5 मेगाहर्जमा आकाशवाणी खरसाङ सोझो कुराकानी, जहाँ श्रोताहरूको आवाज नै संवादको सुरुवात हो। हाम्रो फोन नम्बर रहेको छ 03542999317।

0: सत्यनिष्ठ केवल एक शब्द होइन, यो हाम्रो कार्य संस्कृतिको पहिचान हो।
1: हरेक काममा पारदर्शिता, हरेक निर्णयमा निष्पक्षता, हरेक पाइलामा जवाफदेहिता,
0: यही हो सत्यनिष्ठ, यही हो समृद्धिको बाटो। किनकि प्रिभेन्टिभ भिजिलेन्स केवल एउटा अभियान होइन,
1: यो हो असल व्यवस्था र असल भविष्यको जिम्मेदारी।
0: सफा सोच, सही काम, सत्यनिष्ठा हाम्रो पहिचान। एनटिपीसी रमामसँग सत्यनिष्ठादेखि समृद्धिको विश्वास।
2: श्रोता, कार्यक्रमको निर्धारित समय पनि सकिने लाग्यो। यसर्थ हल्लो खरसाङ कार्यक्रम सँगसँगै आजको बिहानी प्रसारणबाट बिदा लिने समय भइसकेको छ। म दिपा अनि मेरा प्रसारण सहयोगी मित्र रेशमा सँगै यहाँहरूसँग बिताएको सुन्दर बिहानी समय यहीँ टुङ्गाउँदछौ। तर आकाशवाणी खरसाङको प्रसारण यात्रा भने निरन्तर नै रहनेछ, त्यसैले आफ्ना मनपर्ने कार्यक्रमहरूको साथ हामीसँग जोडिरहनुहोस् र सुनिरहनुहोस् आकाशवाणी खरसाङ। र जाँदा जाँदै यो बिहानीको मिठासलाई अझ कही बेर कायम राख्न यहाँहरूको लागि एउटा सुमधुर साङ्गीतिक प्रस्तुति छोडिरहेछौँ।

हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। समय बिहानको 10:30 भइसकेको छ। अब प्रस्तुत छ हाम्रो सरोकारमा हुलाक चिठीदेखि डिजिटल सन्देशसम्म। प्रविधिको विकाससँगै हाम्रो सञ्चार गर्ने तरिका कसरी परिवर्तन भयो भन्दा, एक समय यस्तो थियो जब टाढा रहेका आफन्त र साथीभाइसँग सम्पर्क गर्न हुलाक मार्फत चिठी पठाउनु पर्थ्यो। चिठी लेखेपछि खाममा हालेर टिकट टाँसिन्थ्यो र हुलाक मार्फत पठाइन्थ्यो। चिठी गन्तव्यमा पुग्न धेरै दिन वा कहिलेकाहीँ त हप्ताउँ पनि लाग्ने गर्थ्यो। चिठी केवल सूचना आदान प्रदान गर्ने माध्यम मात्र थिएन श्रोताहरू, यसमा मानिसका भावना, माया, सम्झना र आत्मीयता पनि जोडिएको हुन्थ्यो। लामो समयपछि चिठी पाउँदा परिवारका सदस्यहरूमा विशेष खुसी छाउँथ्यो। त श्रोता, यस जानकारीलाई अघि बढाउने नै छौ, तर अहिलेलाई भने यो साङ्गीतिक विराम।

तर श्रोताहरू, समय सँगसँगै संचार प्रविधिको ठूलो परिवर्तन आयो। टेलिफोन, मोबाइल, त्यसपछि फोन र इन्टरनेटको विकास भएपछि मानिसहरू बीचको दूरी घट्दै गयो। आज हामी केही सेकेन्डमा नै संसारको कुनै पनि ठाउँमा रहेका व्यक्तिलाई सन्देश पठाउन सक्छौँ। मोबाइल, फोन, इमेल, सामाजिक सञ्जाल र विभिन्न सन्देश पठाउन सक्छौँ। मेसेजिङ एपहरूद्वारा सञ्चारलाई निकै छिटो, सजिलो र प्रभावकारी बनाइरहेका छ। फोटो, भिडियोग्राफी तथा आवाज समेत तत्कालमा पठाउन सकिन्छ। यस परिवर्तनले दैनिक जीवनमा धेरै प्रभाव पारेको छ। यसका धेरै सकारात्मक प्रभाव छन्। विद्यार्थीहरूले अनलाइनबाट अध्ययन गर्न सक्छन्। परिवारका सदस्यहरू भिडियो कल मार्फत एकाअर्कासित जोडिन सक्छन्। कार्यालयका काम र सूचना आदान प्रदान र आपतकालीन सम्पर्क पनि छिटो हुन सक्छ। त श्रोता, यस जानकारीलाई अघि बढाउने नै छौँ, तर अहिलेलाई भने यो साङ्गीतिक विराम।

श्रोताले सुन्दै हुनुहुन्छ हाम्रो सरोकारमा हुलाक चिठीदेखि डिजिटल सन्देशसम्म। तर श्रोताहरू, डिजिटल सन्देश प्रयोग गर्दा सावधानी पनि अति आवश्यक छ। डिजिटल माध्यम छिटो र सुविधाजनक भए तापनि गलत सूचना फैलिने, व्यक्तिगत जानकारी दुरुपयोग हुने तथा अत्याधिक मोबाइल प्रयोगको समस्या पनि हुन सक्छ। त्यसैले कुनै पनि सन्देशलाई पठाउनु अघि त्यसको सत्यता जाँच गर्नुपर्छ र आफ्नो गोपनीय जानकारी सुरक्षित राख्नुपर्छ।

हुलाक चिट्ठीले भावनात्मक आत्मीयता बोकेको थियो भने डिजिटल सन्देशले गति र सुविधा थपेको छ। माध्यम परिवर्तन भए पनि संचारको मूल उद्देश्य भने मानिसलाई मानिससँग जोड्नु नै हो। प्रविधिको सही र जिम्मेवारी प्रयोग गर्न सके डिजिटल संचार हाम्रो जीवनका लागि अझ उपयोगी बन्न सक्छ। श्रोताहरू,

श्रोताहरू, आजको यस सन्देशले हामीले बुझ्यौँ कि हुलाक चिठीदेखि डिजिटल सन्देशसम्मको यात्रा केवल प्रविधिको परिवर्तन होइन, हाम्रो जीवनशैली र संचार संस्कृतिमा आएको ठूलो परिवर्तन पनि हो। प्रविधि जति आधुनिक भए पनि यसको प्रयोग जिम्मेवार र सकारात्मक रूपमा गर्नु हाम्रो पूर्ण दायित्व हो।

खरसाङको एफएम 105.5 मेगाहर्स, न्यूज अन एयर एप्स अनि दार्जिलिङको एफएम 110.2 मेगाहर्सबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्न लागिरहेछौँ स्वर बहादुरीमा विभिन्न कलाकारहरूको स्वरमा केही आधुनिक गीतहरू। त आउनुहोस् प्रथममा सुनौ पवन लामाको स्वर।

श्रोताले तिन्जेल सुन्दै हुनुहुन्थ्यो स्वर माधुरीमा विभिन्न कलाकारहरूको स्वरमा केही आधुनिक गीतहरू। हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ।

पुनः स्वागत अभिवादन सम्पूर्ण श्रोताहरूमा। हामी आकाशवाणी खरसाङको दिवाकालीन अधिवेशनबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ फरमाइस फिल्म कार्यक्रम तपाईँको अनुरोधमा। त आउनु श्रोताहरू कार्यक्रमलाई अघि बढाउँदै अब सुनौ यो प्रथम गीत कुछ ना कहो फिल्मबाट, गुन्जने आवाज हो शान अनि साधना सरगमको। यस गीतलाई अनुरोध लेखी पठाउने श्रोताहरू हुनुहुन्छ अप्पर सिरुबारी खरसाङबाट सुषमा सिंह, एसएम दर्नाल, संयम दर्नाल, पुष्प छेत्री अनि उहाँहरूका धेरै धेरै साथीहरू। आजत रेडियो मेन रोड रानीगञ्जबाट नुसरत जानम, फरजाना, शाहना शरीफ, अररिया जोकीहाटबाट सौम्या, नाजबिन, रुकैमा, रिहान्ना र उहाँहरूका धेरै धेरै साथीहरू। मोहाली चण्डीगढबाट टिडी मल्होत्रा, ऋतिक मल्होत्रा, प्रतीक मल्होत्रा, अनिल शर्मा, जयराज सिंह ठाकुर, अमनदीप कालकाबाट सुभद्रा बजाज, पिट्टा बजाज अनि साहिल बजाज, कुलीपाडा कटिहारबाट राजेश भारती, विभा भारती, आदित्य, प्रेरणा भारती, प्रिन्स, प्रगति, साक्षी, विवेक, प्रियङ्का भारती, आशिष भारती, प्रिन्स राज, अजय रमन र परिधि भारती, रिग्नी छत्तीसगढबाट दिनेश वर्मा, करुणा वर्मा तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू। त स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम गीत यहाँहरूको अनुरोधमा।

बक्सर बिहारबाट सरफुद्दीन अन्सारी, फतिमा खातुन असलम, अक्रम अफ्ताब, डुमराओ बिहारबाट डाक्टर डब्लु अन्सारी, सोनम अदिवा, दानिस अन्सारी, सरिमपुर बक्सरबाट राज एचडी अन्सारी, आसमा खातुन, अफ्ताब अन्सारी, मेहताब अन्सारी, कोल्लु अनि मल्लो अन्सारी, नूर मसल महल मसल, सीतामढी बिहारबाट मुसरत जहाँ नाज, तलहत जहाँ फरहत, फिरहत नुजहत, साजिया साहिन नाज अनि नाजिया नुरी, पुस्तकालय रोड फारबिसगंज बिहारबाट समप्रसाद गुप्त, कुन्ती देवी, प्रेम कुमार गुप्त, नन्द किशोर गुप्त, भिक्टोरिया खरसाङबाट प्रज्ञान, अर्पिता आइसा तथा उहाँहरूका धेरै धेरै साथीहरू, मेहरनगर उमेरखण्ड महाराष्ट्रबाट अभिजित गणकर, सरिता प्रिन्स एकांश, बहादुरा नागपुरबाट शैलेश गणकर, सुमित गणकर, ध्वनि परि तथा बदलापुर मुम्बईबाट सिद्धान्त गहनकर, प्रणीता गहनकर, गोलाबजार बक्सरबाट श्रद्धानन्द आर्य, अभिनन्द आर्य, परमानन्द, पंकज, प्रमोद, रोहित र मोहित, राजनाथ गाउँबाट याकुब आस्मा, युसुफ आस्मा, इमरान र इफरान, बुलन्दशहरबाट बद्रु अली अन्सारी, फर्जु अली अन्सारी, फर्जी अली अन्सारी, लुधियाना पन्जाबबाट अमरजित सोनम कौर, परमजित आदिवा, भाटापाडा धत्रेङ्गीबाट दरिका प्रसाद वर्मा, किशोर कुमार वर्मा, दीपक कुमार, ज्ञावेन्द्र कुमार वर्मा, रामपुरबाट सबना प्रवीण, सहिना तमन्ना, रकीब कमरान, फरहान खुशबू, रिमी एस राही र अर्सु। यहाँहरूको अनुरोधमा कार्यक्रमको यो अघिल्लो गीत सुनाउँदैछौँ, प्यार तो होनाई था फिल्मबाट, गुन्जने आवाज हो कुमार सानुको।

चित्रे बस्ती खरसाङबाट नितु देवान, साहिल देवान अनि किशोर देवान तथा सम्पूर्ण उहाँका परिवारहरू, अपर मामरिङ खरसाङबाट लकिमा शेर्पा, खुम्बु याङजिङ राधा सारिका, तृष्णा मुखिया, कला राई, सलिमा राई, गढिया मौजे उस्तुबाट प्रदीप कुमार मण्डल, आशिष कुन्दन, करिना, पूजा कुमारी र आरती कुमारी अनि सुनिता देवी, यहाँहरूको अनुरोधमा अब सुनाउँदैछौँ कार्यक्रमको यो अन्तिम गीत मैने प्यार किया फिल्मबाट, गुन्जेनी आवाज हो लता मङ्गेशकरको।

हवस् श्रोताहरू, यस गीतको अन्त साथ अहिलेलाई फरमाइसे फिल्म कार्यक्रम तपाईँको अनुरोधमा यतिमा नै पुरा गरिन्छ। हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम।

यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् एक बजेको मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी आज नयाँ दिल्लीमा महिला तथा बाल विकास विभागको दुई दिवसीय शिखर सम्मेलनको समापन सत्रमा सामेल हुनुहुनेछ। यो सम्मेलन हिजो सुरु भएको थियो। रक्षा मन्त्री राजनाथ सिंहले आज टेरिटोरियल आर्मी सेनाको स्थापना दिवसको अवसरमा सबै रैङ्कका जवानहरू, पूर्व सैनिक अनि उनीहरूको परिवारलाई बधाई दिनुभएको छ। वित्त मन्त्री निर्मला सीतारमण आजदेखि 11 अक्टोबरसम्म सिङ्गापुरको आधिकारिक भ्रमणमा हुनुहुन्छ। यस यात्राको उद्देश्य दुई देशबीच आर्थिक सम्बन्धलाई बलियो बनाउनु अनि निवेश बढाउनु हो। सर्वोच्च न्यायालयले केन्द्र, राज्य अनि केन्द्रशासित प्रदेशहरूलाई वाहन दुर्घटनाको दावीसित जोडिएका 4 डिजिटल प्लेटफर्मलाई 4 सप्ताहभित्र आपसमा जोड्ने निर्देश दिएको छ। पुदुचेरीको थत्तनचाउडी विधानसभा सिटको उपचुनावको भोटको गिन्ती पूरा भएको छ। यस सिटमा अल इन्डिया एनआर कङ्ग्रेसका उम्मेद्वार अशोक आनन्द 8,482 भोटको अन्तरले विजयी हुनुभएको छ। तमिलनाडू विधानसभाको मुदरन्तकम अनि थारापुरम उपचुनावमा सत्ताधारी टिबिके पार्टी दुई सिटहरूमा अघि रहेको छ। विश्व ब्याङ्कको अनुमान अनुसार यस वर्ष अगस्तमा नेपालमा आएको विनाशकारी बाढबाट 1.6 अरब अमेरिकी डलरको नोक्सान

भएको छ। केन्द्रीय संचार मन्त्री ज्योतिरादित्य सिन्धियाले विश्व डाक दिवसको अवसरमा डाक सेवकहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले राष्ट्रपति उनीहरूको समर्पित सेवाहरूको लागि आभार व्यक्त गर्नुभएको छ। हुती विद्रोहीहरूले हिजो साउदी अरबमा नयाँ मिसाइल हमला गरेको दावी गरेको छ। हमलामा रियादको किङ खालिद अन्तर्राष्ट्रिय हवाई अड्डा, नजरान हवाई अड्डा अनि खुमिस मुसैत स्थित एक एयरबेसलाई लक्षित गरिएको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार, अहिलेलाई पूरा भयो।

0: पुलिसले यस सम्बन्धमा दिल्ली मेट्रो रेल कर्पोरेशन डीएमआरसी का प्रबन्ध निर्देशकलाई पत्र पठाएको छ। पुलिसले राष्ट्रिय राजधानीमा संवेदनशील स्थानहरूमा अनियन्त्रित भीड़को आवागमनको आशंका गर्दै मेट्रो ट्रेनहरूको संख्या कम गर्न पनि अनुरोध गरेको छ। रेल मन्त्रालयले आज दिउँसो 2 बजेपछि आफ्नो गन्तव्यबाट प्रस्थान गर्ने र भोलि बिहान 4 बजेदेखि 2 बजेको बीचमा नयाँ दिल्ली र हजरत निजामुद्दिन रेलवे स्टेशनहरूमा पुग्ने सबै मेल र एक्सप्रेस रेलहरू रद्द गरिएको जानकारी दिएको छ। मन्त्रालयले भोलि 2 रेलवे स्टेशनहरू वरपरका क्षेत्रहरूमा सड़कमा भारी ट्राफिक हुने सम्भावनालाई ध्यानमा राख्दै यो निर्णय लिएको बताएको छ। केन्द्रीय संचार मन्त्री ज्योतिरादित्य सिन्धियाले विश्व डाक दिवसको अवसरमा डाक सेवकहरूलाई बधाई दिनुभएको छ। उहाँले राष्ट्रको लागि उनीहरूको समर्पित सेवाका लागि कृतज्ञता पनि व्यक्त गर्नुभयो। एक सोसियल मीडिया पोस्टमा श्री सिन्धियाले हुलाक सेवा सार्वजनिक सेवा हो भनेर दोहोर्याउनुभयो। उहाँले भन्नुभयो, डिजिटल संचारको यस युगमा भारतीय पोस्ट जनताको आकांक्षा पूरा गर्न परिवर्तनको लागि प्रयास गरिरहेको छ। श्री सिन्धियाले भन्नुभयो, भारतीय पोस्ट निस्वार्थ भावले राष्ट्रको सेवा गर्दै आएको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज टेरिटोरियल आर्मी सेनाको स्थापना दिवसको अवसरमा सबै पदहरू भूतपूर्व सैनिक र उनीहरूका परिवारहरूलाई बधाई दिनुभएको छ। एक सोसल मीडिया पोस्टमा श्री सिंहले भन्नुभयो, टेरिटोरियल आर्मी नागरिक वी सैनिक वी को भावनाको एक उत्कृष्ट उदाहरण हो। यसले राष्ट्रको सेवा गर्ने आम नागरिकहरूको असाधारण संकल्पलाई दर्शाउँछ। यसले सीमाहरू सुरक्षित गर्नदेखि लिएर आपदा राहत र राष्ट्र निर्माणको लागि साहस समर्पण र निस्वार्थको सेवाको उत्कृष्ट परम्परालाई कायम राखेको छ। उहाँले राष्ट्रको सेवा गर्ने उनीहरूको अटुट प्रतिबद्धता र एक सुरक्षित बलियो र आत्मनिर्भर भारत निर्माणमा उनीहरूको बहुमूल्य योगदानलाई सलाम गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIN News Khorsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवामा 25 वर्ष पूरा गर्नुभएको छ। उहाँको यात्रा जनताको सेवा मार्फत राष्ट्रको सेवाको मन्त्र र उहाँको अटल प्रतिबद्धताद्वारा परिभाषित गरिएको छ। सेवा र सुशासनको यो दृष्टिकोणबाट प्रेरित भएर सरकारले 2047 सम्ममा विकसित भारतको लक्ष्य प्राप्त गर्न अथक प्रयास गरिरहेको छ। यो समर्पणले समावेशी विकास र सामाजिक सशक्तिकरण मार्फत जनताको जीवनलाई रूपान्तरण गरिरहेको छ। आज यो विशेष श्रृङ्खलामा हामी महिला सशक्तिकरण कानून जस्ता पहलहरू मार्फत यो दृष्टिकोण कसरी कार्यान्वयन गरिएको छ भन्ने उदाहरण प्रस्तुत गर्नेछौ।
1: सन् 2023 संघीय संरचनाका सबै तहमा सार्वजनिक जीवनमा महिलाहरूको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने राष्ट्रिय यात्रामा एउटा ऐतिहासिक कोषे ढुङ्गा कायम गर्दै संसदले संविधान 106 संशोधन ऐन अर्थात् नारी शक्ति बन्धन अधिनियम पारित गरेको थियो। यो महत्वपूर्ण कानूनले लोकसभा तथा राज्यका विधानसभाहरूमा महिलाहरूका लागि कुल सिट मध्ये 1/3 सिट आरक्षित गर्दछ। यस वर्षको स्वतन्त्रता दिवसको सम्बोधनका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले सबै राजनीतिक दलहरूलाई दशकौंदेखि लम्बित यस विधेयकलाई पारित गर्ने अनि संसद र राज्य विधानसभाहरूमा महिलाहरूका लागि 1/3 सिट आरक्षित गर्ने व्यवस्थालाई शीघ्र कार्यान्वयन गर्न आह्वान गर्नुभएको थियो।
2: आज पञ्चायत नगरपालिका महानगरपालिका बहुत बड़ी मात्रा में हमारी महिलाएं जनप्रतिनिधि बनकर के देश का मार्गदर्शन कर समस्याओं का समाधान कर रही है, बहुत ही सक्षम नेतृत्व दे रही है। और इसी को ध्यान में रखते हुए हमने पार्लियामेंट में नारी शक्ति बंधन अधिनियम पारित किया था। मैं देश के सभी राजनीतिक दलों से आज लाल किले की प्राचीर से तिरंगे झंडे की छाया में खड़े होकर के प्रार्थना कर आग्रह कर आइए उन महिलाओं के सामर्थ्य के पुजारी बनिए।
1: आकाशवाणी समाचारसँग कुराकानी गर्दै बिहारकी राज्यसभा सांसद धर्मशिला गुप्ताले यस कानून मार्फत मोदी सरकारले देशको आदि जनसङ्ख्याका लागि राजनीतिक तथा नीति निर्माण प्रक्रियामा निर्णायक भूमिका खेल्ने बाटो प्रशस्त गरेको बताउनुभयो।
3: लोकसभा और राज्य विधानसभाओं में 33% आरक्षण सुनिश्चित कर मोदी सरकार ने देश की आधी आबादी को राजनीति और नीति निर्माण में निर्णायक भागीदारी दे

0: देने का मार्ग प्रशस्त किया है। यह केवल आरक्षण नहीं बल्कि महिलाओं के नेतृत्व एवं उनके सामर्थ्य पर विश्वास किया है। मैं प्रधानमंत्री मोदी जी का आभार व्यक्त करती हूँ।
1: नारी शक्ति बन्धन अधिनियम लागू भएपछि लोकसभा तथा राज्य विधानसभाहरूमा महिलाको प्रतिनिधित्वमा उल्लेखनीय वृद्धि हुनेछ। निर्णय प्रक्रियामा सशक्त आवाज र राष्ट्रको भविष्य निर्माणमा अझ ठूलो भूमिकाका साथ भारतको नारी शक्तिलाई सशक्त बनाउने दिशामा यो एउटा निर्णायक कदम हो। अशोक चरसिया, आकाशवाणी समाचार, खरसाङ।
2: पुडुचेरीको थट्टनचावाडी विधानसभा सीटको उपचुनावको मतगणना अल इण्डिया एनआर काङ्ग्रेसका उम्मेद्वार अशोक आनन्द 8482 मतको अन्तरले विजयी भएका छन्। तमिलनाडु विधानसभा उपचुनावमा सत्तारूढ टिभीकेले मदुरन्तकम र धारापुरम सीटमा अग्रता लिएको छ। पश्चिम बंगालको नन्दीग्राममा भएको 12 चरणको मतगणनापछि भारतीय जनता पार्टीकी उम्मेद्वार हसी रानी रथ काङ्ग्रेस उम्मेद्वार मिलन प्रधानभन्दा 97522 मतले अगाडि छिन्। यता रेजिन नगरमा 9 चरणको मतगणनापछि भाजपाका उम्मेद्वार सक्रव सरकार 51572 मतले अगाडि छन्। विश्व ब्याङ्कको यस वर्षको अगस्तमा नेपालमा आएको विनाशकारी बाढीले 1,66 करोड डलरको क्षति गरेको अनुमान गरेको छ। मौसम विभागले केरलममाहे तमिलनाडु पुडुचेरी र कराईकलमा भोलिसम्म भारी वर्षा हुने पूर्वानुमान गरेको छ। दक्षिण आन्तरिक कर्नाटक र उत्तराखण्डमा पनि यस्तै अवस्था रहने सम्भावना छ। यस्तै लक्षद्वीप, बिहार, आन्ध्र प्रदेश, पूर्वी मध्यप्रदेश, झारखण्ड, उडिसा र सिक्किममा चट्याङ र हावाहुरीको सम्भावना छ। अब अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी आज साँझ नयाँ दिल्लीमा महिला तथा बाल विकास विभागको 2 दिने शिखर सम्मेलनको समापन सत्रमा भाग लिनुहुनेछ। वित्त मन्त्री निर्मला सीतारमण आजदेखि अक्टोबर 11 सिङ्गापुरको औपचारिक भ्रमणमा जानुहुनेछ। दिल्ली पुलिसले भोलि जन्तर मन्तरमा प्रस्तावित कक्रोच विरोध प्रदर्शनलाई अनुमति दिन अस्वीकार गरेको छ। अनि मौसम विभागले केरलममाहे तमिलनाडु पुडुचेरी र कराईकलमा भोलिसम्म भारी वर्षा हुने पूर्वानुमान गरेको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

0: 800 reward points आज expire हो रहे हैं, अभी redeem करें।
1: अरे वाह, मेरे इतने points कैसे आए?
2: बस यही पूछो why? Reward points के नाम पर आए किसी unknown link पर क्लिक करने से पहले सोचिए, एक why आपको fraud से बचाए।
0: हमेशा पूछो WHY, why कहता है Captain Y of SBI,
2: आपका cyber रक्षक।
3: श्रोतागण नमस्कार, आकाशवाणी खरसाङको समसामयिक समीक्षा कार्यक्रममा तपाईहरुलाई स्वागत छ। आज हामीले हालै नयाँ दिल्लीमा सम्पन्न भारत मोबाइल कांग्रेस आईएमसी 2026 का प्रमुख बिन्दुहरू बारे समीक्षा गर्नेछौ, जसले डिजिटल भारत प्रयासलाई ठूलो टेवा दिदै प्रविधिको लोकतान्त्रिकरण अनि डिजिटल खाडललाई पूर्णमा अप्रत्याशित मदत प्रदान गरेको छ। आलेख हो आकाशवाणी समाचार विदेश सेवा डेस्कको अनि अनुवाद तथा वाचन अशोक चौरसियाको। श्रोतागण, प्रधानमन्त्री नरेन्द्र मोदीले गत बिहिबारको दिन नयाँ दिल्लीको यशोभूमिमा भारत मोबाइल कांग्रेस आईएमसी 2026 को 10 संस्करणको उद्घाटन गर्नुभयो। यस भारत मोबाइल कांग्रेसले प्रविधि क्षेत्रका वैश्विक नेतृत्वकर्ताहरू, नीति निर्माताहरू, उद्योग विशेषज्ञहरू र आविष्कारकहरूलाई एक मञ्चमा ल्यायो, जसमा देशको डिजिटल कनेक्टिभिटी र उदयमान प्रविधिको दिशामा देशको प्रगतिको अनौठो प्रदर्शन गरिएको थियो। 7 अक्टोबरदेखि सुरु भएको यस 4 दिने कार्यक्रमले भारतको दूरसञ्चार, डिजिटल कनेक्टिभिटी र प्राविधिक नवप्रवर्तनमा उल्लेखनीय प्रगतिको प्रदर्शन गरेको छ। भारत मोबाइल कांग्रेस 2026 को विषयवस्तु स्केल विदाउट सीमाहरू रहेको छ, जसले डिजिटल नवप्रवर्तन, भावी पुस्ताको कनेक्टिभिटी र प्रविधि नेतृत्व विकासमा भारतको बढ्दो क्षमतालाई प्रतिबिम्बित गर्दछ। यस अवसरमा बोल्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, भारतमा दूरसञ्चार क्षेत्र र डिजिटल कनेक्टिभिटीको विकासलाई इन्डिया मोबाइल कांग्रेस प्लेटफर्मले प्रदर्शित गरेको छ। उहाँले भन्नुभयो, 5G कनेक्टिभिटी अब देशको हरेक जिल्लासम्म पुगिसकेको छ। श्री मोदीले थप भन्नुभयो, अहिले भारतभरि 5G कनेक्टिभिटी सञ्चालन गर्ने 5,50,000 भन्दा बढी बेस स्टेशनहरू छन्। उद्घाटन सत्रलाई सम्बोधित गर्दै केन्द्रीय सञ्चार मन्त्री श्री ज्योतिरादित्य सिन्धियाले कनेक्टिभिटीमा भारतको प्रगतिलाई उजागर गर्दै श्री सिन्धियाले भन्नुभयो, प्रविधिको प्रसार तब मात्र हुन सक्छ जब यो किफायती र सस्तो अनि समावेशी हुन्छ। उहाँले थप भन्नुभयो, 2014 1 गिगावाट डाटाको लागत खर्च 268 रुपियाँ थियो, जबकि आज यसको लागत खर्च केवल 8 रुपियाँ मात्र रहेको छ, जसले भारतलाई विश्वको सबैभन्दा सस्तो डाटा मूल्य भएको देशहरू मध्ये एक बनाएको छ। श्री सिन्धियाले अझ भन्नुभयो, डाटा लागतमा आएको हरेक कमीले, कम खर्चले प्रयोगमा भएको हरेक प्रविधिले त्यो क्यानभसलाई विस्तार गरेको छ, जहाँ प्रत्येक भारतीयले जडान गर्न, सृजना गर्न र नवप्रवर्तन गर्न सक्दछन्। श्री सिन्धियाले उपकरण निर्माताहरू, दूरसञ्चार सञ्चालकहरू तथा दूरसञ्चार क्षेत्रका

0: प्रत्येक कर्मचारीहरूलाई 5G विश्वको सबैभन्दा छिटो अप्नाइएको 5G प्रविधि बनाउनुमा योगदान पुर्याएकोमा प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, भारतमा आज 550 मिलियन 5G प्रयोगकर्ताहरू छन्। श्री सिन्धियाले भन्नुभयो, आइएमसी 2026 कृत्रिम बुद्धिमत्ता, भावी पुस्ताको संचार नेटवर्क, सार्वभौम क्लाउड पूर्वाधार र उन्नत डिजिटल प्लेटफर्महरू सहित धेरै उदयमान क्षेत्रहरूमा भारतको बढ्दो प्राविधिक क्षमतालाई प्रदर्शित गरेको छ। श्री सिन्धियाले भन्नुभयो, आइएमसी 2026 प्रदर्शनले डिजिटल प्लेटफर्महरू र जीवन बचाउने सेल प्रसारण प्रणालीहरूदेखि एआई 6G नेटवर्कहरू, सार्वभौम क्लाउडहरू, 13 हर्ज संचार र एकीकृत सेन्सिङ र संचार समका प्रविधिहरूलाई समेटेको छ। भारतको 6G भिजन अन्तर्गतको प्रगतिमाथि प्रकाश पार्दै श्री सिन्धियाले भन्नुभयो, भारत 6G गठबन्धनले 90 संस्थानहरूलाई एक साथ ल्याएको छ र विश्वभरिका संस्थानहरूलाई सहकार्य गर्न स्थापित गरेको छ।
1: श्रोताले तिन्जेल सुन्नुहुन्थ्यो सामयिक समीक्षा। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब श्रोतालाई केही क्षण मनोरञ्जन गराउँदैछौँ विभिन्न फिल्म गीतहरूबाट। त आउनु श्रोताहरू कार्यक्रमलाई अघि बढाउँदै अब सुनौ कार्यक्रमको यो प्रथम गीत। एक दुजे के लिए फिल्मबाट गुन्जनी आवाज हो लता मङ्गेशकर अनि अनुप जलोटाको। त स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम गीत।

प्रत्येक आइतबार बिहान 10 बजेर 5 मिनेटदेखि प्रसारण हुँदै आएको तपाईहरुको प्रिय कार्यक्रम कुरै कुरामाको अतिरिक्त श्रोताहरुको चाहना र सहभागितालाई ध्यानमा राख्दै शीतकालीन कार्यक्रम तालिका अब सोझो कुराकानी प्रत्यक्ष फोन इन कार्यक्रम पनि समावेश गरिएको छ। अब सोझो कुराकानी प्रत्यक्ष फोन इन कार्यक्रम प्रत्येक महिनाको प्रथम र दोस्रो शुक्रबार प्रसारण हुनेछ। सोझो कुराकानी तपाईको आवाज तपाईको विचार प्रत्यक्ष संवाद सुन्नुहोस् आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज। कार्यक्रम सुनेर मात्र नबस्नुहोस्, आफ्नो कुरा पनि राख्नुहोस्। तपाईका मनमा लागेका कुरा तपाईको सुझाव विचार वा अनुभव हामीसँग प्रत्यक्ष फोन गरेर साझा गर्नुहोस्। फोन उठाउनुहोस्, नम्बर डायल गर्नुहोस् र प्रत्यक्ष कुराकानीमा जोडिनुहोस्। तपाईको एउटा फोनले तपाईको आवाज हजारौं श्रोताहरूमाझ पुग्न सक्छ। त्यसैले आज साँझ 5 बजेर 5 मिनेटमा आफ्नो फोन तयार राख्नुहोस् र सोझो कुराकानीमा हामीसँग प्रत्यक्ष जोडिनुहोस्। फोन गर्नुहोस्, कुराकानी गर्नुहोस्, आफ्नो आवाज उठाउनुहोस्। एफएम 103.5 मेगाहर्जमा आकाशवाणी खरसाङको सोझो कुराकानी जहाँ श्रोताहरूको आवाज नै संवादको शुरूआत हो। फोन नम्बर रहेको छ 0354299931। फिल्म सुनाउने क्रममा अब सुनाउँदैछौ लता मंगेशकरको स्वरमा फिल्मको नाम छ नाम तेरी गंगा मैली।

0: my God.
1: यो आकाशवाणी हो अब अशोक चरस्याबाट सुन्नुहोस् समाचार प्रधानमन्त्री नरेन्द्र मोदीको 25 वर्षको सार्वजनिक जीवन अनि आसाम सहित पूर्वोत्तरको विकासमा उहाँको योगदानलाई रेखाङ्कित गर्दै आसाम क्याबिनेटले आज 75 प्रस्ताव पारित गरेको छ मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माको अध्यक्षतामा आयोजित विशेष क्याबिनेट बैठकमा बुनियादी ढाँचा कनेक्टिभिटी औद्योगिक विकास स्वास्थ्य शिक्षा तथा शान्ति एवं सुरक्षाको क्षेत्रमा भएको परिवर्तनहरूलाई प्रमुखतासित स्वीकार गरिएको छ प्रधानमन्त्रीको सार्वजनिक जीवनको 25 वर्ष पूरा भएको अवसरमा आयोजित यो विशेष क्याबिनेट बैठक लगभग 90 मिनटसम्म चल्यो यसमा गुजरातका मुख्यमन्त्रीको रूपमा श्री मोदीको राजनीतिक यात्रादेखि लिएर प्रधानमन्त्रीको रूपमा उहाँको कार्यकालसम्मको विकास कार्यहरूमाथि चर्चा गरिएको थियो बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री श्री शर्माले भन्नुभयो राम्रो सुरक्षा व्यवस्थाले विकासका लागि अनुकूल वातावरण सृजना गरेको छ एकै समयमा परिवहन कनेक्टिभिटीमा सुधारले नयाँ अवसरहरू खोलेको छ र औद्योगिक लगानीले राज्यको अर्थव्यवस्थालाई अगाडि बढाउनु र सुदृढ गर्नुमा ठूलो आधार प्रदान गरेको छ मुख्यमन्त्री अनुसार क्याबिनेटको प्रस्तावले औपचारिक रूपमा आसामका व्यापक परिवर्तनको रूपरेखा प्रस्तुत गरिएको छ यी परिवर्तनहरू आर्थिक विकासमा मात्र सीमित नरहेर सामाजिक प्रगति भौतिक बुनियादी ढाँचा रणनीतिक महत्व र सभ्यतागत विकासमा विस्तार प्रदान गरेको छ उहाँले आसाम अब सुदूर सीमा क्षेत्रको पुरानो छविबाट शान्तिपूर्ण सुदृढ सम्पर्क अनि लगानीका लागि तयार राज्यको रूपमा उदाएको बताउनुभयो मुख्यमन्त्रीले आसामले पूर्वोत्तरको प्रदेश र प्रवेश द्वारको रूपमा आफ्नो भूमिकालाई अझ बलियो बनाउने र भारतलाई प्रगतिको देश बनाउन सक्षम हुने बताउनुभयो आसामको राजधानी दिसपुर स्थित लोक सेवा भवनमा आज मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माको अध्यक्षतामा क्याबिनेटको बैठक आयोजना भएको थियो बैठकमा धेरै महत्त्वपूर्ण निर्णय लिएको जानकारी प्राप्त भएको छ बैठकपछि मिडियासित कुराकानी गर्दै मुख्यमन्त्रीले आजको क्याबिनेट बैठकमा एक महत्त्वपूर्ण निर्णय लिएको बताउनुभयो जस अन्तर्गत आसामको गौरव बक्सर लवलिना बरहोगाईको हात समातेर राज्यबाट अझ अधिक अन्तर्राष्ट्रिय स्तरको मुक्केबाज बनाउने लक्ष्यको साथ एक कदम उठाइएको बताइएको छ उहाँले गुवाहाटीको पलासबाडी राजस्व चक्र क्षेत्रमा लवलिना बक्सिङ अकादमी स्थापित गर्न 3 बिघा भूमि आवंटन गरिएको कुरा पनि

0: गर्नुभयो। आसामका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले हिज नारङ्गी स्थित सेनाको 51 सब एरियामा राष्ट्र प्रथम अर्थात् नेसन फर्स्ट कार्यक्रमको शुभारम्भ गर्नुभयो। यस अवसरमा 51 सब एरियाको जनरल अफिसर कमान्डिङ जीओसी मेजर जनरल एके शर्मा सहित सेनाका वरिष्ठ अधिकारीहरू उपस्थित थिए। कार्यक्रमलाई सम्बोधित गर्नुहुँदै राज्यपालले राष्ट्र प्रथम प्रत्येक नागरिकको राष्ट्रिय कर्तव्य अनि जिम्मेवारीको मार्गदर्शक सिद्धान्त रहेको बताउनुभयो। उहाँले भन्नुभयो, यो देशप्रति साँचो प्रेम शब्दमा मात्र नभएर आफ्नो कर्तव्य र जिम्मेवारी अनि व्यवहारमा अनुशासित रूपमा इमान्दारीका साथ समर्पित भावले व्यक्त गर्नुपर्दछ। एसियाई खेलमा स्वर्ण पदक जिते विजेता बक्सर लवलिना बरहोगाई हिज आफ्नो मातृभूमि आसामको बोकाखात पुग्नुभयो। उहाँ त्यहाँ पुगेर भावुक बनिनुभयो। आफ्नो सङ्घर्ष अनि खेल यात्रालाई याद गर्दै लवलिनाले सबैलाई खुसी बनाउने कोसिसमा धेरैपल्ट आफ्नो मातापितालाई खुसी बनाउन नसकिएको कुराको उल्लेख गर्नुभयो। आसामको गुवाहाटी स्थित कामाख्या रेलवे स्टेशनबाट बढी संख्यामा बङ्गलादेशी नागरिकहरूलाई पक्राउ गरिएको छ। रेलवे सुरक्षा बलको एक विशेष अभियान अन्तर्गत 58 बङ्गलादेशी नागरिकहरूलाई पक्राउ गरिएको बताइएको छ, जसमा 19 पुरुष, 14 महिला, 17 युवा अनि 8 युवतीहरू सामेल रहेको बताइएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो, अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर 3:45 फेरि आउनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: आकाशवाणी खरसाङले महालयको शुभ उपलक्ष्यमा प्रसारण गरिरहेछ संगीतमय रूपक महिषासुर मर्दिनी। श्रोताहरूले यो संगीतमय रूपक महिषासुर मर्दिनी भोलि 10 अक्टोबर 2026 बिहान सुन्न पाउनुहुनेछ आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जमा। सुन्न नभुल्नुहोला संगीतमय महिषासुर मर्दिनी।

0: खेलकुद केवल प्रतिस्पर्धा वा मनोरञ्जनको माध्यम मात्र होइन, यो आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक रूपान्तरको शक्तिशाली साधन पनि हो। एक समय घरको चौघेराभित्र सीमित मानिएका महिलाहरू आज वर्तमान समयमा खेल मैदानदेखि हिमालको चुचुरोसम्म आफ्नो क्षमता प्रमाणित गरिरहेका छन्। खेलकुदले उनीहरूलाई शारीरिक रूपमा सबल मात्र बनाएको छैन, तर आत्मनिर्भर, साहसी र समाजमा आफ्नो पहिचान स्थापित गर्ने अवसर पनि दिएको छ। नमस्कार, म निर्मल गुरुङ लिएर उपस्थित छु कार्यक्रम विश्वमा हामी, र विश्वमा हामीको आजको अङ्कमा हामी आज यस्ता तीन सशक्त महिलाहरूमाथि चर्चा गर्नेछौँ।
1: कान में लगती है ना ये आवाज, पता है कमाल की बात क्या है? ये चौक को ऊपर से हल्का सा तोड़ दो तो ये चूचू नहीं करती। एक छोटा सा टुकड़ा, एक छोटा सा चेंज, यही फर्क होता है क्यों में और क्यों नहीं।

आजबाट निर्माण हुने गुण हो भन्ने सिकाएको छ। यसो भन्छन् मनिता प्रधान। वर्तमान समयमा मनिता प्रधानले विश्वका सात सर्वोच्च शिखरमा 6 पुरा गरिसकेकी हामी समक्ष प्रत्यक्ष उदाहरण छन्। जब तपाईँ अग्ला हिमालयहरूको उचाइमा उभिनुहुन्छ, त्यहाँ हिचकिचाटको कुनै स्थान नै हुँदैन। सीमित जानकारीको आधारमा निर्णय लिनुपर्छ। आफ्नो तालिम र क्षमतामाथि विश्वास गर्नुपर्छ। जोखिमहरूलाई बुझ्नुपर्छ र कहिले अगाडि बढ्ने तथा कहिले फर्किनुपर्ने सही समयमा सही निर्णय गर्न पनि जान्नुपर्छ। यी अनुभवहरूले मलाई जीवनको प्रत्येक पक्षमा अझ बलियो, शान्त, आत्मविश्वासी र जिम्मेवार बनाएका छन्। यो भनाइ हो मनिता प्रधान कि पर्वतहरूले आफूलाई महिलाहरू र समाजमा उनीहरूको स्थानबारे सबैभन्दा ठुलो पाठ सिकाएको मनिता बताउँछिन्। उनी भन्छिन्, कुनै पनि महिलाले ठुलो सपना देख्न अनुमति पर्खिरहनु पर्दैन भन्ने मैले सिकेको छु। उनी नेतृत्व गर्न सक्छिन्, जोखिम लिन सक्छिन्, निर्णय गर्न सक्छिन्, कठिन परिस्थितिहरूको सामना पनि गर्न सक्छिन् र आफ्नै बाटो निर्माण गर्न सक्छन्। प्रणिता अझ भन्छन्, मैले आरोहण गर्ने प्रत्येक हिमाल केवल मेरो व्यक्तिगत उपलब्धि मात्र नभई ठुलो सपना देख्ने सबै युवा छोरीहरूको लागि प्रेरणादायी सन्देश पनि हो। निडरतापूर्वक सपना देख्नुपर्छ, आफ्नै क्षमतामाथि विश्वास गरेर आफ्नो स्थान आफै बनाउनुपर्छ भन्ने उनको भनाइ छ। आफू कति माथिसम्म उक्लिन सक्छु भन्ने निर्णय समाजलाई कहिले गर्नु हुँदैन भनी उनी भन्छन्। उनी अझ भन्छिन्, सबैभन्दा बलियो शिखर सधैँ हाम्रो माथि रहेको शिखर मात्र हुँदैन भन्ने हिमालयले मलाई सिकायो। त्यो त हामीले आफ्नै भित्र जित्ने शिखर हो। म विश्वास गर्छु, जब एक महिलाले आफ्नो साहस भेटाउँछिन्, उनले आफ्नो जीवन मात्र परिवर्तन गरिदिनन्, उनले सम्पूर्ण एक पुस्तालाई उठ्न, अघि बढ्न अनि सफलताको शिखर चुम्न प्रेरित गर्छिन्।

एक समय पुरुष प्रधान मानिएको बडी बिल्डिङको क्षेत्रमा महिलाको उपस्थिति देख्दा चकित पर्ने समाजमा बिस्तारै मानसिकता बदल्दै गइरहेको छ। यस्तै परिवर्तनका सूत्रधारहरूमा एक हुन् दार्जिलिङको क्लब साइड निवासी सुनन्दा तामाङ। उनी वुमेन्स स्पोर्ट्स मोडल, वुमेन्स बिक्री मोडल, मेन्स बडी बिल्डिङ र मेन्स फिजिक्स प्रतियोगिताको लागि राज्य स्तरीय निर्णायक पनि हुन्। बडी बिल्डिङ केवल शारीरिक अभ्यास मात्र नभएर आत्मविश्वास, आत्मसम्मान अनि भित्री रूपान्तरको गहिरो व्यक्तिगत यात्रा रहेको सुनन्दा बताउँछिन्। यसले मलाई यस्तो महिला बनाएको छ जसले बुझ्छिन् साँचो शक्ति केवल शरीरमा मात्र होइन मन अनि हृदयमा पनि निर्माण हुन्छन्। उनी अघि भन्छन् एक महिला, आमा, खेलाडी, पोषणविद यानि कि न्युट्रिसियस र जिम सञ्चालकको रूपमा मैले धेरै सिकेको छु। शक्ति भनेको दृढता हो, प्रत्येक चुनौतीपछि फेरि उठ्ने अझ

बलियो र अझ स्त्री बनेर अघि बढ्ने क्षमता पनि हो। सुनन्दा अघि भन्छन्, जीवनको व्यस्ततामा विशेष गरी आमाहरूको निम्ति आफूलाई बिर्सिनु धेरै सजिलो छ। आफ्नो निम्ति समय निकाल्नु स्वार्थीपन होइन, बरु आवश्यकता हो भन्ने पाठ फिटनेसले मलाई सिकाएको छ। जब म आफ्नो शरीर र स्वास्थ्य हेरचाह गर्छु, तब म आफ्नो परिवार र काममा अझ सक्रिय, ऊर्जावान र माया गर्ने व्यक्ति बन्छु। बडी बिल्डिङले आफूलाई अनुशासन, धैर्यता र भावनात्मक सहनशीलता सिकाएको सुनन्दा बताउँछिन्। प्रगति सधैँ आँखाले देखिने हुँदैन, यो थकान वा शङ्का बीच पनि निरन्तर प्रयास गरिरहनुमा लुकेको हुन्छ। प्रेरणा कम भएका दिनहरूमा म भावनामा होइन आफ्नो प्रतिबद्धतामा भरोसा गर्छु। सुनन्दा यसो भन्छिन्, प्रत्येक महिनाभित्र अदृश्य र अपार शक्ति लुकेको हुन्छ भन्ने कुरा उनी विश्वास गर्छिन्। उनी अझ भन्छिन्, हामी आफूलाई अरूसँग तुलना गर्न वा आफ्नो क्षमता अनि सपनाहरूलाई सानो बनाउन जन्मिएका होइनौँ। मेरो लागि फिटनेस भनेको आत्मविश्वास, उपचार र सशक्तिकरणको एउटा राम्रो सुनौलो यात्रा हो। जीवनमा फेरि उठ्न, आफूलाई पुनर्निर्माण गर्न र प्रत्येक पक्षमा अझ बलियो बन्न कहिले ढिलो गर्नु हुँदैन, सुनन्दा भन्छिन्।

नमस्कार श्रोता महानुभावहरु, यसगरी अहिले तपाईँहरूले विश्वमा हामीको आजको अङ्कमा हामी विशेष वुमन इम्पावरमेन्ट यानि कि महिला सशक्तकरणमाथि एउटा उदाहरणीय व्यक्तिहरू बनेका तीन महिलाहरूबारे जानकारी दिइरहेका छौँ। अबको क्रममा तेस्रो उदाहरणीय महिला

दार्जिलिङ निवासी कमलेश राय प्रधान महिलाहरूको खेलकुद विकासमा मार्गदर्शक साथै प्रेरणाको स्रोत हुन्। शिक्षिकाको पेसाबाट अवकाशपछि पनि उनी सक्रिय छिन् खेलकुद क्षेत्रमा। दार्जिलिङ पहाडकी छोरीहरूलाई खेलकुदको क्षेत्रमा राज्यदेखि राष्ट्रिय स्तरसम्म पुर्याउन उनको विशेष भूमिका निर्वाह गरेको हामी पाउँछौँ। महिलाहरू खेलकुदमा सक्रिय हुँदा उनीहरू स्वाभाविक रूपमा तनावमुक्त र शारीरिक रूपमा स्वस्थ रहन्छन्। यसैले उनीहरूलाई घर वरिपरिका जिम्मेवारी पनि अझ प्रभावकारी रूपमा निर्वाह गर्नमा सहयोग पुर्याउँछ। घरमै सीमित भएर दैनिक कामकाजमा मात्र केन्द्रित हुँदा धेरै महिलाहरू मानसिक तनावको सामना गरिरहेका हुन्छन्। कमलेश यस भन्छन्। कमलेश राई अझ भन्छन्, घरको काम, पारिवारिक समस्या र विभिन्न जिम्मेवारीका कारण उनीहरूमा मानसिक दबाव बढ्न सक्छ, तर खेलकुदमा संलग्न हुँदा उनीहरूले यस्तो दबाउबाट राहत पाउँछन् अनि मानसिक रूपमा स्फुरत महसुस गर्छन्। मानिस जति सक्रिय रहन्छ उति नै उसको शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहने उनी बताउँछन्। उनी अझ भन्छन्, स्वस्थ मन र शरीरले व्यक्तिलाई आफ्नो काम राम्रोसँग गर्न, परिवारलाई व्यवस्थित रूपमा सञ्चालन गर्न तथा गाउँ समाजको विकासमा सकारात्मक योगदान

0: लिन सक्षम बनाउँछन्। कतिपय स्कुलमा फुटबल खेलाउनु भन्दा यो त केटीहरूको स्कुल हो भन्ने पनि सुनेको उनी बताउँछन्। यसबारे उनी भन्छन्, महिला दिवसको अवसरमा लैङ्गिक समानता र महिला सशक्तिकरणको नारा लगाइन्छ, तर अर्कोतिर व्यवहारमा भने त्यही समानता हामी समाजमा पाउँदैनौँ। मुखले एउटा कुरा गर्ने र व्यवहारमा अर्को कुरा गर्ने प्रवृत्ति अझै वर्तमान समयमा हामी वरिपरि विद्यमान छ। यदि छोरीहरूलाई विश्वास गरेर खेलकुदमा सहभागी हुने अवसर दियो भने उच्च सफलता हासिल गर्न सक्ने पनि उनी भन्छन्। पहाडका धेरै छोरीहरूले खेलकुदकै माध्यमबाट विभिन्न सरकारी निकायहरूमा रोजगारी प्राप्त गरेर कति राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पुगेको आफ्नो भविष्य सुरक्षित बनाइसकेको कमलेश राई प्रधान बताउँछिन्। आज खेल मैदान, पर्वतारोहण, स्टेडियम वा फिटनेस केन्द्रहरूमा महिलाको बढ्दी उपस्थिति एउटा सकारात्मक सन्देश हो। यसले नयाँ पुस्ताका छोरीहरूलाई ठुलो सपना देख्न, आफ्नो लक्ष्यहरू पछ्याउन अनि आफ्नै पहिचान निर्माण गर्न प्रेरित गरिएको छ। आखिर महिलाहरूको सशक्तिकरणको यात्रा केवल नारामा होइन, उनीहरूको आत्मविश्वासपूर्ण पाइला, साहसी निर्णय अनि निरन्तर सङ्घर्षमा देखिन्छ। जब महिलाहरू खेल्छन्, जित उनीहरूको मात्र हुँदैन, जित परिवारको हुन्छ, समाजको हुन्छ अनि समग्र राष्ट्रको हुन्छ।
1: अभी आगाज है तेरा, बहुत कुछ सीखना है, कमर कसनी अभी बाकी है, मुट्ठी भिजना है।
0: लौ त श्रोता मानवहरू, आज हामीले विश्वमा हामीको यस अङ्कमा विशेष महिला सशक्तिकरणमाथि एक उदाहरण भनेका हाम्रा तीन महिलाहरूबारे जानकारी गराउँदा गराउँदै यस घडी देवलको घडीले हामीलाई बिदा माग्ने सङ्केत गरिरहेको छ र आगामी दिनहरूमा पनि हामी यस्तै महिलाहरू विषय लिएर जानकारी लिएर उपस्थित हुने बाचा मार्दै आजलाई पनि हजुरदेखि बिदा चाहन्छु। हवस् त, नमस्कार।

नमस्कार, अब समय भएको छ कार्यक्रम विविध चर्चाको र आज विविध चर्चाको यस अङ्कमा म विशेष स्वास्थ्य चर्चाबारे हृदय रोग यानि कि हार्ट एट्याक अनि यसबाट बाँच्ने उपायहरू के रहेको छ त्यसबारे जानकारी दिइरहेको छु। पहिला आउँ जानौँ हृदय रोग अथवा मुटुको रोग के हो त। हृदय अथवा मुटु मानव शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्गहरूमध्ये एक हो जसले निरन्तर रूपमा शरीरका प्रत्येक भागमा रगत र अक्सिजन पुर्याउने काम गर्दछ। मुटु वा यसका रक्तनलीहरूमा आउने कुनै पनि प्रकारको खराबी, अवरोध र शिथिलतालाई सामान्य भाषामा हामी भन्छौँ हृदय रोग अथवा कार्डियोभास्कुलर डिजिज। आधुनिक जीवनशैली, खानपानमा परिवर्तन र तनावको कारण आजभोलि हृदय रोग संसारभरि नै अकाल मृत्युको प्रमुख कारण बनिरहेको छ। अब हृदय रोगका मुख्य कारणहरू के हुन् त जानौँ। हृदय रोग कुनै एउटा कारणले मात्र नभई धेरै कुराहरूको मिलापले गर्दा हुन्छ। यसका प्रमुख कारणहरू निम्न बमोजिम छ: अस्वस्थ जीवनशैली र खानपान, अत्याधिक बोसोयुक्त चिल्लो र नुनिलो खाना खाँदा अथवा जङ्क फुडको सेवनले मुटुको धड्कन र रक्त सञ्चारमा असर गर्छ। शारीरिक अभ्यासको कमी, दिनभरि बसिरहने अनि व्यायाम नगर्ने बानीले शरीरमा खराब कोलेस्ट्रोल बढाउँदछ। धुम्रपान तथा मदपान, चुरोट, खैनी अनि अन्यान्य नशालु पदार्थको सेवनले मुटुको धड्कन बढाउने मात्र नभई रक्त नलीहरूलाई कडा अनि यसले अझ साँगुरो बनाएर लैजाउँछ। उच्च रक्तचाप अनि मधुमेह, नियन्त्रण नरहेको उच्च रक्तचाप अथवा हाई ब्लड प्रेसर र मधुमेह डायबिटिजले मुटुका नलीहरूलाई प्रत्यक्ष रूपमा क्षति पुर्याउने गर्छ। मानसिक तनाव अनि अनिन्द्रा, अत्याधिक चिन्ता, मानसिक तनाव र पर्याप्त निन्द्रा नपुग्नु पनि मुटुको स्वास्थ्यको लागि हानिकारक हुन्छ। अब वंशानुगत कारण, परिवारमा पहिले कसैलाई मुटुको समस्या

0: गांव-गांव में, और वहां पे हम लोग उनको सिखाएं लोगों को कि कैसे करके हार्ट अटैक को रोका जा सकता है।
1: अन्तमा निष्कर्ष, मुटु हाम्रो जीवनको इन्जिन हो अथवा यसले हामीलाई जिउनमा मद्दत गर्छ। मुटु स्वस्थ रहे मात्र हामी सक्रिय अनि दीर्घायु जीवन जिउन सक्छौँ। हृदय रोग भइसकेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम उपाय हो। प्रिभेन्सन इज बेटर देन क्योर भनिन्छ नि, यही हो। त्यसैले आजदेखि नै स्वस्थ खानपान, नियमित व्यायाम र सकारात्मक जीवनशैली अप्नाएर आफ्नो अनि आफ्नो परिवारको मुटुलाई स्वस्थ राखौँ। यसै भनाइको साथ आजलाई भने कार्यक्रम विवि चर्चाको स्वस्थ अङ्कबाट बिदा चाहन्छु। हवस् त, नमस्कार।
2: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ नयाँ दिल्लीमा महिला तथा बाल विकास विभागको दुई दिने शिखर सम्मेलनको समापन सत्रमा भाग लिनुहुनेछ। सरकारले सोसियल मिडिया प्लेटफर्महरूलाई उनीहरूको प्लेटफर्ममा साझा गरिएको जानकारीको सम्बन्धमा अधिक सतर्क रहन सल्लाह दिएको छ। दिल्ली पुलिसले भोलि जन्तर मन्तरमा प्रस्तावित कक्रोच जनता पार्टीको प्रदर्शनलाई अनुमति दिन अस्वीकार गरेको छ। सञ्चार मन्त्री ज्योतिरादित्य सिन्धियाले भारतको दूरसञ्चार र डिजिटल क्षेत्रमा पछिल्लो दशकमा उल्लेखनीय परिवर्तन आएको र देशले विश्वव्यापी रूपमा आफ्नो पहिचान बनाएको बताउनु भएको छ र गुजरातको कच्छमा भएको सडक दुर्घटनामा पनि 7 जनाको मृत्यु भएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ नयाँ दिल्लीमा महिला तथा बाल विकास विभागको दुई दिने शिखर सम्मेलनको समापन सत्रमा भाग लिनुहुनेछ। हिजो सुरु भएको सम्मेलनमा सबै राज्यका राजनैतिक नेतृत्व र महिला तथा बाल विकास क्षेत्रसँग सम्बन्धित अधिकारीहरूले सहभागिता जनाइरहेका छन्। वित्त मन्त्री निर्मला सीतारमण आजदेखि 11 अक्टोबरसम्म सिङ्गापुरको औपचारिक भ्रमणमा हुनुहुन्छ। यो भ्रमणको उद्देश्य दुई देशबीच आर्थिक सम्बन्धलाई बलियो बनाउनु र लगानी बढाउनु हो। भ्रमणका क्रममा वित्त मन्त्रीले सिङ्गापुरको राष्ट्रपति थर्मन सन्मुगरत्तम, प्रधानमन्त्री लरेन्स वोङ र अन्य वरिष्ठ नेताहरूसित भेट गर्नुहुनेछ। वार्ता मुख्यतया व्यापार, लगानी, डिजिटल फाइनेन्स, सेमिकन्डक्टर, उन्नत उत्पादन र कौशल विकासमा केन्द्रित हुनेछ। सिङ्गापुर भारतमा विदेशी प्रत्यक्ष निवेश एफडिआईको सबैभन्दा ठूलो स्रोत हो। अप्रेल 2000 मार्च 2026 बीच यहाँबाट लगभग 194 अरब 68 करोड अमेरिकी डलर कुल लगानी भएको छ। सरकारले सोसियल मिडिया प्लेटफर्महरूलाई उनीहरूको प्लेटफर्ममा साझा गरिएको जानकारीको सम्बन्धमा अधिक सतर्क रहन सल्लाह दिएको छ, जसले सार्वजनिक व्यवस्था र वा सामाजिक सद्भावलाई बिगार्न सक्छ। इलेक्ट्रोनिक्स तथा सूचना प्रति मन्त्रालयले भनेको छ, वर्तमान सार्वजनिक घटनाहरू र घटनाक्रमहरूको सन्दर्भमा विभिन्न सोसियल मिडिया प्लेटफर्महरूमा नक्कली, भ्रामक, छेडछाड र सन्दर्भ बाहिरका सामग्रीहरू प्रसारित भइरहेका छन्। मन्त्रालयका अनुसार सोसियल मिडियामा पुराना तस्विर र भिडियोलाई अहिलेको घटनाको रूपमा प्रस्तुत गर्न डिजिटल रूपमा परिवर्तन गरिएका वा अन्य एआईद्वारा उत्पन्न अडियो भिजुअल सामग्री सरकारी अधिकारी वा अन्य व्यक्तिको नाममा नक्कली पहिचान सृजना गर्न, हिंसा वा अन्य गैर कानुनी गतिविधिका सामग्रीहरूमा विशेष ध्यान दिन भनिएको छ। विदेश मन्त्रालयले भारतीय विदेश दिवसको अवसरमा विकसित भारत र राष्ट्र अनि नागरिकको सेवा गर्ने आफ्नो प्रतिबद्धतालाई दोहोऱ्याएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले एक सोसियल मिडिया पोस्टमा विदेश मन्त्रालय विदेशमा रहेका भारतीयहरूको हितको रक्षा गर्न र अन्य देशहरूसँग मित्रता वा सहयोग सुदृढ गर्न राष्ट्रको सेवामा समर्पित रहेको बताएको छ। विदेश राज्य मन्त्री कीर्तिवर्धन सिंहले भारतीय विदेश सेवा दिवसको अवसरमा भारतीय विदेश सेवाका सबै अधिकारीहरूलाई बधाई दिनुभएको छ। एक सोसियल मिडिया पोस्टमा श्री सिंहले देशको राष्ट्रिय हितहरूलाई अगाडि बढाउन, विदेशमा भारतीय नागरिकहरूको कल्याणको रक्षा गर्न र भारतको विश्वव्यापी साझेदारीलाई बलियो बनाउन उनीहरूको समर्पित योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो। यसले देशको राष्ट्रिय आकाङ्क्षा र विकसित भारतको सङ्कल्पलाई अघि बढाउन मद्दत गर्दछ। केन्द्र सरकारले वर्ष 2015 कन्या भ्रूण हत्या रोक्ने, बाल विकारको सुरक्षा र शिक्षाको सुनिश्चितता गर्ने, उनीहरूलाई समान अवसर प्रदान गर्ने उद्देश्यले बेटी बचाओ

सकियोस्। यी प्लेटफर्महरूमा ईडिएआर वाहन सारथी बिमा सूचना ब्युरो समावेश छन्। तिनीहरूको एकीकरणले दुर्घटना रिपोर्ट, वाहन र बिमा रेकर्ड र पहिलेको दावी इतिहाससँग सजिलैसँग साझा गर्न सकिन्छ। यसमा हिट एन्ड रन केसहरू र पिएम राहत योजनाहरू पनि समावेश छन्। गुजरातको कच्छमा भएको सडक दुर्घटनामा परि 7 जनाको मृत्यु भएको छ। हाम्रा संवाददाताका अनुसार भुज तालुकको खौडा सीमा क्षेत्रमा कार र ट्रेलरसित ठोकिँदा कैयौँ घाइते भएका छन्, जसलाई उपचारका लागि भुजको अस्पतालमा भर्ना गरिएको छ। यो समाचार युट्युबमा एआर कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ नयाँ दिल्लीमा महिला तथा बाल विकास विभागको 2 दिने शिखर सम्मेलनको समापन सत्रमा भाग लिनुहुनेछ। सरकारले सोसियल मिडिया प्लेटफर्महरूलाई उनीहरूको प्लेटफर्ममा साझा गरिएको जानकारीहरूको सम्बन्धमा अधिक सतर्क रहन सल्लाह दिएको छ। दिल्ली पुलिसले भोलि जन्तर मन्तरमा प्रस्तावित कक जनता पार्टीको प्रदर्शनलाई अनुमति दिन स्वीकार गरेको छ र गुजरातको कच्छमा भएको सडक दुर्घटनामा परि 7 जनाको मृत्यु भएको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो।

स्वास्थ्यसँग सम्बन्धित आफ्ना जिज्ञासा र समस्याहरूको समाधान खोज्नुहुन्छ, त्यसो भए सुन्नु नभन्नुहोस् स्वास्थ्य शरीर सम्बन्धी विशेष प्रत्यक्ष फोन इन कार्यक्रम आगामी 14 तारिक अक्टोबर 2026 साँझ 5:05 एफएम 103.5 मेगाहर्जको प्रसारणमा। यसपटकको कार्यक्रममा हाम्रो स्टुडियोमा उपस्थित हुनुहुनेछ डाक्टर भूपेन्द्र सिंह, जहाँ डाक्टरले आँखा तथा दृष्टि सम्बन्धी समस्याहरूबारे श्रोताहरूका जिज्ञासाको प्रत्यक्ष रूपमा जवाब दिनुहुनेछ। आफ्नो स्वास्थ्य सम्बन्धी प्रश्न लिएर तपाईँ पनि कार्यक्रममा सहभागी बन्न सक्नुहुनेछ। डाक्टरसँग सोझै फोन गरेर आफ्ना समस्या तथा जिज्ञासा राख्नुहोस् र डाक्टरको सरसल्लाह प्राप्त गर्न सक्नुहोस्। हाम्रो फोन नम्बर रहेको छ 0354-299-99317। त्यसैले मिति सम्झना राख्नुहोस् 14 अक्टोबर 2026 5:05 सुन्नुहोस् आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज र सहभागी बन्नुहोस् फोन इन कार्यक्रम।

0: नमस्कार श्रोतावृन्द, नेपाली वार्ता कार्यक्रममा यहाँहरू सम्पूर्णलाई कार्यक्रम प्रस्तुता लेखनाथ राय अनि कार्यक्रम सञ्चालक म संजोग खवास हार्दिक स्वागत जनाउँदछौँ। श्रोतावृन्द, आजको बसाइमा हामीसित वार्तामा हुनुहुन्छ दार्जिलिङका एकजना लोकप्रिय कथाकार, कवि एवं आध्यात्मिक चिन्तक किरण स्याङदेन अथवा किरण तामाङ। श्रोतावृन्द, उहाँसित आज हामी साहित्य अनि अन्य कुराहरूमाथि चर्चा गर्नेछौँ, वार्ता गर्नेछौँ। अन्तिमसम्म यस कार्यक्रमको रसास्वादन गरिदिनुहोला। सर्वप्रथम यस कार्यक्रममा म आजका हाम्रा सर्जक, आजका अतिथि आदरणीय किरण स्याङदेनलाई हार्दिक स्वागत गर्दछु।
1: सर्वप्रथम म कार्यक्रमको सञ्चालक गजलको प्रिय भाइ संजोग खवास एवं आकाशवाणी खरसाङका सम्पूर्ण श्रोतावर्गलाई नमस्कारको अभिवादन टक्राउँदछु। आज यसरी आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुने क्रममा म मेरा अति प्रिय कथाकार स्वर्गीय शिवकुमार राईलाई सम्झना गरिरहेछु, जसलाई श्रद्धाञ्जली पनि म अर्पण गर्न चाहन्छु। साना सदा हामी उहाँको लोकप्रिय कार्यक्रम समुदायको लागि खुब श्रवण गरेर आनन्द उठाउने गर्थ्यौँ।

0: साहित्यको कुरा गर्नुपर्दा तपाईँका कविता सङ्ग्रहहरू अनुभूतिका अभिव्यक्तिहरू, अर्को अक्षरायन अनि निबन्ध सरिता, यो चाहिँ तपाईँको पाठ्य पुस्तक पाँचौँ श्रेणीदेखि आठौँ श्रेणीसम्मका लागि श्री गोविन्द अर्यालसँग संयुक्त रूपमा तपाईँले लेख्नुभएको र कथा सङ्ग्रह यशोधरा प्रकाशित भइसकेको छ भने सम्पादकका रूपमा तपाईँले साई युवा अभ्युदय त्रैमासिक आध्यात्मिक पत्रिका अनि नाद साङ्गीतिक लेख सङ्ग्रह ग्रन्थ सम्पादन गरिसक्नु भएको छ र यी कामहरू तपाईँले गरिसक्दा तपाईँको कथा कविता अनि निबन्धमा रुचि भएको थाहा लाग्दछ है र सबैभन्दा तपाईँलाई मनपर्ने विधा चाहिँ कुन हो
1: साहित्यको यहाँहरूले चाल्पै हाल्नुभयो सम्पूर्ण विधाहरूमा मैले केही कलम चलाउने गरेँ त्यसले गर्दा मलाई कविता त्यतिकै मनपर्छ लेखहरू त्यतिकै मनपर्छ यद्यपि अहिले आएर कथा विधामा चाहिँ मेरो धेरै रुचि बढेको छ अनि मलाई लाग्छ कथा विधा नै मेरो रुचिको विषय हो कि विधा हो कि जस्तो लाग्न थालेको छ
0: तपाईँले एउटा अहिले कथाको नौलो प्रयोग गर्नुभएको छ जसलाई एक हरफे कथाहरू भनेर तपाईँले नाम दिनुभएको छ है यो एक हरफे

0: कथा चाहिँ के हो तपाईँले अलिकति बताइदिनुहोस् न हामीलाई।
1: यो आजभन्दा प्राय 15 वर्ष अगाडि होला।
0: हजुर,
1: मैले एउटा साहित्यमा नयाँ प्रयोगको प्रयास गरेको थिएँ। एक हरफभित्र चाहिँ कथा, यो लघु कथाभन्दा पनि अझ छोटो कथा।
0: हजुर,
1: अनि यो प्रयास गरेर मैले सुनसरीका तत्कालीन सम्पादक डाक्टर कुमार प्रधान सरलाई पठाएँ र उहाँले अति नै हर्षबोध गर्दै मलाई प्रेरणा दिँदै यो लेख्न नछाड्नु लेखिरहनु भनेर उहाँले भन्नुहुँदै प्राय प्राय छापिदिनु भएको थियो प्रेरणा दिँदै। र यसमा चाहिँ केवल एक हरफभित्र कथाको सम्पूर्ण धारणाहरू, कन्सेप्टहरू, अवधारणाहरू, दर्शन सम्पूर्ण त्योभित्र रहेको हुन्छ।
0: हजुर, उदाहरणको रूपमा एउटा वाचन गर्नुहोस् न सर।
1: यहाँ एक हरफे कथाहरूमा शीर्षक छ एउटा मुना मदन। मदन पनि यसपाला साँच्चै दुबई पुगेछ। मुनाले उसकी छोरीलाई प्राइभेट स्कुलमा ट्रान्सफर गरिन्, तर आधा ओछ्यानमा मुना निधाउनै सकेकी छैन। उसले हिजो कसैसित भन्दै थिइन् प्लान हुने बित्तिकै मदन फर्किन्छ भनेर। कथा यति नै हो, एक घरभित्र यो कथा छ। यहाँ सामाजिक व्यवस्था हाम्रो दार्जिलिङको या त पहाडको सामाजिक व्यवस्था, स्कुलको शैक्षिक व्यवस्था भनौँ, अवस्थाको पनि त्यहाँनिर वर्णन गरिएको छ भने, अनि एउटा लोग्ने स्वास्नी छुट्टिँदाखेरिको जुन पीडा छ, एउटा मनोवैज्ञानिक कुरा पनि छ भने, यहाँ हाम्रो धेरै वर्षदेखि अस्तित्वको चिनारीको जुन युद्ध गरिरहेको छौँ, अभियान गरिरहेको छ, त्यस विषयलाई यहाँ समेट्ने प्रयास गरिएको छ।
0: कम्ती शब्दहरूमा धेरै कुराहरू भन्न सकिने कथालाई चाहिँ यो एक हरफे कथा मान्न सकिन्छ, होइन सर?
1: हजुर।
0: तपाईँलाई साहित्यमा आकर्षण कसरी भयो त्यो बताइदिनुहोस् न सर।
1: मेरो घरको परिवेश सानैदेखि साहित्यिक परिवेश थियो।
0: हजुर,
1: म मेरो प्रेरणाको स्रोत पनि भनौँ र मेरो आमालाई नै म मान्ने गर्छु। उहाँ साहित्यिक त हुनुहुन्न थियो, तर उहाँ एउटा जबरजस्त म पाठक भन्न चाहन्छु। र उहाँले दिन रात गरेर किताबहरू पढ्नुहुन्थ्यो, तर दुर्भाग्यवश 6 वर्षसम्म उहाँ अस्वस्थ भएर एउटा बेड रिटन बिछौनामै उहाँ पढ्नुभएको थियो।
0: र
1: त्यति बेला पनि जब घरमा उहाँलाई हेर्नको निम्ति आउनुहुन्थ्यो, जस्तै केही कोसेली लिएर फलफुलहरू भयो, हर्लिक्स बिस्कुट, त्यसको साटो चाहिँ मेरी आमालाई हेर्न जो जति आउँथ्यो उनीहरूले कसैले उपन्यास, कसैले कथा र कसैले पत्र पत्रिका लिएर आउने गर्थे। त यो क्रममा प्राय आइबस्ने आज प्रसङ्ग बस मलाई याद आइरहेको छ। स्वर्गीय सुभाष घिसिङ नाना भन्दै आउनुहुन्थ्यो, महिनामा एकचोटि, दुई महिनामा एकचोटि, र उहाँको काखीमा अनि हातमा पनि त्यस्तै उपन्यासहरू, कथा अनि पत्र पत्रिका हुन्थ्यो। यसरी नै जी छिरिङ, स्वर्गीय जी छिरिङ। र त्यसले गर्दाखेरि चौथो कक्षाको एक्जाम दिइसके पश्चात विन्टरको जुन छुट्टी भएको थियो, र त्यति बेला मलाई आमाले अनुमति पनि दिनुभयो, प्रेरणा पनि दिनुभयो, आदेश पनि दिनुभयो, र त्यो दुई महिनाको छुट्टीमा मैले 3 वटा उपन्यासहरू पढेर, कथाहरू पढेर मैले सिद्ध्याएको थिएँ। र मेरो आमाको रहर भनौँ या इच्छा भनौँ, एक दिन आमाले भन्नु भएको थिइन् मलाई कि गायक हुनु कि त लेखक हुनु, र म प्रथम प्रेरणाको स्रोत मेरी आमालाई नै ठान्दछु।
0: कविताबाट सुरु भएर तपाईँको साहित्यिक यात्रा कथामा पुगेको छ, यो यात्रालाई वर्णन गर्नुपर्दा तपाईँ कसरी वर्णन गर्नुहुन्छ? तपाईँ कसरी भन्नुहुन्छ कवितादेखि कथामा पुगेका कथाहरू?
1: कविताको कुरा गर्दाखेरि प्रथम कविता मैले 8 श्रेणीमा हुँदा स्कुलको भित्तै पत्रिकामा 2 कविता, प्रकृतिमाथि लेखिएको कविता, श्रद्धेय स्वर्गीय भानु थापा सरको सम्पादनमा छापिएको थिएँ। र मलाई लाग्छ प्रत्येक साहित्यकारहरूले प्रथम त कविता नै लेखेको हुन्छ, कविता नै प्रयास गरेको हुन्छ। त आन्दोलन जब पहाडमा छेडेको थियो र मैले त्यति बेला एउटा कविता लेखेर स्थानीय एउटा पत्रिकामा दिएको थिएँ, तर त्यो पत्रिकाको 3 अङ्क प्रकाशनमा आउँदा पनि त्यो कविता प्रकाशित नहुँदा म घरैमा सम्पादक महोदयलाई भेट्न र सोध्न पुगेँ। र उहाँले मलाई भन्नुभयो, किरण भाइ, तपाईँको कविता साह्रै व्यङ्ग रहेछ, मलाई माफ गर्नुहोस् भनेर मलाई त्यो कविता फर्काइदिनु भयो। अनि मैले घरमा आएर त्यो कवितालाई चाहिँ कथाको रूप दिएँ, मान्छे मान्छेलाई स्याइरहेछ भनेर। र यो कथा मैले मेरो यो कथा सङ्ग्रह यसोधरामा पनि समावेश

0: पृष्ठ गर्ने गरेको छु। अनि यो आन्दोलनको पृष्ठभूमिलाई लिएर लेखिएको यो कथा 1989 घुमबाट प्रकाशित हुने शिक्षाविद् साहित्यकार श्रद्धेय सचिन राई दुमीद्वारा सम्पादित साथै प्रकाशित वितर्क पत्रिकामा छापिएको थियो। र यसरी यो जुन चाहिँ यशोधरा अहिले जुन चाहिँ तपाईँको हातमा छ
1: हजुर,
0: यो कथा पनि धेरैवटा कवितालाई मैले कथामा यसरी कन्भर्ट गरेको छु। यो प्रकारले कथा चाहिँ सुरु भएको हो कि जस्तो लाग्छ मलाई।
1: यशोधरा कथा सङ्ग्रहको कुरा गर्दा यसमा तपाईँले कस्ता कस्ता विषयहरू भएका कथाहरू यसमा समावेश गर्नुभएको छ तपाईँका?
0: कथालाई मूलत हेर्नु हो भने सामाजिक नै बेसी छ
1: हजुर,
0: तर यो सामाजिक हुँदाहुँदै पनि कुनै पनि कथाकार या कवि साहित्यकारलाई वर्तमान परिस्थितिले अवस्थाले व्यवस्थाले हामीलाई छुन्छै छुन्छ। र त्यसले गर्दाखेरि समसामयिक जुन घटनाहरू घटिरहेको छ हाम्रो जातिमा हाम्रो समाजमा त्यसलाई मूलत छुने कोसिस गरेको छु। र ती सम्पूर्ण कथाको आधार चाहिँ मैले अध्यात्मलाई लिएको छु। अध्यात्मभन्दा निकै ठुलो कुरा बुझ्नु होला तर एउटा नैतिक शिक्षा भनौँ मोरल भ्यालुहरू भएको कथाहरू चाहिँ यहाँनिर मैले त्यो धारणा अवधारणा लिएर लेखेको छु। भन्नुको तात्पर्य सम्पूर्ण कथाहरू विविध प्रकारको भए तापनि यो कथाको मूल भनौँ यसको प्राण चाहिँ अध्यात्म अर्थात् ह्युमन भ्यालु मूल्यबोध कथाहरू नै मैले लेख्ने प्रयास गरेको छु।
1: साहित्यलाई तपाईँको विचारमा अध्यात्मले कस्तो प्रकारको प्रभाव पार्छ?
0: पूर्वीय साहित्य दर्शनमा साहित्यको परिभाषा हितेन सह साहित्यम साहित्यम तस्य भाव साहित्यम भनेर भनिएको छ। त त्यसले गर्दा साहित्य मलाई लाग्छ सम्पूर्ण हित हो, सम्यक हित हो अनि समग्रको हित हो। त त्यसले गर्दा साहित्य चाहिँ समाजको कल्याणको निम्ति समाजको भलोको निम्ति समाजको उत्थानको निम्ति हुनुपर्छ जस्तो मलाई लाग्छ। अनि साहित्य हुन त मैले सरल साहित्य लेख्ने प्रयास गर्छु या त सरल साहित्य मबाट के सृजना हुन्छ है, र त्यसले गर्दाखेरि भन्न चाहेको होइन किनभने साहित्यको धेरैवटा स्तरहरू हुन्छ, दर्शनको स्तर हुन्छ, चिन्तनको स्तरहरू हुन्छ अनि त्यो स्तर अनुसारको साहित्य सृजना हुन्छ। तर मैले एउटा पाठकको दृष्टिले हेर्नु हो भने चाहिँ साहित्यमा चिन्तन हुँदाहुँदै दर्शन हुँदाहुँदै साहित्य सरल र सुबोध हुनुपर्छ कि भन्ने मलाई लाग्छ। र यो प्रसङ्गमा म तपाईँलाई एउटा घटना यहाँ साझा गर्न चाहन्छु। जब मैले दोस्रो कविता सङ्ग्रह अक्षरायन प्रकाशित गरेँ केही काम लिएर म सिलगढी गइरहेको बेलामा म फ्रन्ट सिटमा थिएँ र सेकेन्ड सिटमा अपरिचित नै हो मेरो निम्ति तर उहाँ पाठक हुनुहुँदो रहेछ। उहाँले मलाई पछिबाट कोट्याएर भाइ तपाईँलाई बधाई छ है फेरि तपाईँले कविता सङ्ग्रह निकाल्नु भएछ है भनेर भन्नुभयो। अनि मैले धन्यवाद दिएँ। धन्यवाद भनिसक्दा उहाँको छेउमा एकजना अर्को पनि व्यक्ति हुनुहुँदो रहेछ साहित्यमा चासो रुचि राख्ने, त उहाँले भन्नुभयो अलिक सायद बोल्दाखेरि नाक खुम्चाएको जस्तो पनि मलाई लाग्यो के पढ्नु हो कविता भनेर भन्दा मैले किन हो त्यसो नभन्नुहोस् न भनेर भन्दा उहाँले मलाई के भन्नुभयो भने शीर्षक बुझ्नको निम्ति डिक्सनेरी पल्टाउनुपर्छ, कविता बुझ्न कविसँग ट्युसन लिनुपर्छ, यस्तो कविता कसरी बुझ्नु कसरी पढ्नु। अनि मैले भने झट्टै मेरो कविता तपाईँले पढिदिनुहोस् यो दुइटै आरोपबाट चाहिँ म बाहिर छु भनेर मैले भने त्यसबाट मैले के पनि बुझेँ भने त्यो दिन साहित्य दर्शन र चिन्तनले परिपूर्ण हुँदाहुँदै पनि त्यसको प्रकटीकरण प्रस्तुतीकरण अभिव्यक्ति चाहिँ सरल नै हुनुपर्छ कि भन्ने मलाई लाग्छ। साहित्यलाई मैले त्यसरी लिएको छु अनि त्यसरी नै प्रयास पनि गरिरहेको छु।
1: अब कुराकानीको क्रममा एउटा मिठो कविता सुनेर कार्यक्रमलाई अघि बढाउन है।
0: मैले अघि भाइको प्रश्नमा मेरो आमालाई मेरो प्रेरणाको स्रोत मानेको थिएँ, त्यसले गर्दा यो प्रथम कविता सङ्ग्रह अनुभूतिका अभिव्यक्तिहरूबाट एउटा कविता यहाँ समक्ष राख्न लागिरहेछु। शीर्षक छ आमा। प्राय दुई दशक पुरानो भइसकेछ मृत्युले अपहरण गरेको त्यो मार्मिक घटना। प्राय दुई दशक पुरानो भइसकेछ मृत्युले अपहरण गरेको त्यो मार्मिक घटना। कता कता अझै दुखिरहन्छ ममताको काख लुटेको वेदना। यसैले प्रत्येक वार्षिकीमा

0: झिस्कन याद आउँछ तिम्रो त्याग र बलिदानको, प्रत्येक भय अनि त्रासमा सम्झना आइरहन्छ तिम्रो सुरक्षित आँचलको। आह, अझै पनि हरियाली छाएन पहिरोको यो चिसेनी छातीमा। आह, अझै पनि हरियाली छाएन पहिरोको यो चिसेनी छातीमा। संसारै विजय गरे पनि अभाव खट्किरहँदो रहेछ भित्र कहीँ कतै मनमा। लाग्छ हताशका झोकाहरूमा धैर्य तिम्रै आदर्शका प्रेरणा हुन्, सफलताका सबै प्राप्तिहरू तिम्रै आशीर्वाद हुन्। जीवन जगतको दर्शन बुझ्ने म दार्शनिक झैँ भएर के भो, जीवन जगतको दर्शन बुझ्ने दार्शनिक झैँ भएर के भो, तिम्रो वात्सल्य गोदको यादमा अबोध नै छु म। पत्नी छोराछोरीको सिङ्गो परिवारको बाबु भएर के भो, तिमी बिना अनाथ छु म। यसर्थ बधाई छ ए आमाकी नानी हो नानीहरू, यदि अझै मृत्यु विजयी छन् भने तिम्री आमाहरू। बधाई छ ए आमाकी नानीहरू, यदि अझै मृत्यु विजयी छन् भने तिम्री आमाहरू।
1: मिठो कविता प्रस्तुत गर्नुभयो, यहाँलाई धेरै धेरै बधाई छ। साहित्यकै कुरा गर्दा है, साहित्यमा तपाईँलाई मनपर्ने लेखक को मान्नुहुन्छ त?
0: धेरै अघिको कुरा गर्नुभयो भने, नेपालका कुरा गर्नुभयो भने पुष्कर शमशेर
1: हजुर,
0: हृदयचन्द्र सिंह प्रधान, यहाँहरूको मैले कथाहरू पढ्ने गरेँ, गुरुप्रसाद मैनाली, अनि दार्जिलिङमा आएर हेर्दाखेरि साह्रै मनपर्ने कथाकार मेरो स्वर्गीय शिवकुमार राई, रूपनारायण सिन्हा, र पछिबाट आएर हाम्रा कथा कुटीरको लेखक कथाकार कालु सिंहरन पहिले, उहाँको कथाहरू मलाई साह्रै मिठो लाग्छ, राम्रो लाग्छ।
1: वर्तमानमा लेख्दै गर्नेहरूमा चाहिँ तपाईँको को मनपर्छ, मनपर्ने?
0: वर्तमान पुस्ताको मैले इमान्दारीसँग भन्नुपर्दाखेरि त्यसरी पढ्ने मौका मलाई जुटेको छैन, किनकि साहित्यभन्दा पनि धेर अलिकति अध्यात्ममा बेसी लागि परेको कारणले गर्दा साहित्य त मेरो निम्ति अहिले एउटा पार्ट टाइम जस्तो भइरहेको छ। यद्यपि मेरो मनमा चाहिँ साहित्य र सङ्गीत अनि अध्यात्म तिनैवटालाई म अघि लिएर।
1: सङ्गीत पनि गर्नुहुन्छ तपाईँ?
0: सङ्गीतमा मैले बिबिउ गरेको हो भोकल, अनि हालसालै केही भजनहरू लेख्ने, गीत लेख्ने मैले प्रयास गरेँ, तर सकिनँ, गीत निकै गाह्रो जस्तो मलाई लाग्यो। र एक प्रसङ्गमा स्वर्गीय हाम्रो गायक कुमार सुब्बाले मलाई गीत लेख्नु भाइ, गीत लेख्ने क्षमता रहेछ तपाईँमा भनेर कुन दृष्टिकोणले भन्नुभएको थियो, मैले सक्दिनँ सर, मैले प्रयास गरेँ भन्दा लेख्नु म सच्चाइदिन्छु म मिलाइदिन्छु भनेर भन्नुभएको थियो। केही भजनहरू चाहिँ मैले लेखेको छु, र तीमध्ये अनिल फागो भाइले एउटा भजन मेरो गाइदिनु भएको छ, दार्जिलिङका सुप्रसिद्ध सङ्गीतकार प्रदीप छेत्रीको सङ्गीत संयोजकतामा।

0: साहित्य समाजको दर्पण हो भन्छ है, तपाईँलाई के लाग्छ यस कथनलाई सम्झिँदा चाहिँ?
1: यो निसन्देह दुई मत नहोला,
0: हजुर,
1: मलाई यो सत्य लाग्छ। किन समाज साहित्यको माध्यमबाट समाज प्रकट भएको हुनुपर्छ, अनि समाज फेरि साहित्यको माध्यमबाट प्रकट भएको हुनुपर्छ।
0: तपाईँको विचारमा साहित्यले समाजलाई प्रभाव पार्छ कि समाजले साहित्यलाई प्रभाव पार्छ?
1: अब साहित्यको कुरा गर्नु हो भने साहित्य चिन्तनको विषय हो, दर्शनको विषय हो।
0: हजुर,
1: प्रत्येक मानिस बिहानदेखि सुतुन्जेलसम्म भनौँ, अनि सुतेर पनि, निन्द्रामा पनि भनौँ, सपनामा पनि विचारकै आरोहर अवरोहमा रहिरहेको हुन्छ।
0: हजुर,
1: अनि यो विचार बनिएको छ नि, तपाईँको भगवान् बुद्धले पनि भन्नुभयो व्यक्ति विचारद्वारा बनिएको छ।
0: हजुर,
1: हिन्दू धर्मको शास्त्रमा पनि भनिएको छ मनोमूलम इदम जगत, यो जगत नै मनले परिपूर्ण छ, यो जगतको कारण पृष्ठभूमि नै मन हो भनेर। र त्यस कारणले गर्दाखेरि मन विचारको समूह हो कि, तर त्यो विचार कहाँबाट आउँछ भनेर भन्दाखेरि समाजबाट आउँछ।
0: हजुर,
1: त्यसो हुनाले मलाई लाग्छ साहित्यलाई समाजले नै प्रभाव पारेको हुन्छ।
0: आदरणीय श्रोतावृन्द, हामी नेपाली वार्ता कार्यक्रम अन्तर्गत साहित्यकार, कथाकार, कवि किरण स्याङदेनसित कुराकानी गरिरहेका छौँ, र यसै क्रममा अब हामी उहाँका एउटा फेरि मिठो कथा, छोटो कथा सुनेर अघि बढ्नेछौँ।
1: यहाँहरू समक्ष म यो दोस्रो एक अरबे कथा यहाँहरूसँग प्रस्तुत गरिरहेछु। कथाको शीर्षक छ डुब्दो जिन्दगी। ढप्काइराखेको दैलो ठेलेर म उसको कोठाभित्र पसे, ढप्काइराखेको दैलो ठेलेर म उसको कोठाभित्र पसे, कोठा रङ्गीन पानीको गन्ध अनि एस्ट्रेबाट निस्किएको धुवामा रङमगिएको रहेछ। सोफामा एक कुनामा लमतन्न बेहोस उसको जीवन आधा गिलासमा डुब्दै थियो अनि आधा धुवामा उड्दै रहेछ। धन्यवाद।
0: वाह, यो मिठो कथा यहाँले सुनाउनु भयो, यहाँलाई धन्यवाद। आदरणीय श्रोतावृन्द, हामी समक्ष किरण स्याङदेन हुनुहुन्छ, जसले दुईवटा कविता सङ्ग्रह, एउटा कथा सङ्ग्रह, एउटा निबन्ध अनि दुईवटा पत्रिकाहरूको सम्पादन गरिसक्नु भएको छ, र उहाँ डाक्टर विष्ट स्मृति सम्मान संस्थाका सचिव हुनुहुन्छ, साथै श्री सत्य साई सेवा सङ्गठनका पूर्व जिल्ला युवा समन्वयक पनि हुनुहुन्छ। आदरणीय सर, तपाईँ अध्यात्ममा पनि एकदमै रुचि राख्नुहुन्छ, तपाईँ श्री सत्य साई बाबामाथि विश्वास गरेर उहाँको सत्मार्गमा हिँड्नुहुन्छ है, तपाईँलाई साई बाबाका के कस्ता गुणहरूले प्रभावित पारेको छ?
1: भगवान् श्री सत्य साई बाबा, जसलाई हामी अवतार पनि भन्छौँ, भगवान् पनि भन्छौँ, भन्नेले सन्त पनि भनिन्छ, महात्मा पनि भनिन्छ, अनि कसै कसैले समाज सुधारक पनि भनिन्छ, उहाँ यी सम्पूर्ण गुणहरूले सजिएको एक व्यक्तित्व हुनुहुन्छ। त हामीलाई जीवनमा अघि बढ्नको निम्ति, किनकि जीवन अहिले अति नै चुनौतीपूर्ण छ, पल पल छन्छन् कुनै न कुनै चुनौती हाम्रो जीवनमा आइरहेको हुन्छ, र यो चुनौतीलाई सामना गर्ने शक्ति चाहिँ मलाई लाग्छ अध्यात्मबाट, धर्मबाट हामीले प्राप्त गर्न सक्छौँ। त मेरो परिवेश नै, मैले भने सानोमा साहित्य, सङ्गीत अनि अध्यात्ममा आमाले साह्रै रुचि राख्नुहुँदा त्यति बेलादेखिको मैले त्यो परिवेश पाएँ। तर हाम्रो समाजमा अझै पनि सही दिशा निर्देश गर्ने आध्यात्मिक गुरुको कमी, कमजोरी हामीले देखिरहेका छौँ। त त्यो गुरुको खोजीमा मैले भगवान् सत्यसाई बाबालाई पाएँ। त उहाँले अति निस्वार्थसँग जुन समाजको काम गरिरहनु भएको छ, पीडितहरूको उद्धार गर्ने कर्म जुन गरिरहनु भएको छ, अनि उहाँको जो बानी छ, महान महान वाक्यहरू, बानीहरू, जस्तै प्रार्थना गर्ने ओठभन्दा सेवा गर्ने हात पवित्र हुन्छ,

0: परेको चुनौतीहरूलाई समस्याहरूलाई सहजै सामना गर्ने हाबी हुन दिन बाट रोक जोगाउने त्यो शक्ति मैले प्राप्त गर्न सकेँ, त्यो क्षमता मैले प्राप्त गर्न सकेँ अनि त्यति मात्र होइन र मैले अरूलाई पनि बाँड्ने यो मौका पाएँ। 9 वर्ष लामो डिस्ट्रिक्ट युथ कोअर्डिनेटर र जिल्ला समन्वयकको दायित्व मैले पाइसकेपछि युवा भाइ बहिनीहरू माझमा पनि उनीहरूको हृदयमा पनि उनीहरूको मन मस्तिष्कमा पनि र यो चेतना भर्ने मैले अवसर पाएँ उहाँको कृपाले गर्दाखेरि। र त्यसले गर्दाखेरि समाजको साहित्यको सङ्गीतको सबैको आधार चाहिँ मलाई के लाग्छ भने अध्यात्म लाग्छ, किनकि अब यो प्रसङ्गमा निस्किँदाखेरि म भनिहालौँ है, जस्तै अध्यात्ममा आधारित साहित्य चाहिँ कस्तो हुन्छ त भनेर भन्दाखेरि हामीले सबै साहित्यकार अनि सबै अध्यात्ममा लागिपरेका साधकहरू भनौँ या त धार्मिक व्यक्तिहरू भनौँ उनीहरू सबै सचेत हुन्छ भनेर भन्न हामी सक्दैन रहेछौँ। र मलाई लाग्छ प्रत्येक कुराको आधार सङ्गीतको होस्, साहित्यको होस्, समाजको होस्, राजनीतिको होस् या समाज सुधारको होस्, यसको आधार चाहिँ अध्यात्म भयो भने चाहिँ यसले सही मार्ग दिन्छ, दर्शन गर्छ कि दिशा दिन्छ कि जस्तो मलाई लाग्छ।
1: विगतका साहित्य अनि वर्तमानका साहित्य हेरेर हाम्रो भारतीय नेपाली साहित्यको भविष्य कस्तो होला जस्तो लाग्छ तपाईँलाई?
0: साहित्य मैले भने अघि नै सानो उमेरदेखि नै मैले पढ्न थालेको कथा कविता
1: हजुर
0: र बिचमा आएर जुन आध्यात्मिक साधनमा लागि परिसकेपछि अलिकति साहित्य र सङ्गीत मेरो ओझेलमा परिरहेको एउटा भान मलाई बोध भइरहेको छ। यद्यपि जे जति साहित्यहरू अघि लेखिए अनि अहिले लेखिँदैछ त्यति बेलाको समयमा एकदमै राम्रो साहित्यहरू थिए ती मान्छेले मनोरञ्जनको रूपमा लिए तापनि, तर आध्यात्मिक दृष्टिकोणले हेर्नु हो भने ती मनोरञ्जनको रूपमा लेखिएको साहित्यबाट पनि हामीले नैतिक मूल्यहरू मान्यताहरू निकाल्न सक्छौँ छन् ती सबै कुरोमा। र पहिलाको साहित्य पहिलाको समय सापेक्ष राम्रै थिए, असल थिए, समय सुहाउँदो, अनि आजको साहित्य झन् परिष्कृत हुँदै गएको मलाई लाग्छ। अहिलेको साहित्यको जुन चाहिँ फैलावट छ, जुन चाहिँ आयतन छ, झन् बढेर गइरहेको छ। अहिले भाइ बहिनीहरूले धेरै राम्रा राम्रा कथा कविताहरू पढ्ने पनि गर्छन्, उनीहरूले अध्ययन पनि गर्ने गर्छन् अनि साथै लेख्ने पनि प्रयास गरिरहेका छन्। र मलाई लाग्छ भारतीय नेपाली साहित्यको भविष्य उज्जवल र सुनौलो नै छ जस्तो मलाई लाग्छ।
1: अब हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइपुगेका छौँ है। अब एउटा तपाईँको मिठो कविता सुनेर यस कार्यक्रमबाट बिदा लिउँ न है।
0: धन्यवाद यहाँलाई। र म मेरो दोस्रो कविता सङ्ग्रह अक्षरायणबाट एउटा कविता यहाँहरू समक्ष राख्दैछु। कविताको शीर्षक छ सुरुमा। न देश थियो न त विदेश, न गाउँ थियो न त सहर। न देश थियो न त विदेश, न गाउँ थियो न त सहर। अनन्त आकाशको छानुमुनि केवल थियो एउटै धरती। न जात थियो न त धर्म, न भाषा थियो न त वर्ण। न जात थियो न त धर्म, न भाषा थियो न त वर्ण। मानिस केवल मानिस थियो एक सिङ्गो परिवार सर। न थियो सञ्चयको भण्डार, न व्यापारको रङ्गीन बजार। न थियो सञ्चयको भण्डार, न व्यापारको रङ्गीन बजार। न शासनको व्यवस्था थियो न त सुविधाको साधन। यद्यपि जीवन सुखमय बग्दो थियो विधिकै सुन्दर विधान। धन्यवाद।
1: सुन्दर कविता सुनाउनु भयो, मिठो कविता सुनाउनु भयो। आज हाम्रो कार्यक्रममा आइदिनु भयो, यस नेपाली वार्ता कार्यक्रमलाई सुन्दर बनाइदिनु भयो। यहाँलाई हामी सम्पूर्ण आकाशवाणी खरसाङको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौँ।
0: धन्यवाद।
1: आदरणीय श्रोतावृन्द, तपाईँहरूले सुन्नुभयो कार्यक्रम नेपाली वार्ता अन्तर्गत लोकप्रिय कथाकार, कवि अनि अध्यात्म चिन्तक किरण स्याङदेनसितको अन्तर्वार्ता। श्रोतावृन्द, यहाँलाई यस कार्यक्रम कस्तो लाग्यो प्रतिक्रिया अवश्य दिनुहोला। आगामी दिनहरूमा फेरि तपाईँहरू समक्ष अन्य कार्यक्रमहरूमा भेट हुने नै छ। आकाशवाणी सुन्दै गर्नुहोला। आजलाई भने कार्यक्रम प्रस्तुता लेखनाथ राई अनि कार्यक्रम सञ्चालक म सञ्जोग खवास यहाँहरूबाट ओझेल हुँदछौँ। नमस्कार।

ज्ञान भवत जगतम प्रतिष्ठा, ज्ञान नै जगतमा सबैभन्दा श्रेष्ठ मानिन्छ। आदरणीय श्रोताहरू, जसरी राजाको सम्मान आफ्नो राज्यमा हुन्छ भने विद्वानको सम्मान सम्पूर्ण विश्वले गर्दछ। अज्ञानको अन्धकारमै संसारदेखि ज्ञानको प्रकाशमै संसारतर्फ जाउँ भन्ने महत्त्वपूर्ण उद्देश्य बोकेको आकाशवाणी खरसाङको प्रस्तुति यो शिक्षा ज्योति कार्यक्रममा प्रस्तुत लेखनाथ राईको साथमा यो अशोक शर्माको तर्फबाट हार्दिक स्वागत एवं न्यानो न्यानो अभिवादन।

आदरणीय श्रोताहरू, कार्यक्रमको थालनीमा हामी सङ्गीतको कुरा गर्छौँ। सङ्गीत विश्वको प्राण हो भनेर हामी भन्छौँ, सायद हाम्रो समाजले पनि भन्ने गर्छ। जसले सङ्गीत मन पराउँदै तुलना पनि गरिन्छ। सङ्गीतमा विश्व मोहिनी जादु स्पर्श हामी पाउँछौँ। सङ्गीत भन्न साथै हामी नेपाली समाज लालायित बन्छौँ, मोहित बन्छौँ। अनि दुःखको क्षणमा त झन् यो सङ्गीतको माध्यमले हाम्रो दुःख पीडालाई नै भुलाइदिन्छ भने, हर्षको समय त झन् हामी यो गीत सङ्गीत भन्न साथ हामी कम्बर मड्काउने पनि गर्छौँ अनि रमाउने पनि गर्छौँ। त आउनुहोस् न त हामी पनि केही क्षण मनोरञ्जन गरौँ, सुनौँ यो गीत।

0: निश्चय नै हजुरहरू यो गीत सुनेर रुज्नुभयो होला, भिज्नुभयो होला, अनि पूर्ण मनोरञ्जन अवश्यै गर्नुभयो होला भन्ने आशा राख्दै अब हामी कार्यक्रमको दोस्रो चरणमा हामीले निम्ताएका छौँ अतिथि भास्कर मैनाली सरलाई, र उहाँले आज हाम्रा विद्यार्थी भाइ बहिनीहरूको निम्ति धेरै नै रोचक विषय अथवा धेरै महान व्यक्तित्वको बारेमा बताउनुहुनेछ, अनि उहाँलाई हामी आज सम्झना गर्छौँ किनकि आज उहाँको जयन्ती हो अथवा भनौँ जन्म जयन्ती हो, र आजको दिन नै भारतवर्षको हरेक प्रान्तमा यो जयन्ती पालन गरिन्छ किनकि उहाँ महर्षि वाल्मीकि हुनुहुन्छ, र उहाँको यो जन्म जयन्तीमा उहाँको यो जीवनीबारे बताउनका निम्ति हाम्रा अतिथि आइसक्नु भएको छ। ताउन सुनौ भास्कर मैनालीबाट महर्षि वाल्मीकि एक सम्झना विषयमाथि यो जीवनी।
1: नानी हो, आज वाल्मीकि जयन्तीको अवसरमा मैले तिमीहरू समक्ष वाल्मीकि बारे एउटा सानो जानकारी प्रस्तुत गर्न लागिरहेको छु, र सबैले सुन्नु है वाल्मीकि बारे एउटा छोटो विश्लेषण। महर्षि वाल्मीकि हिन्दू धर्म तथा संस्कृत साहित्यका महान ऋषि र आदिकवि मानिन्छन्। उहाँलाई प्रसिद्ध महाकाव्य रामायणका रचयिता मानिन्छ। महर्षि वाल्मीकिको जन्म सम्बन्धी स्पष्ट ऐतिहासिक प्रमाण उपलब्ध छैन। विभिन्न धार्मिक ग्रन्थ, पुराण तथा लोक परम्परामा उहाँको जन्मको विषयमा फरक फरक विवरण पाइन्छ। केही परम्परा अनुसार उहाँको जन्मनाम रत्नाकर थियो र उहाँको पिता प्रचेता अर्थात् वरुणसँग सम्बन्धित थिए। उहाँको आमाको नामबारे भने प्रामाणिक स्रोतहरूमा एकरूपता पाइँदैन। त्यस्तै उहाँको जन्मस्थान र जन्ममितिबारे पनि निश्चित प्रमाण उपलब्ध छैन। महर्षि वाल्मीकि अर्थात् रत्नाकरको बाल्यकालको बारेमा पनि त्यति विस्तृत विवरण पाइँदैन। धार्मिक कथा अनुसार उहाँ बाल्यकालमै परिवारबाट टाढिनु पुग्नुभयो र वन क्षेत्रमा हुर्किनुभयो। वनमा हुर्किँदै जाँदा उहाँले धनुर्विद्या, शिकार तथा वनजीवनसँग सम्बन्धित विभिन्न सिपहरू सिक्नुभयो। पछि उहाँको जीवन कठिन परिस्थितितर्फ मोडियो र जीविकोपार्जनको लागि उहाँले वनमा आउने यात्रुहरूलाई लुट्ने काम गर्न थाल्नुभयो। यसरी रत्नाकरको प्रारम्भिक जीवन वनको वातावरण, सङ्घर्ष र कठिन परिस्थिति बीच बितेको पाइन्छ। पछि उहाँको जीवनमा आएको ठूलो परिवर्तनले उहाँलाई तपस्या र आध्यात्मिक साधनाको बाटोतर्फ डोर्यायो र उहाँ महान ऋषि तथा आदिकवि वाल्मीकि बन्नुभयो। धार्मिक कथा अनुसार रत्नाकर वनको वातावरणमा हुर्किएका थिए। किशोर अवस्थामा पुग्दा उनले धनुर्विद्या, शिकार तथा वनजीवनसँग सम्बन्धित विभिन्न सिप सिकेका थिए। कठिन परिस्थितिमा जीवन बिताउँदै जाँदा रत्नाकरको स्वभाव कठोर बन्दै गएको र पछि वनमा आउने यात्रुहरूलाई लुटेर जीविका चलाउन थालेको कथा पाइन्छ। यही समयदेखि रत्नाकरको जीवन गलत बाटोतर्फ अघि बढेको बताइन्छ। रत्नाकरको विवाह सम्बन्धित कथामा पनि विभिन्न विवरण पाइन्छ। प्रचलित

धार्मिक कथा अनुसार रत्नाकरले एक युवतीसँग विवाह गरेका थिए। विवाहपछि पत्नी तथा छोराछोरीसहित परिवारको जीवन बिताइरहेका थिए। परिवारको पालन पोषण र आवश्यकताहरू पूरा गर्न रत्नाकरले यात्रुहरूलाई लुट्ने र धन सङ्कलन गर्ने गरेको कथा प्रसिद्ध छ। रत्नाकर वन क्षेत्रमा बस्दा त्यहाँबाट आवत जावत गर्ने यात्रु व्यापारी तथा अन्य मानिसहरूलाई बाटोमा रोक्ने गर्थे। उनीसँग धनुर्विद्या र शास्त्र चलाउने सिप भएकोले यात्रुहरू उनीसँग डराउँथे। रत्नाकरले मानिसहरूबाट धन, गहना, खाद्यान्न तथा अन्य बहुमूल्य वस्तु खोसेर परिवारको पालन पोषण गर्ने गरेको कथा पाइन्छ। कहिलेकाहीँ यात्रुहरूले प्रतिरोध गर्दा हिंसा गर्ने गरेको पनि धार्मिक कथामा वर्णन गरिएको छ। यसरी लामो समयसम्म रत्नाकरको जीवन लुटपाट र हिंसा बीच बितेको पाइन्छ। रत्नाकरले यी सबै काम आफ्नो परिवारको पालन पोषणको लागि गरेको मान्थे। परिवारको लागि धन जुटाउनु आफ्नो कर्तव्य हो भन्ने सोचले उनी लुटपाटको बाटोमा अघि बढेका थिए। एक दिन देवर्षि नारद त्यही वनको बाटो हुँदै जाँदै थिए। रत्नाकरले नारदलाई देखेपछि बाटो रोकेर धन सम्पत्ति मागे। नारद भने कुनै डर नराखी शान्त भएर उभिए। रत्नाकरले आफूले लुटपाट गरेर परिवारको पालन पोषण गर्ने गरेको कुरा बताए। नारदले रत्नाकरलाई एउटा गम्भीर प्रश्न गरे, तिमीले परिवारको लागि धन कमाउन मानिसहरूलाई लुट्छौ र हिंसा गर्छौ। तिम्रो परिवारले तिम्रो यी कर्मबाट प्राप्त हुने सुखमा भाग लिन्छ, तर यी कर्मबाट लाग्ने पापमा पनि परिवारको सदस्यहरू के तिमीसँग भागीदार बन्न तयार छन्? यो प्रश्नले रत्नाकरलाई सोच्न बाध्य बनायो। उनले जीवनभर परिवारको लागि गरेको कर्मलाई पहिलो पटक फरक दृष्टिले हेर्न थाले। नारदले रत्नाकरलाई घर गएर पत्नी, छोराछोरी तथा परिवारको अन्य सदस्यसँग पनि प्रश्न सोधे। रत्नाकर घर पुगे र परिवारको सदस्यहरूलाई आफूले उनीहरूको पालन पोषणको लागि चोरी, लुटपाट र हिंसा गर्ने गरेको बताए। त्यसपछि उनले आफूले गरेको ती कर्मबाट प्राप्त पापको भाग पनि परिवारले स्वीकार गर्छ कि गर्दैन भनेर सोधे। परिवारको सदस्यले रत्नाकरको पापको जिम्मेवारी लिन अस्वीकार गरे। उनीहरूको भनाइ थियो कि परिवारको पालन पोषण गर्नु रत्नाकरको जिम्मेवारी भए पनि त्यसका लागि गरिएको पापको फल रत्नाकरले नै भोग्नुपर्छ। परिवारको यस्तो उत्तर सुनेपछि रत्नाकर अत्यन्त दुखित र चिन्तित बने। उनले आफूले परिवारको सुखको लागि जीवनभर गलत बाटो रोजेको रहेछु भन्ने महसुस गरे। उनी फेरि वनमा नारद कहाँ फर्किए र आफ्नो गल्ती स्वीकार गरे। नारदले रत्नाकरलाई हिंसा र लुटपाट त्यागेर ईश्वरको ध्यान तथा तपस्यामा लाग्न प्रेरित गरे। नारद र रत्नाकरको भेटपछि रत्नाकरको जीवनमा ठूलो परिवर्तन आयो। नारदले रत्नाकरलाई केवल लुटपाट र हिंसा त्याग्न मात्र भनेनन्, बरु उसलाई आत्मचिन्तन, ईश्वर स्मरण, नाम जप, ध्यान, तपस्या र शुद्ध आचरणको मार्ग देखाए। रत्नाकर आफ्नो परिवारको पालन पोषणको लागि आफूले लुटपाट र हत्या गर्ने गरेको ठान्थे, तर नारदले उसको परिवारले उसको पापको जिम्मेवारी लिन्छ कि लिँदैन भनेर प्रश्न गर्न लगाए। परिवारले पापको जिम्मेवारी स्वीकार नगरेपछि रत्नाकरले आफूले गरेको कर्मको फल आफैले भोग्नुपर्ने रहेछ भन्ने गहिरो बोध गर्यो। यही बोध उसको आध्यात्मिक परिवर्तनको पहिलो खुड्किलो बन्यो। त्यसपछि नारदले रत्नाकरलाई हिंसा, लुटपाट र अधर्मको बाटो छोडेर ईश्वरको शरणमा जान प्रेरित गरे। भक्ति मार्गमा केवल भगवानको नाम लिनु मात्र पर्याप्त हुँदैन, आफ्नो व्यवहार र कर्मलाई पनि शुद्ध बनाउँदै लैजानुपर्छ भन्ने शिक्षा यस प्रसङ्गमा देखिन्छ। रत्नाकरले विगतमा गरेका कर्महरूप्रति पश्चाताप गर्न थाल्यो र अबदेखि नयाँ जीवन सुरु गर्ने सङ्कल्प गर्यो। उसको मनमा उत्पन्न भएको पश्चाताप नै उसको आत्मशुद्धिको प्राप्त बन्यो। नारदले रत्नाकरलाई भगवानको नाम स्मरण गर्न लगाए। प्रचलित कथा अनुसार नारदले राम नाम जप्न भनेका थिए, तर रत्नाकरलाई राम उच्चारण गर्न कठिन भयो। त्यसपछि नारदले उसलाई मरा शब्द उच्चारण गर्न लगाए। रत्नाकरले निरन्तर

मरा मरा मरा भन्दा भन्दै जप गर्न थाल्यो। लगातार उच्चारण गर्दै जाँदा त्यही शब्दको ध्वनि क्रमश राम राम राम जस्तो बन्न पुग्यो। यसरी अन्जानमै रत्नाकर राम नामको जपमा लाग्यो। भक्तिमार्गीय परम्परामा यस प्रसङ्गलाई नामस्मरणको शक्ति र ईश्वरप्रतिको निरन्तर ध्यानको प्रतीकको रूपमा लिइन्छ। राम नामको निरन्तर जपसँगै रत्नाकर गहिरो ध्यानमा डुब्न थाल्यो। उसको मन बाहिरी संसारबाट हटेर ईश्वर स्मरणमा केन्द्रित हुँदै गयो। उसले लामो समयसम्म एकाग्र भएर तपस्या गरेको कथा पाइन्छ। समय बित्दै जाँदा उसको शरीर वरिपरि कमिलाले माटो थुपार्दै गए र ठूलो बाल्मिक अर्थात् कमिलाको ढिस बनेको वर्णन गरिन्छ। यही कारणले पछि रत्नाकर वाल्मीकि नामले प्रसिद्ध भएको धार्मिक परम्परामा मानिन्छ। यसरी नारदले रत्नाकरलाई सिकाएको भक्ति मार्ग बाहिरी पूजा वा कर्मकाण्डमा मात्र सीमित थिएन। यसको केन्द्रमा आफ्नो गल्तीको बोध, अधर्मको त्याग, पश्चाताप, ईश्वरको नामस्मरण, ध्यान, तपस्या र शुद्ध आचरण थियो। रत्नाकरको जीवनमा आएको परिवर्तनले मानिसले आफ्नो विगत जस्तो सुकै भए पनि आत्मबोध र साधनाको माध्यमबाट जीवनलाई नयाँ दिशातर्फ लैजान सक्छ भन्ने आध्यात्मिक सन्देश दिन्छ। एउटा प्रसङ्ग अनुसार महर्षि वाल्मीकि आश्राममा तपस्या, अध्ययन र शिष्यहरूलाई शिक्षा दिँदै शान्त जीवन बिताइरहेका थिए। एक दिन बिहान उनी आफ्नो शिष्य भारद्वाजसँग स्नानका लागि तमसा नदीतर्फ जाँदै थिए। नदीको निर्मल जल र वरिपरिको वनको शान्त वातावरणले वाल्मीकि ऋषिको मनलाई आनन्दित बनाइरहेको थियो। त्यही क्रममा उनले नदीको किनार नजिकै पक्षीको एक जोडीलाई देखे। ती दुई पक्षी एकअर्कासँग अत्यन्तै प्रेमपूर्वक रमाइरहेका थिए। उनीहरूको प्रेम र स्वाभाविक उल्लास देखेर वाल्मीकि पनि प्रसन्न भए। तर अचानक त्यहाँ एउटा शिकारी आयो। उसले प्रेममा मग्न रहेको जोडीमध्ये नरपक्षीलाई बाण प्रहार गर्यो। बाण लागेर नर क्रौञ्च त्यहीँ ढल्यो। केही क्षण अघिसम्म आफ्नो जोडीसँग आनन्दपूर्वक रहेको पक्षीको आकस्मिक मृत्यु भयो। नरपक्षीलाई गुमाएपछि पोथी क्रौञ्च व्याकुल हुँदै वरिपरि घुम्न थाली र अत्यन्तै करुण स्वरमा विलाप गर्न थाली। उसको त्यो दुःखद चित्कारले वाल्मीकि ऋषिको हृदय गहिरोसँग छोयो। निर्दोष प्राणीमाथि गरिएको यस्तो हिंसा र आफ्नो जीवनसाथी गुमाएको पोथी क्रौञ्चको करुण विलाप देखेर वाल्मीकि ऋषिको हृदयमा दुःख र करुणा जाग्यो। त्यस क्षण उसको मुखबाट स्वत एउटा छन्दबद्ध बानी निस्क्यो। त्यो बानी संस्कृत साहित्यको पहिलो श्लोकको रूपमा प्रसिद्ध भयो। मानिसात प्रतिष्ठा तत्त्वम गमः शाश्वतीय समाह यत् क्रौञ्च मिथुन्न देक मवधिय काममा मोहितम। यसको सरल नेपाली अर्थ यस्तो हुन्छ। हे निसात, प्रेममा मग्न रहेको जोडीमध्ये एउटालाई मार्यौ, त्यसैले तिमीले अनन्तकालसम्म प्रतिष्ठा प्राप्त नगर। वाल्मीकि ऋषिको मुखबाट निस्किएको यो बानी सामान्य शोक वा आक्रोश मात्र थिएन, यो करुणाबाट जन्मिएको काव्य थियो। संस्कृतमा यही शोकबाट श्लोकको शब्द जन्मिएको भन्ने प्रसिद्ध व्याख्या पनि यही प्रसङ्गसँग जोडिन्छ। त्यसैले वाल्मीकि आदिकवि र उक्त श्लोकलाई आदि श्लोकका रूपमा स्मरण गरिन्छ। यो घटना वाल्मीकिको जीवनको एउटा अत्यन्त महत्त्वपूर्ण मोड मानिन्छ। एक समय हिंसात्मक जीवन बिताएका रत्नाकर स्वयंपछि एउटा निर्दोष प्राणीमाथि भएको हिंसा देखेर गहिरो रूपमा व्यथित भए। उनको हृदयमा करुणा यति प्रबल भयो कि त्यो करुणा छन्दबद्ध काव्यको रूपमा बाहिर आयो। यही करुणामय चेतनाबाट पछि रामायण जस्तो महान महाकाव्यको सृजनाको बाटो खुलेको धार्मिक तथा साहित्यिक परम्परामा वर्णन पाइन्छ। महर्षि वाल्मीकिले रामायण रचना गर्ने प्रेरणा मुख्यतः देवर्षि नारदबाट सुनेको श्रीरामको चरित्र र क्रौञ्च नामक नरपक्षीको शिकारीबाट मृत्यु भएको करुण घटनाबाट प्राप्त गरेको वर्णन वाल्मीकि रामायणको बालकाण्डमा पाइन्छ। नारदसँग भेट हुँदा वाल्मीकि ऋषिले संसारमा सत्य, धर्म, पराक्रम, कर्तव्य र सदाचारको सबै गुण

सम्पन्न आदर पुरुष को छन् भनेर प्रश्न गरेका थिए। नारदले त्यस्ता पुरुषको रूपमा अयोध्याको राजा दशरथको पुत्र रामको चरित्रको वर्णन गरे। नारदले रामको जन्म, बाल्यकाल, वनवास, सीताहरण, रावणसँगको युद्ध तथा अयोध्या फर्किएको घटनासम्मको संक्षिप्त विवरण सुनाए। यही वर्णनले वाल्मीकि ऋषिको मनमा श्रीरामको जीवनलाई विस्तृत रूपमा काव्यको रूपमा प्रस्तुत गर्ने प्रेरणा जगायो। महर्षि वाल्मीकिले मुख्य रूपमा सातवटा काण्डमा विभाजन गरेका थिए। यी सात काण्डले श्रीरामको जीवनको विभिन्न घटनाहरू हुँदै अन्तिम जीवनसम्मको कथा प्रस्तुत गर्छन्। रामायणको पहिलो भाग बालकाण्ड हो, जसमा श्रीरामको जन्म, बाल्यकाल, विश्वामित्रसँगको यात्रा, ताडका वध, अहिल्याको उद्धार तथा मिथिलामा सीता स्वयंवर र श्रीराम सीताको विवाहको वर्णन गरिएको छ। त्यसपछि आउने अयोध्या काण्डमा श्रीरामलाई युवराज बनाउने तयारी, कैकईले मागेको दुई वरदान, श्रीरामको 14 वर्षको वनवास, दशरथको मृत्यु तथा भरत शोकपूर्ण अवस्थाको वर्णन पाइन्छ। तेस्रो भाग अरण्य काण्ड हो, यसमा श्रीराम, सीता र लक्ष्मणको वनजीवन, विभिन्न ऋषि मुनिहरूसँगको भेट, सुपर्णखाको प्रसङ्ग, खरदूषणको वध र अन्ततः रावणद्वारा सीता हरणको कथा आउँछ। त्यसपछि किष्किन्धा काण्डमा श्रीरामको हनुमानसँगको भेट, सुग्रीवसँग मित्रता, बालीवध तथा सीताको खोजीको लागि वानर सेनालाई विभिन्न दिशातर्फ पठाइएको प्रसङ्ग वर्णन गरिएको छ। पाँचौँ भाग सुन्दरकाण्ड हो, जसमा हनुमानले समुद्र पार गरेर लङ्का पुग्ने, अशोक वाटिकामा सीतालाई भेट्ने, श्रीरामको सन्देश दिने तथा लङ्कामा आफ्नो पराक्रम देखाउने घटनाहरू प्रस्तुत गरिएका छन्। छैटौँ भाग युद्धकाण्ड हो, यसमा श्रीरामको सेना समुद्र पार गरी लङ्का पुग्नु, राम र रावणको सेना बीच भएको भीषण युद्ध, रावणको प्रमुख योद्धाहरूको वध, रावण वध तथा सीताको उद्धारको वर्णन गरिएको छ। अन्तिम अर्थात् सातौँ भाग उत्तरकाण्ड हो, जसमा श्रीरामको अयोध्या शासन, सीताको वनगमन, लवकुशको जन्म तथा उनीहरूको श्रीरामसँगको भेट लगायतका प्रसङ्गहरू वर्णन गरिएका छन्। यसरी बालकाण्ड, अयोध्याकाण्ड, अरण्यकाण्ड, किष्किन्धाकाण्ड, सुन्दरकाण्ड, युद्धकाण्ड र उत्तरकाण्ड गरी वाल्मीकि रामायण सात काण्डमा विभाजित छन्। परम्परागत रूपमा सम्पूर्ण रामायणमा करिब 24,000 श्लोक रहेको मानिन्छ। महर्षि वाल्मीकिद्वारा लिखित रामायण मूलतः संस्कृत भाषामा रचना गरिएको हो। यसको विभिन्न कालखण्डमा भारत तथा विश्वका अनेक भाषामा अनुवाद, रूपान्तरण र पुनर्कथन भएका छन्। तर रामायण कति भाषामा अनुवादित भएको छ भन्ने प्रश्नको एउटै निश्चित सङ्ख्या छैन, किनकि पूर्ण अनुवाद, संक्षिप्त अनुवाद, काव्यात्मक रूपान्तरण र स्थानीय पुनर्कथालाई अलग अलग तरिकाले गणना गरिन्छ। नेपाली, हिन्दी, बङ्गाली, असमिया, उडिया, मराठी, गुजराती, तामिल, तेलुगु, कन्नड, मलायम, उर्दू, फारसी लगायत भारतका धेरै भाषाहरूमा रामकथा उपलब्ध छ। भारत बाहिर पनि थाई, खमेर, लाओ, बर्मेली, जावानी, मलाई आदि भाषामा रामकथाको विभिन्न रूप विकसित भएका छन्। त्यसैले लेखमा वाल्मीकि रामायण विभिन्न भारतीय तथा विदेशी भाषामा अनुवाद र रूपान्तरण भएको विश्व प्रसिद्ध महाकाव्य हो भन्नु बढी सहज हुन्छ। निश्चित सङ्ख्या उल्लेख गर्दा स्रोत अनुसार फरक पर्न सक्छ। महर्षि वाल्मीकिको आश्रम पनि धेरै प्रचलित रहेको छ। आश्रमको वर्णन रामायणमा शान्त, प्राकृतिक र तपस्याको लागि उपयुक्त वन क्षेत्रमा रहेको आश्रमको रूपमा गरिएको छ। वाल्मीकि ऋषिले आफ्नो शिष्यहरूसँग त्यहाँ तपस्या, अध्ययन, अध्यापन र धार्मिक साधना गर्ने गर्थे। आश्रम वरिपरि वन, नदी, विभिन्न प्रकारको वृक्ष तथा पशुपक्षी रहेको रमणीय वातावरण थियो। रामायणको कथा अनुसार श्रीराम वनवासमा रहँदा वाल्मीकिको आश्रममा पुगेका थिए। पछि सीतालाई अयोध्याबाट वनमा पठाएपछि उनी वाल्मीकि आश्रममै आश्रय लिएर बसेकी थिइन्। त्यही आश्रममा लौ र कुशको जन्म भयो र उनीहरू वाल्मीकिको संरक्षणमा हुर्किए। वाल्मीकिले उनीहरूलाई शिक्षा दीक्षा दिनुको साथै आफूले रचना गरेको

0: रामायण पनि सिकाएका थिए। वाल्मीकि आश्रमको सबैभन्दा महत्त्वपूर्ण प्रसङ्गमध्ये लवकुशले रामायण गायन गरेको घटना हो। उनीहरूले वाल्मीकिबाट सिकेको रामायण अयोध्यामा श्रीरामको सभामा गएर सुनाएका थिए। यसरी वाल्मीकि आश्रम केवल तपस्या गर्ने स्थान मात्रै नभई शिक्षा, साहित्य, संस्कार र रामायण परम्पराको विकास भएको महत्त्वपूर्ण स्थलको रूपमा प्रस्तुत हुन्छ। परम्परामा वाल्मीकि आश्रमको स्थानबारे विभिन्न मत पाइन्छ। चित्रकूट तथा वर्तमान उत्तर प्रदेशको बिठुर क्षेत्रसँग पनि वाल्मीकि आश्रमको सम्बन्ध जोड्ने धार्मिक परम्पराहरू छन्। त्यसैले आज देखाइने विभिन्न वाल्मीकि आश्रमहरूलाई रामायणकालीन एउटा ऐतिहासिक स्थान भनेर निश्चित रूपमा पहिचान गर्न सावधानी आवश्यक हुन्छ। उनले वनमा आश्रम स्थापना गरी ऋषिमुनि र शिष्यहरूलाई धार्मिक तथा आध्यात्मिक शिक्षा प्रदान गरे। आश्रममा वेद वेदाङ्गको अध्ययन, धर्म सम्बन्धी चर्चा, तपस्या, ध्यान तथा विभिन्न धार्मिक अनुष्ठान हुने गर्थे। आश्रमलाई उनले ज्ञान र साधनाको केन्द्रको रूपमा विकसित गरेको वर्णन पाइन्छ। वाल्मीकि ऋषिमुनि र अतिथिहरूको सत्कार तथा सेवा गर्ने परम्परासँग पनि जोडिन्छन्। वनमा आउने साधु सन्त तथा धार्मिक व्यक्तिहरूलाई आश्रममा स्थान दिने र आवश्यक सहयोग गर्ने कार्यलाई उनको आश्रम धर्मको एउटा पक्ष मानिन्छ। धार्मिक दृष्टिले महर्षि वाल्मीकि अमर छन् भनेर मान्ने परम्परा केही ठाउँमा पाइन्छ, तर यसलाई ऐतिहासिक तथ्यको रूपमा प्रमाणित गर्न सकिँदैन। यहाँ दुई कुरा छुट्याएर बुझ्नुपर्छ। वाल्मीकि रामायणमा उनको निधन भएको स्पष्ट विवरण छैन, तर त्यसको अर्थ उनी शारीरिक रूपमा अमर थिए भन्ने होइन। प्राचीन ऋषिहरूको जीवन सम्बन्धी कथाहरूमा धेरै पटक उनीहरूको अन्तिम अवस्था वर्णन गरिएको हुँदैन। धार्मिक अर्थमा भने वाल्मीकि आफ्नो कृति, ज्ञान र आदर्शको कारण अमर छन् भन्न सकिन्छ। उनले रचना गरेको रामायण हजारौँ वर्षदेखि पढिँदै, सुनिँदै र विभिन्न भाषामा प्रस्तुत हुँदै आएको छ। त्यस अर्थमा उनको नाम, साहित्य र आध्यात्मिक योगदान आज पनि जीवित छ। महर्षि वाल्मीकिको भौतिक निधन सम्बन्धी स्पष्ट विवरण पाइँदैन। धार्मिक दृष्टिले उनको जीवनलाई ऋषि परम्परासँग जोडेर हेरिन्छ भने साहित्यिक दृष्टिले उनको कृति र योगदानले उनलाई युगौँसम्म अमर बनाएको छ। आज महर्षि वाल्मीकिको एउटा छोटो जीवनी लिएर तिमीहरू समक्ष आएको थिए। आशा छ तिमीहरूलाई यो छोटो महर्षि वाल्मीकिको यो छोटो जीवन अवश्यै मन पर्यो होला। आउने दिनमा यस्तै प्रकारको नयाँ नयाँ ज्ञान गुणको कुराहरू तिमीहरू समक्ष अवश्यै लिएर आउनेछु। त्यतिन्जेलको लागि धन्यवाद।
1: र अहिले हजुरहरूले सुन्दै हुनुहुन्थ्यो, भास्कर मैनालीले बताउनुभयो हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई कि हाम्रा भारतका महान व्यक्तित्वहरू मध्ये महर्षि वाल्मीकिको सम्झना गर्दै आजको यस पुण्य दिनमा उहाँको जीवनीबारे विस्तार रूपमा उहाँले बताइहाल्नु भयो। र अन्तमा हामी सबै विद्यार्थी भाइ बहिनीहरूको आउने भविष्य प्रकाशमय बनुन् भन्ने मङ्गल कामना साँच्दै आजको शिक्षा ज्योति कार्यक्रमको यस अङ्कबाट प्रस्तुता लेखनाथ राईको साथमा यो अशोक शर्मा पनि ओझल हुँदछ। नमस्कार।

यतिन्जेल प्रस्तुत थियो कार्यक्रम शिक्षा ज्योति। सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज। र अबको केही बेरमा समप्रसारण गरी सुनाइरहेछौँ आकाशवाणी दिल्ली केन्द्रबाट हिन्दी समाचार। र यसको निम्ति केही क्षण प्रतीक्षा साँच्नुहोस् र सुन्दै गर्नुहोस् आकाशवाणीको खरसाङ केन्द्रलाई।

0: नमस्कार तमाम महादेव श्रोताहरूमा तपाईँहरू सबैलाई हार्दिक स्वागत छ तपाईँहरूको आफ्नै प्रिय कार्यक्रम सोझो कुराकानीमा। रेडियोको यो आत्मीय यात्रामा आज पनि हामी जोडिएका छौँ तपाईँहरूसँग, तपाईँका विचार सुन्न अनि तपाईँका अनुभव साट्न र तपाईँका जिज्ञासाको चर्चा गर्न अनि कुराकानीकै माध्यमबाट केही नयाँ कुरा सिक्न र सिकाउन पनि, किनकि कहिलेकाहीँ एउटा सानो प्रश्नले ठुलो बहस जन्माउन सक्छ श्रोता। एउटा अनुभवले धेरैलाई नयाँ बाटो देखाउँछ र एउटा विचारले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। त्यसैले आजको यो कार्यक्रममा तपाईँ केवल श्रोता मात्र होइन, हाम्रो कुराकानीको अभिन्न हिस्सा पनि हुनुहुन्छ। म हुँ तपाईँहरूको सहयात्री उमेश कार्किरोली, अनि मसँग हुनुहुन्छ अब सुरु गरौँ आजको हाम्रो यो विशेष फोन इन कार्यक्रम सोझो कुराकानी। हजुर, र कार्यक्रममा सहभागी हुन अनि आफ्नो विचार राख्न वा हामीसँग कुनै प्रश्न साझा गर्न चाहनुहुन्छ भने तयार रहनुहोस् र तपाईँको फोन, तपाईँको आवाज र तपाईँको विचारको हामी प्रतीक्षामा छौँ। एउटा फोन यस समय आइरहेको छ, एउटा उठाउँको हुनुहुन्छ होला। हेलो,
1: हेलो, नमस्कार, मैं मालविदर से अजय बोल रहा हूँ, यहाँ अजय धानुका।
0: हेलो, को बोल्नु भयो?
1: अजय धानुका भन्दै
0: छु। अजय धानुका हजुर बोल्नुहोस्, कहाँबाट बोल्नुभयो अजय धानुका?
1: माल बजारबाट। अजाजु, अति खुसी लाग्यो नि यो तपाईँहरू प्रोग्राम पनि प्रोग्राम दुईपल्ट गरिदियो, मलाई बहुत खुसी लाग्यो। यो दसैँ हामीहरूको स्पेसल पर्व भयो।
0: आजदेखि चाहिँ हामीले यो एउटा नयाँ कार्यक्रम सुरु गरेको छौँ तपाईँहरूको सधैँको हाम्रो प्रत्येक रविवार जुन रविवार प्रोग्राम जुन ब्रोडकास्ट हुन्छ कुरामा कार्यक्रम फोन इन कार्यक्रम, र त्यस बाहेक पनि आज हामीले प्रत्येक शुक्रबार यो
2: प्रथम शुक्रबार
0: अन्तिम शुक्रबार यसलाई मैं उमेश कार्किडोली बोल रहा हूँ दीदी।
2: और मैं प्रेमिका थापा।
1: और आप लोग से और एक मेरी मतलब अनुरोध थी भैया, ये प्रोग्राम में ना बहुत दिन से हम लोग इशारा दी तो आई थे, इशारा दी नहीं आई है, सरूप दी नहीं आई है, उसके बाद ना बीरेन दिया नहीं आया, इन लोग को तरह लाने का भी मतलब कोशिश कीजिएगा।
0: सुनिए, आप अभी हम लोग अभी नवरात्रि का पूजा के शुरू होने वाला है, कल महालय है ना, तो नवरात्रि शुरू होने वाला है और बड़ा दशैं भी आ रही है। आप सबको मंगलमय शुभकामना देना चाहता हूँ यहाँ से, और विशेषकर आप आकाशवाणी खरसांग श्रोता है, आप सुनते हैं तो आपके पास आज हम चर्चा करेंगे कि आपके पास क्या विशेष ये गुण है जो आप श्रोताओं से साझा करना चाहते हैं, आपके पास क्या बढ़िया है, विशेष खूबी है,
2: रुचि
0: रुचि क्या है आपके पास?
1: दीदी भैया देखिए, मैं तो ऐसे ब्लाइंड हूँ भैया, तो मैं संगीत चर्चा ही करता हूँ, तो मैं दो लाइन गुनगुना
0: दूँ। बढ़िया बढ़िया, आपकी लिख रहे
1: ये मेरा जीवन तेरे लिए, जीवन तेरे लिए है, जीवन का सपना तेरे लिए है, के चाहिए तुझे जितने भी मेरी ट्रेन पे जैसे एक का भैया जितने भी है प्रताप, सब

0: याद कर रहा हूँ, सब सब लाइन में है भैया। नमस्कार।
1: नमस्कार, धन्यवाद।
2: र यहाँहरू सबैलाई हाम्रो आजको विशेष कार्यक्रममा हार्दिक स्वागत जनाउँदै अब हामी अर्को कलरतर्फ लागिरहेछौँ र यहाँ को हुनुहुन्छ हामी जनाउँ।
1: हेलो
2: हेलो
1: हेलो
3: हेलो नमस्कार।
1: नमस्कार हजुर, को बोल्नुभयो?
3: म नागरी फार्मबाट बोल्दैछु हजुरहरूको एकदम। मेरो नाम चाहिँ शान्ता तामाङ हो
1: हजुर। हजुर
2: यहाँलाई हाम्रो कार्यक्रममा स्वागत जनाउँदै।
1: शान्ता तामाङ जी कस्तो हुनुहुन्छ?
3: हजुर म ठिकठाक छु हजुर, ठिकठाक छु होइन। अनि मैले बिहानै हाम्रो दिपा राणाज्यूले कार्यक्रम प्रसारण गर्नु हुँदै थियो, उहाँले नै यो जानकारी दिनुभयो
2: क्या,
3: एकदमै खुसी लाग्यो होइन। अहिले जस्तो प्रकारले हाम्रो आकाशवाणी खरसाङ अगाडि बढ्दैछ होइन, हामीले पनि साथ साथमै हात समाएर हिँड्नु पर्नेछ भन्न पनि चाहे मैले।
1: हजुर एकदम एकदम राम्रो। तपाईँलाई एउटा जानकारी गराउन चाहन्छु, भोलि हामी बिहान हाम्रो विशेष कार्यक्रम पनि प्रसारण भइरहेको छ यो महालयको उपलक्ष्यमा है, महिषासुर मर्दिनी जो भोलि हामी ठिक्क बिहान 4 बजीदेखि तपाईँले यो महिषासुर मर्दिनी सुन्न सक्नुहुन्छ। तर हाम्रो कार्यक्रम सुरु हुन्छ बिहान भोलि बिहान 3:42 नै सुरु हुन्छ, तपाईँले त्यहाँ 3:42 नै हाम्रो आकाशवाणी खरसाङ सुनेर बस्नुहोला। र भोलिका हाम्रो महिषासुर मर्दिनी जुन तपाईँको महालयको उपलक्ष्यमा प्रसारण गरिरहेका छौँ यो पनि यहाँलाई जानकारी गराएँ मैले।
3: हजुर अनि हजुरहरूलाई म एउटा कुरा सोध्न चाहन्छु कि आजदेखि यो शुक्रबार प्रसारण गर्नुभयो होइन?
1: हजुर हजुर हजुर।
3: अनि यो गत आइतबार पनि यो प्रसारण हुन्छ त यो?
1: हजुर यो हामीले तपाईँहरूलाई सूचित गराइरहेकै छौँ कि प्रत्येक आइतबार जुन तपाईँहरूको कार्यक्रम छ फोन इन कार्यक्रम कुरै कुरामा होइन तपाईँहरू सधैँ बात गर्नुहुन्छ, त्यो कार्यक्रम बाहेक पनि आज हामीले यो नयाँ कार्यक्रम सुरु गरेका छौँ र सोझो कुराकारी भनेर, यसमा हामी तपाईँसँग विभिन्न विषयहरूमा बातचित गर्नेछौँ।
3: हजुर यसको निम्ति म आकाशवाणी खरसाङको सम्पूर्ण कार्यकारिणीहरूलाई आन्तरिक हृदयबाट धन्यवाद पनि ज्ञापन गर्दछु।
1: हजुर अन्त तपाईँसँग एउटा विशेष हामी दसैँको कस्तो तयारी चलिरहेको छ तपाईँको?
3: हजुर अब गाउँ ठाउँमा त छ होइन अब दसैँको दरम, तर मेरो चाहिँ अलिकति भाउजू बित्नु भएको भर्खरै कि यसपालि मेरो दसैँ चाहिँ छैन भनेर जानकारी गराउँदैछु।
1: हामी सबै तपाईँको त्यो दुःखको कुरा सुनेर हामी पनि दुखित भयौँ है।
2: हजुर
1: हाम्रो हामी यहाँलाई सोध्न चाहन्छौँ, तपाईँलाई तपाईँ रेडियो हाम्रो आकाशवाणी खरसाङको एउटा नियमित श्रोता हुनुहुन्छ, सबै कार्यक्रम सुन्नुहुन्छ, हामीलाई प्रतिक्रिया पनि दिनुहुन्छ है, हामी तपाईँको तपाईँसँग हामीले के सोचिरहेछौँ भने प्रत्येक मानिसमा एउटा छुट्टै विशेषता हुन्छ, विशेष गुण हुन्छ
2: है, प्रतिभा।
1: तपाईँसित त्यस्तो के प्रतिभा छ होला जो हामी श्रोताहरूसँग साझा गर्छ?
3: यो त मैले आफैले भन्नुभन्दा पनि अब अरूले आफूमा भएको कला प्रतिभाहरू त अरूले भनेकै राम्रो है, तर पनि म चाहिँ हाम्रो आकाशवाणी खरसाङमा हाम्रो एउटा एकदमै डाकपुतली कार्यक्रम मेरो प्यारो होइन, यसमा मेरो लेखहरू म पठाउने गर्छु होइन, म अलिकति गुनगुनाउने पनि गर्छु होइन, अब यही मेरो प्रतिभा हो भनेर पनि भन्न चाहन्छु होइन। अनि आज म पनि अजय धनुकाले गुनगुनाउनु हुँदै थियो नि, दुई लाइन गुनगुनाउनु चाहन्छु हजुर।
1: हजुर हुन्छ।

0: आजलाई यति नै, अरू पनि एकदम लाइनमा खडा भइरहनु भएको होला।
1: समयलाई धेरै धेरै धन्यवाद है, धन्यवाद दिन
2: चाहन्छु। तपाईले यति मिठो गाउनु हुँदा रहेछ है।

0: कार्यक्रम को सुरुवात आज गीत
1: धन्यवाद
0: यहाँ धेरै धेरै धन्यवाद
2: र
0: राजा हामी श्रोताहरू समक्ष एउटा अत्यन्तै सुन्दर र मनछुने विषयमा कुराकानी गरिरहेका छौँ र त्यो के हो भने हामी प्रत्येक मानिसको अन्तर्मनमा लुकेर बसेका कला प्रतिभा रुचि र सपनाहरू हुन्छन् के तपाईँले कहिले सोच्नुभएको छ कि आफ्नो मनभित्र पनि कुनै एउटा विशेष प्रतिभा लुकेको हुन सक्छ कसैले गीत गाउन सक्छ त कसैले कविता पठन गर्न सक्छ त कसै अरू भिन्न भिन्नै कलाहरूमा निपुण हुनुहुन्छ र हामीमध्ये पनि यस्ता धेरै प्रतिभाहरू कलाकारहरू हुनुहुन्छ जसले अहिलेसम्म त्यसको अवसरहरू र अनुभव पनि गरेको छैनन् कसैलाई आत्मविश्वासको कमी त अरूले के भन्लान् भन्ने कसैकोमा डर हुन्छ र कसैलाई चाहिँ परिवार र समाजको परिस्थितिको कारणले पनि यस्ता प्रतिभाहरू मनभित्र लुकेर बसेको हुन्छ र आज हामी श्रोताहरू समक्ष यही विषय लिएर उहाँको मनभित्र रहेको प्रतिभालाई चिन्ने र अभिव्यक्ति गर्ने र एकअर्काको क्षमतालाई चाहिँ सम्मान गर्ने भनेर आज हामी यसै विषयमा श्रोताहरू समक्ष कुराकानी गर्नेछौँ यसैले आउनुहोस् आज हामी आफ्नो मनको ढोकाहरू खोलेर आफ्नो अनुभवहरू साटासाट गरेर र आफ्नो मनभित्र लुकेको सुन्दर भावनाहरूलाई श्रोताहरू समूह चिनाउने प्रयास गरौँ किनकि हरेक मानिसभित्र कुनै न कुनै एउटा विशेषता अवश्य हुन्छ केवल त्यसलाई चिन्ने अवसर र प्रोत्साहनको मात्र आवश्यकता हुन्छ
2: र आदरणीय श्रोताहरू हामी यहाँहरूको फोन कलको आशामा छौँ एउटा फोन कल आइसकेको छ आउनुहोस् यहाँ उठाउँ को हुनुहुन्छ हेलो
0: हेलो यहाँ को हुनुहुन्छ होला
2: हेलो
3: नमस्कार
0: यहाँलाई हाम्रो कार्यक्रममा स्वागत
2: छ
3: हजुर म सिङ्गल कपेबारीबाट सुदन खाती
2: बोल्दैछु हजुर के भन्नुभयो न सुदन खाती हजुर भन्नु सुदनजी कस्तो हुनुहुन्छ सुदनजी
3: एकदमै ठिकठाक छु
2: है सुदनजीलाई हामी अब यो बडा दसैँ पनि लाग्ने है नवरात्र सुरु हुन्छ अब केही 11 तारिकदेखि भोलि 10 तारिक महालय सुरु हुन्छ हामीले एउटा महालयको यो पाहुन अवसरमा आकाशवाणी खरसाङले भोलि बिहान ठिक
0: 3:42
2: हाम्रो विशेष प्रसारण सुरु गरेको छ जारी र यहाँले आकाशवाणी खरसाङ खोलेर सुन्नुहोला अनि हाम्रो कार्यक्रम महिषासुर मर्दिनी है जुन धेरै आकाशवाणी खरसाङले धेरै वर्षदेखि प्रसारण गर्दै भोलि पनि यो प्रसारण भइरहेको जानकारी गराउँछौँ र यहाँलाई धेरै धेरै बधाई र शुभकामना पनि दिन चाहन्छौँ
0: बडा
2: नवरात्रि र हजुर भन्नुहोस् न एकदम सुन्छ हामी
3: जुन चाहिँ अब सरा सरत लागेपछि नि
2: हजुर
3: हाम्रो आकाशवाणी खरसाङबाट चाहिँ स्वर्गीय सुखबहादुर लखान्द्रीको मादली गीतहरू एकदमै राम्रो दिनुहुन्छ सुखबहादुर लखान्द्री चाहिँ मेरो एकदमै आमाको चाहिँ माइला मामा हुनुहुन्थ्यो होइन मेरो दाजु अनि प्रेमबहादुर दियालीले पनि आकाशवाणी खरसाङमा मादली गीतहरू गाउनुहुन्थ्यो पहिला अब उहाँ पनि बितेर जानुभयो है प्रेमबहादुर दियाली चाहिँ मेरो माइला मामा हो र अहिले निकै वर्ष भयो मतलब मादली गीतहरू चाहिँ सुन्नु पाएको छुइनँ
2: यहाँले आकाशवाणी खरसाङ साँच्चै सुन्नु हुँदैछ कि सुन्नु भएको छैन किनभनेदेखि आकाशवाणी खरसाङले प्रत्येक यो नवरात्रि सुरु हुनुभन्दा अघिदेखि नै हामीले सुरु गरिसकेका छौँ मादली गीतहरू बजाउन र हामी दसैँदेखि तिहारसम्मै हामी मादली गीतहरू जति पनि छन् सबै कलाकारहरूको सुखबीर लकान्द्रीदेखिको लिएर सबैको बजाइरहेका छौँ
3: हजुर
2: तपाईँले होइन तपाईँले आकाशवाणी खरसाङ राम्रोसँगले सुन्नुहोस् हामीले प्रत्येक कार्यक्रममा प्रत्येक हाम्रो जुन छ यो कार्यक्रमहरूमा बजाउन थालिसकेका छौँ र तपाईँले अझै सुन्दै पनि जानु सक्नुहुन्छ हामीले यो यात्रालाई दिवालीसम्म तिहारको छेकसम्म यसलाई हामीले निरन्तर रूपमा अगाडि बढाइरहेका छौँ
3: हुन्छ कि हर सम्भव भने चाहिँ
2: हामी त हाम्रो तपाईँको हामी तपाईँजना हाम्रो श्रोता हुनुहुन्छ तपाईँको इच्छालाई हामी सम्मान गर्दै हामी त्यो कार्यक्रमलाई यदि ती गीतहरू तपाईँले

0: निरन्तर सुन्नुहोला, हामीले त्यसलाई बजाइरहेका छौँ र अझै पनि हामी त्यसलाई यहाँको इच्छालाई हामी सम्मान गर्दै फेरि बजाउनेछौँ। तपाईँको अनुरोधलाई हामी पक्का शिरोपर गर्नेछौँ, किनभने तपाईँ हाम्रो श्रोता हुनुहुन्छ, तपाईँहरू हुनुहुन्छ र हामी आकाशवाणी खरसाङ पनि बाँचिरहेका छौँ, होइन? तपाईँहरूको इच्छालाई, तपाईँहरूको इच्छालाई हामीले सम्मान गर्नुपर्छ है। एकदम एकदम तपाईँको, तपाईँले अलिकति कार्यक्रमलाई ध्यान दिएर सुनिदिनुहोस्, हामीले प्रत्येक बजाइरहेका छौँ र कहिलेकाहीँ छुट्न जान सक्छ, त्यो पनि यो होइन कि हामीले बजाएका छौँ बजाइरहेका छौँ भन्नु सक्दैनौँ। कहिलेकाहीँ कार्यक्रम हामीबाट छुटिन पनि सक्छ, तर जहाँसम्म हामीले प्रयास गरिरहेछौँ सबैजना कलाकारको बजाउने, हामी त पक्कै पनि तपाईँले भनेको कुरालाई हामी ध्यानमा राख्ने चाहिँ छौँ,
1: पक्कै ध्यान।
0: होइन होइन, एकदम एकदम तपाईँले भन्नुभएको कुरालाई हामी ध्यानमा राख्नेछौँ र अघिल्लो कार्यक्रममा हामी त्यसलाई पक्कै पनि सामेल गर्नेछौँ।
1: किन होइन, किनभने मैले रिक्वेस्ट गरेको भने चाहिँ नि सर,
0: हजुर,
1: म सुखबीर लकान्द्रीजीसँग चाहिँ झन्डै 8-10 वर्ष मारुनी नाचेर हिँडेको, होइन?
0: हजुर।
1: अनि प्रेमबहादुर दियालीसँग पनि मैले धेरै अब कार्यक्रमहरू गरेको, दार्जिलिङमा विश्वकर्मा समाज भवनतिर हामीले धेरै अब मारुनीहरू नाच गान गरेको र उहाँहरू चाहिँ अब
0: तपाईँको कुरालाई हामीले मनमा राख्यौँ र हामी पक्कै पनि त्यो कार्यक्रममा बजाउनेछौँ है। यदि तपाईँले पनि सुनिदिनु होला, निरन्तर सुनिदिने र हामीलाई सुझाउ र सल्लाह पनि दिनुहोला है। हामीले यो कार्यक्रम आजदेखि फेरि सुरु गरेका छौँ, कुराकानी आइतबार प्रत्येक आइतबार बिहान प्रसारण हुने कुराकानी, फोन इन कार्यक्रम कुराकानी बाहेक यो कार्यक्रमलाई पनि यसमा नयाँ जोडेका छौँ र हामी तपाईँको मादली गीत पनि हामी अहिले तपाईँको बजाइदिनेछौँ, सुनाउनेछौँ तपाईँलाई है। मेरा यहाँ सहयात्री बहिनीले, उहाँले हाम्रो जहाँ सङ्ग्रहालय छ त्यहाँबाट मादली गीत ल्याएर उहाँले बजाउनका तर्खरमा हुनुहुन्छ, तर तपाईँ पनि एउटा राम्रो मादल बजाउनुहुन्छ, गाउनुहुन्छ है। आज भने तपाईँले एउटा लोकगीत हामीलाई पनि सुनाइदिनुहोस् त्यहीँबाटै, हामी सुन्न
1: चाहन्छौँ।
0: हजुर हजुर, पक्का
1: हजुर। माता पनि इन्द्रलोकमा, पिता पनि इन्द्रै लोकमा, मै

0: र यति नै हो सर. अब सबैले छोडेर गइसके होइन, हामी अब रहेकोले चाहिँ अब सरकार लग्न तिम्रो अब के लानु पर्ने नलानु पर्ने यही माया कृति एउटा
1: हजुर हजुर हजुर पक्का पनि. र तपाईँले यति राम्रो गीत गुनगुनाइदिनु भयो है, यो जुन अब
0: यसो मौका पाइयो भने आकाशवाणी खर्साङ आएर दुई चारवटा मादले गीतहरू रेकर्डिङ गर्नु
1: अवश्य अवश्य अवश्य अवश्य हामी तपाईँलाई आउँदो दिनमा पक्कै सम्झना गर्नेछौँ. र अहिले भने हामी यहाँकै जुन मादले गीत कुरा गर्नुभयो, हामी एउटा मादले गीत हामी यहाँ कृष्ण बस्नेत र साथीको आवाजमा रहेको छ यो मादले गीत. अहिलेलाई हामी यो मादले गीत छोड्दै यहाँबाट पनि बिदा बोल्छौँ. नमस्ते हजुर,
2: नमस्ते,
1: धन्यवाद हजुर.

0: हस्त श्रोताहरू, यहाँ गाई हामीले यो मादले गीत सुनायौँ र हामीसँग केही कलरहरू जोडिरहनु भएको छ। यहाँहरूको फोन कल हामी पक्कै पनि यहाँ प्रतीक्षामा छौँ र फोन एउटा कल आइसकेको छ। आउनुहोस्, को हुनुहुन्छ यहाँसँग बात गर्नु? हेलो,
1: हेलो,
2: नमस्कार, नमस्ते, यहाँ को हुनुहुन्छ होला?
1: हजुर, म पुटुङ चियाबारीबाट कलिना खाना पक्दैछु।
2: तपाईँको आवाज अलिकति
0: आवाज स्पष्टसँग सुन्न सकिरहेको छैन।
1: हजुर, म पुटुङबाट कलिना खाना पक्दैछु।
0: हजुर हजुर, कस्तो हुनुहुन्छ यहाँ?
1: हजुर, म ठिकै छु। हजुरहरू कस्तो हुनुहुन्छ?
0: हजुर, हामी एकदमै
2: कुशल मङ्गल छौँ र तपाईँलाई हाम्रो कार्यक्रममा पनि स्वागत जनाउन चाहन्छौँ।
1: हजुर,
2: र यहाँलाई पनि बडा दसैँको हार्दिक मङ्गलमय शुभकामना दिँदै अब हामी कार्यक्रमतर्फ लागौँ। र आज तपाईँलाई थाहा भएकै कुरा होला, सुनिरहनु भएकै कुरा होला आजको विषय।
0: हामीले आज चाहिँ विषय हजुर हामीले विशेष आज विषयलाई भन्दा बढी हामी तपाईँसँग बात गर्न चाहन्छौँ। आजदेखि हामीले यो सोझो कुराकानी कार्यक्रम है हामीले प्रत्येक आइतबारदेखिको यो सो आज पनि त्यो बाहेक पनि आज हामीले एउटा नयाँ कार्यक्रम सुरु गरेको छौँ। यसरी तपाईँहरूसँग बात गर्न तपाईँलाई कस्तो लागिरहेको छ यो कार्यक्रमको सुरुवात गरेकोमा?
1: हजुर, यो कार्यक्रम सुरुवातमा एकदमै मन पर्यो, त्यो मन परेर नै कल गरेको।
0: हजुर हजुर, अनि आकाशवाणी खरसाङ कतिको सुन्नुहुन्छ?
1: आकाशवाणी खरसाङ त मेरो साथी हो।
0: हजुर, कुन चाहिँ कार्यक्रमले तपाईँलाई बेसी मनपर्छ? कुन कार्यक्रम बेसी मनपर्छ?
1: मलाई कार्यक्रम मनपर्ने भनेको फोनिङ कार्यक्रम हो।
0: फोनिङ कार्यक्रम पुरा मनपर्छ। हजुर हजुर, अरू कार्यक्रम त्यति तपाईँलाई मन पर्दैन? त्यही कारण हामीले पनि आजदेखि यो फोन इन कार्यक्रम नयाँ फोन इन कार्यक्रम पनि सुरु गरेका छौँ। बडा दसैँ अब आउँदैछ, भोलिदेखि मालै सुरु हुन्छ। हामीले बिहान आकाशवाणी खरसाङले भोलि बिहान आफ्नो 3:42 हाम्रो कार्यक्रम सुरु गर्छ है। महिषासुर मर्दिनी जुन चाहिँ एउटा सङ्गीतमय रूपक छ, त्यो भोलि बिहान हामी 3:42 सुरु गर्छौँ र पक्का पनि तपाईँले आकाशवाणी खरसाङ सुन्नुहुन्छ यो कार्यक्रममा है बिहानै उठेर। र फुलपातीमा पनि हामीले यो कार्यक्रम महामाया चण्डिके प्रसारण गर्छौँ बिहान त्यसरी नै है। अनि यहाँले दसैँको कस्तो तयारी हुँदैछ यहाँको? हजुर हजुर हजुर, तरै पनि कस्तो प्रकारले बिताउनु हुँदैछ यहाँले यहाँको दिन? हजुर
1: दिनहरू
0: राम्रै बित्दैछ। यहाँको यहाँमा प्रत्येक मान्छेमा एक एकवटा विशेषता गुण हुन्छ, विशेषता हुन्छ है। कसैले त्यो कसैको गुण देखिरहेको हुँदैन, तर आफ्नो गुण भनेको आफू उजागर गर्ने हो, देखाउने हो, होइन? अनि संसार आज हामीले त्यही विचार राखेको छौँ, तपाईँको भित्रको त्यस्तो विशेषता गुण के छ होला जुन हामी तपाईँ हाम्रो श्रोताहरूलाई बताउन चाहनुहुन्छ, सुनाउन चाहनुहुन्छ?
1: हजुर, म एउटा सानो कविता
0: भन्नु
1: लाग्दैछु। मेरो कविताको शीर्षक छ जन्मभूमि।
0: हजुर,
1: मेरो जन्मभूमिमा शान्तिको दीप जलाइदेऊ, उर्वर माटोमा लाली गुराँस फुलाइदेऊ, भत्किएका मार्गहरूमा विकासको मन फुटाइदेऊ, सोझा

0: दादालाई उन्नतिको बाटो देखाइदेऊ। माता पिता र गुरुजनलाई सम्मान गर्न सिकाइदेऊ। समाजमा भौतिक ज्ञान मात्र होइन आध्यात्मिक ज्ञान सिकाइदेऊ। शिक्षाको ज्योति दोषीसँगै हाम्रो विद्यार्थीहरूलाई अघि बढ्न सिकाइदेऊ।
1: तपाईँको फिडब्याक आउँदैछ।
0: हजुर अलिकति भुल भयो है, रि कविता रि गर्छु।
1: हुन्छ भन्नुहोस्।
0: हजुर मेरो कविताको शीर्षक छ जन्मभूमि। मेरो जन्मभूमिमा शान्तिको दीप जलाइदेऊ। यो उर्वर माटोमा अजम्बरीको फुल फुलाइदेऊ। भत्किएका मार्गहरूमा विकासको मुनि फुटाइदेऊ। सोझा साझा जनतालाई उन्नतिको बाटो देखाइदेऊ। समाजमा शिक्षाको ज्योति जलाइदेऊ। माता पिता र गुरुजनलाई सम्मान गर्न सिकाइदेऊ। भड्किएका युवाहरूलाई मार्गदर्शन गराइदेऊ। भौतिक ज्ञान मात्र होइन आध्यात्मिक ज्ञान पनि सिकाइदेऊ। भौतिक ज्ञान मात्र होइन आध्यात्मिक ज्ञान पनि सिकाइदेऊ। धन्यवाद।
1: यहाँले राम्रो कविता लेख्नु भएछ, देशभक्ति गीत है।
0: हजुर म लेख्नु त सक्दिनँ है,
1: हजुर
0: म देखि हुन हो, तर पनि यसो महसुस गर्न सक्छु, यसो मेमोरीमा राख्न सक्छु भन्न चाहन्छु।
1: हजुर हजुर धन्यवाद। हुन्छ यहाँको कुराहरू मन पर्यो, यहाँले आफ्नो कवितामा आफ्नो विचारहरू पोख्नु भयो
2: है यसलाई।
0: हजुर
2: यहाँलाई धेरै धेरै धन्यवादको साथमा यहाँबाट हामी बिदा चाहन्छौँ। नमस्ते,
1: धन्यवाद। हामी यहाँले एउटा मिठो कविता हामीलाई
2: सुनाउनु भयो है
1: श्रोताहरूको। हामी प्रतीक्षामा छौँ, फोनको प्रतीक्षामा छौँ। हाम्रो फोन नम्बर रहेको छ, एकपल्ट प्रेमिका फोन नम्बर बताइदिनु
2: र श्रोताहरूले हामीलाई झट्टभन्दा झट्टै हामीलाई फोन गरेर हामी माझसम्म आफ्नो कुराहरू साझा गर्न सक्नुहुनेछ। र हाम्रो फोन नम्बर रहेको छ 03-54-23-46122। र फोन नम्बर पुनः एकचोटि फेरि भनिरहेछु 03-54-23-46122। र श्रोताहरूले हामीलाई चाँडोभन्दा चाँडै हामीसँग सम्पर्क गर्न सक्नुहुनेछ।
1: हाम्रो फोन नम्बर अलिकति प्रेमिकाले उल्टा फोन नम्बर तपाईँहरूसँग साझा गरे, माफी चाहन्छु। 03-54-22-99-917 फोन नम्बर फेरि याद गर्नुहोला 03-54-23-999-317 फेरि याद गर्नुहोला 03-54-22-99-317। र हामी हाम्रा श्रोताहरूका फोन नम्बरहरू प्रतीक्षामा छौँ। र प्रेमिका फोन आइहाल्यो,
2: हामी माझ फेरि एकजना श्रोताले कल गर्नुहुँदैछ। यहाँ जानौँ।
1: हेलो, हजुर यहाँको यहाँ आफ्नो रेडियो सेटदेखि अलिक टाढो बस्नुहोस् होला। हेलो, तपाईँ आफ्नो रेडियो सेटदेखि केही टाढो बस्नु होला, तपाईँको फिडब्याक आउँदैछ। यहाँको सम्पर्क विच्छेद भयो र हामी यहाँको फोनको प्रतीक्षामा छौँ। र प्रेमिकासँग के छ त्यस्तो विशेष, आफूलाई के जस्तो लाग्छ, के छ भनेको जस्तो लाग्छ त्यस्तो?
2: मेरो सर मेरोमा त त्यस्तो केही छैन र पनि है मलाई चाहिँ घरमा है घरको परिवारको छेउमा बसेर उनीहरूसँग आफ्नो दिनहरू बिताउनु मनपर्छ है। आफूलाई अलिकति गीतहरू गुनगुनाएर उहाँहरूसँग समय बिताउनु एकदमै रमाइलो लाग्छ। मेरो चाहिँ यति नै छ सर।
1: त्यति नै छ है,
2: हजुर।
1: र मलाई भने चाहिँ कस्तो लाग्छ भने नि, मान्छेभित्र जुन एउटा क्षमता हुन्छ नि,
2: हजुर हजुर,
1: त्यो क्षमता चाहिँ आफैले उजागर गर्नुपर्छ क्या।
2: हजुर।
1: अनि प्रत्येक मान्छेमा विशेष आफूभित्र तर आफूलाई लागेको हुँदैन कि म भित्र यति क्षमता छ
2: है,
1: तर त्यो क्षमतालाई स्वयं अगाडि बढाउनुपर्छ। अनि योपालि दसैँको कस्तो तयारी चलिरहेको छ?
2: दसैँको अहिले अलिअलि घरहरू साफसफाइहरू चलिरहेको छ है। तर अब सर पहिला जस्तो अनुभव है, जस्तो मजा है हुन्थ्यो, दसैँ भनेपछि एउटा खुसियालीको माहौल हुन्थ्यो है, अन्त त्यो

0: अहिलेको समयमा चाहिँ है धेरै कम्ती भएको जस्तो मलाई पनि लाग्छ है. नानीहरूमा त्यो खुसीपना नै छैन है. अहिलेको नानीहरूमा दसैँ भनेपछि नयाँ नयाँ लुगाहरू घुम्नु जानु, दसैँ भनेपछि विश्वकर्म पूजादेखि नै त्यो दिनदेखि नै नयाँ नयाँ लुगाहरू लाएर घुम्न जाने, नयाँ एकअर्कालाई नयाँ नयाँ लुगाहरू देखाउने त्यो समय हुन्थ्यो. तर अहिले त्यो समयहरू नहुँदा चाहिँ अलिकति दुःख लाग्छ है. तपाईँलाई कस्तो लाग्छ?
1: दसैँको जुन एउटा पहिलाको रौनकता थियो, त्यो रौनकता केही कम
0: देखिन्छ.
1: कारण हाम्रो समयमा अहिलेको समयमा ठिकै होला, तर हाम्रो समयमा के थियो भनेदेखि हामीले यसरी नयाँ लुगा लाउने भनेको
0: दसैँमा नै
1: है, दसैँमा एउटा नयाँ लुगा लाउने. अनि मलाई अहिले पनि थाहा छ, अहिले पनि याद भइरहेछ, त्यति बेला दसैँको लुगा किनिदिँदाखेरि कहिले दसैँ आउँछ र लगाउनु भन्ने हुन्थ्यो.
0: अनि
1: हामी सिरानीमा लुगा राखेर बस्थ्यौँ क्या, सुत्दाखेरि पनि, अनि त्यसको गन्ध सुँघिरहने, एक प्रकारको गन्ध हुने
0: क्या, रमाइलो.
1: अनि जुत्ताहरू पनि कसो गर्ने भने त्यो जुत्ता दोकानमा जहाँनिर जुत्ता बनाउँछ नि त्यहाँनिर अर्डर दिन्थ्यो क्या, अनि नाप दिएर त्यो नापमा त्यही जुत्ता बनाइन्थ्यो. अनि हामी त्यो जुत्ता दोकानमा गएर घरिघरि जाइबस्थ्यौँ, जुत्ता तयारी नहुन्जेलसम्म क्या त्यो दोकानमा गएर बसिरहने है. त्यो
0: एउटा
1: त्यो एउटा नयाँ लुगा लाउनुको कारणले उत्सुकता उत्सुकता थियो, त्यो इच्छा थियो. अनि ल नयाँ लुगा रोकाएर रमाउने एउटा थियो. हामीसँग एउटा फोन कल आइरहेको छ, हेरौँ.
0: हेलो
1: हेलो हेलो
2: हजुर
0: नमस्ते, यहाँ को हुनुहुन्छ होला?
2: मेरो नाम प्रवीण प्रधान हो.
1: हजुर
2: प्रवीण प्रधान.
1: प्रवीण प्रधान, हजुर हजुर. कहाँबाट बोल्नु हुँदैछ हजुर?
2: निर्वनबाट.
1: अच्छा हजुर, भन्नुहोस्, कस्तो हुनुहुन्छ?
0: हाम्रो कार्यक्रममा स्वागत जनाउन चाहन्छौँ.
1: कस्तो हुनुहुन्छ यहाँ?
2: सन्चै
1: हुनुहुन्छ. दिनहरू कसरी बित्दैछ यहाँको?
2: दिन एकदम राम्रै बित्दैछ.
1: हजुर, हामीले आइतबार बाहेक है, आइतबार हाम्रो सोझो कुराकानी हुन्छ फोन इन कार्यक्रम, त्यो बाहेक पनि आज हामीले यो विशेष एउटा फोन इन कार्यक्रम सुरु गरेका छौँ आजदेखि है. शुक्रबारको दिन प्रत्येक प्रथम र चौथो शुक्रबार कार्यक्रम प्रसारण हुन्छ. यहाँलाई यो कार्यक्रम सुरु गरेकोमा कस्तो अनुभव भइरहेको छ, कस्तो लागिरहेको छ? हजुर हजुर,
2: यो प्रोग्राम पनि मलाई पुरा मन पर्यो. पहिला कुरा कुरामा बात हुन्थ्यो होइन, आज यो शुक्रबार यो कार्यक्रम ल्याउनु भयो, धेरै खुसी लाग्यो क्या, धेरै राम्रो लाग्यो.
1: आकाशवाणी खरसाङ अहिले कतिको सुन्नुहुन्छ?
2: आकाशवाणी खरसाङ यो मेरो त फेभरेट हो. म दिन यो यो रेडियो सुन्नु त मेरो आदत बसिसकेको छ. 15 वर्ष 20-25 वर्ष अगाडिदेखि म सुन्दै आएको.
1: हजुर हजुर हजुर हजुर. यहाँलाई जानकारी, यहाँलाई के जानकारी गर्न चाहन्छु भने भोलि महादयको दिन हामी आकाशवाणी खरसाङले एउटा विशेष सङ्गीतमय रूपक है महिषासुर मर्दिनी जुन बिहान भोलि बिहान 3:42 हामी सुरु गरिरहेका छौँ.
2: हजुर, त्यो म त सालै पछि बिहान त्यो मालाको स्टार्ट हुन्छ नि.
1: हजुर हजुर,
2: त्यो दिन चाहिँ म ठुलो स्वरमा चाहिँ मान्छेहरू सबैजना सुतिरहेको हुन्छ होइन.
1: हजुर हजुर,
2: मालाको दिन चाहिँ म ठुलो स्वरमा चाहिँ खोलेर सबले सुन्ने बताइदिन्छु त्यो.
1: हजुर हजुर, अनि यो बसेपछि कति आनन्द हुन्छ नि है.
2: अनि त्यहाँनिर त्यो अब त्यो साउँतिर झुम बजेपछि त्यो मन्त्र उच्चारण गरेको त्यो महिषासुरलाई मारेको यस्तो यस्तो अब
1: घटनाहरू छ त्यहाँनिर. हजुर हजुर
2: हजुर, हो त्यो कुरा चाहिँ सबैले सुन्दा चाहिँ त्यो धेरै अनुभव हुने, त्यो दसैँ आयो भनेर चाहिँ अनुभव हुन्छ.
1: पक्का पक्का, दसैँको एउटा शुभ सङ्केत पनि भन्नुपर्छ यसलाई है. दसैँको मजा आउँछ. यो सुन्दैपछि कति आनन्द हुन्छ नि होइन, परिवेश नै एउटा आनन्दको परिवेश हुन्छ है. हजुर, अनि यहाँले हाम्रो आकाशवाणी खरसाङ धेरै सुन्नुहुन्छ, यहाँले दसैँको तयारी कस्तो गर्नुहुँदैछ?
2: यो पालि त मेरो विवाह खस्ने

0: भएको फागुन महिनामा हो।
1: हजुर हजुर।
0: अनि यो साल चाहिँ मनाउँदैन, अर्को सालदेखि मात्रै हुन्छ।
1: अहिले त असोज चलिरहेको छ है नेपाली महिना,
0: यो साल चाहिँ मनाउँदैन हो, अर्को सालदेखि चाहिँ मनाउँछ।
1: अर्को साल मनाउनु हुन्छ।
0: 25 वर्षको बादमा चाहिँ योपालि मनाउनु नपाएको।
1: हजुर, नभए त सधैँ मनाइरहनु भएको थियो।
0: 2000 सालमा एकपल्ट मनाएन हो।
1: हजुर।
0: अनि अहिले 25-26 वर्षको बादमा अहिले यो साल चाहिँ 2026मा योपालि
1: यहाँकोमा हामीले अघि पनि भनिरहेको थियौँ, आज हामीले विशेष मान्छेमा आफ्नो आफ्नो एक एकवटा क्षमता हुन्छ क्या, प्रतिभा हुन्छ है, गुण हुन्छ।
0: दसैँ चाडबाड आयो भने चाहिँ धेरै रमाइलो लाग्छ। यो 30मा पनि पर्छ हो।
1: हजुर हजुर।
0: 30मा धेरै रमाइलो पनि हुन्छ, चाडबाड आयो भने मजा पनि आउँछ हो।
1: हजुर हजुर।
0: एक प्रकारको माला सुरु भएपछि चाहिँ धुमधाम
1: रमझम सुरु भइहाल्छ दसैँको। हजुर हजुर हजुर। र यहाँ मैले अघि भनिरहेको थिएँ नि, हामीसँग प्रत्येकसँग एक एकवटा क्षमता हुन्छ, गुण हुन्छ, प्रतिभा हुन्छ, होइन? हजुरसँग के छ होला यस्तो प्रतिभा आज जो तपाईँ हामीसँग साझा गर्नुहुन्छ, के को सुनाउन चाहनुहुन्छ?
0: मेरो चाहिँ अब प्रतिभा भनेको चाहिँ मेरो एउटा त्यो अरूको भविष्यमा चाहिँ डाइलेक्ट दिनु चाहिँ त्यति मात्रै मलाई आउँछ।
1: राम्रो सुन्नु, यो पनि एउटा विशेष प्रतिभा छ, यहाँ सुनाउनुहोस् न त के हाम्रो श्रोताले।
2: नेपाली फिल्म पुरै हेर्नुहुन्छ होला उहाँले।
0: हजुर,
1: एकदम राम्रो राम्रो तपाईँभित्रको यो प्रतिभा। मैले अघि भने नि सबैभित्र केही न केही प्रतिभा हुन्छ तपाईँको, यो अर्काको आवाजमा त्यही हिसाबले त्यो डाइलेक्ट डेलिभरी गर्नु भन्नु एउटा कला हो, यो कलाको पक्कै हामीले सम्मान गर्नुपर्छ। र यहाँको प्रतिभा अझै मौलाएर जाओस्, अझै अगाडि बढेर जाओस् भन्ने धेरै धेरै शुभकामनासहित आओस् त। धन्यवाद।
2: र अब श्रोताहरूसँग यसरी बात गर्दा गर्दै यसै बिच अब हामी श्रोताहरूलाई एउटा मिठो साङ्गीतिक कोसेली सुनाइरहेछौँ र यसपछि यहाँहरूलाई हामी फेरि पनि बात गर्नेछौँ र केही क्षणको निम्ति आनन्द लिनुहोला यस गीतबाट।

0: कल आइरहेको थियो र फेरि हामी यहाँको फोनको आशामा छौँ, एउटा फोन आइरहेको थियो र श्रोताहरू हामीलाई फोन गर्न सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 0354299931। फोन आइसकेपछि हामी फोन उठाउने,
1: हामीमा छ फोन, फेरि पनि फोन आइरहेको छ यहाँको। हुनुहुन्छ होला? हेलो
0: हेलो
2: हेलो सर,
0: हजुर को बोल्नुहुँदैछ?
2: म पुलुङदुङ बगैँचा टारबाट बोल्दैछु।
0: हजुर कताबाट?
2: पुलुङदुङ बगैँचा टार।
0: हजुर हजुर हजुर
2: हजुर।
0: कस्तो हुनुहुन्छ?
2: म त भाइ बहिनीहरू
0: हजुर
2: 76 वर्षको उम्र मान्छे हो कि?
0: हजुर हजुर
2: हजुर। हजुरहरूले यो जुन चाहिँ फोनिङ कार्यक्रम राख्नुभएको छ, साह्रै राम्रो गर्नुभएको छ।
0: हजुर।

0: हजुर हजुर
1: र
0: हामीलाई हाम्रा श्रोताहरूकै जुन माग थियो अझै फोन इन कार्यक्रम गर्ने बढाइदिने र त्यस उसले हामीले यो कार्यक्रम आजदेखि सुरु गरेका छौँ। तपाईँले प्रत्येक शुक्रबार सुन्न सक्नुहुन्छ र हामीलाई फोन गर्न सक्नुहुन्छ। तपाईँ के गर्नुहुँदैछ यस समय?
1: म त अहिले बुढेसकालमा छु।
0: हजुर
1: केही पनि गर्नु सक्दिनँ हो।
0: हजुर हजुर
1: यसो अन्त रेडियो सुन्यो।
0: हजुर हजुर मतलब एउटा तपाईँको साथी नै रेडियो छ।
1: हजुर
0: तपाईँको साथी नै रेडियो भयो।
1: हजुर हजुर
0: आकाशवाणी खरसाङ सबै कार्यक्रम सुन्नुहुन्छ आकाशवाणी खरसाङको?
1: थुप्रै थुप्रै बिहानदेखि बेलुकैसम्म।
0: हजुर
1: मेरो साथी नै रेडियो हो।
0: हजुर
2: हजुर र आज तपाईँको शुभ नाम त हामीले जान्नै सकेनौँ र तपाईँको नाम फेरि एकपल्ट दोहोऱ्याइदिनुहुन्छ?
1: ए हजुर हुन्छ, मेरो नाम चाहिँ हो कमल लोरुङ राई।
2: कमल लोरुङ राई यहाँलाई हाम्रो कार्यक्रममा स्वागत जनाउँछौँ।
1: हजुर थ्याङ्क यू धन्यवाद नानीहरू।
0: यहाँले बडा दसैँ आइरहेको छ है,
2: कस्तो तयारी चल्दैछ त यहाँको घरमा है दसैँको रमझम कस्तो हुँदैछ?
1: यो जुन चाहिँ चाडबाडको भन्नुभयो
0: हजुर हजुर, अब यो भोलिदेखि त मालै छ सुरु भयो, अब दसैँ लाग्यो।
1: हजुर हजुर अब के अरे भोलि त अब के अरे श्रद्धा
0: भोलिदेखि
1: त नवरथा लाग्छ।
0: हजुर
2: भोलिदेखि
0: नवरथा लाग्छ, भोलि भोलिदेखि
2: नै हाम्रो विशेष कार्यक्रम
0: भोलि हामीले आकाशवाणी खरसाङले विशेष एउटा सङ्गीतमय रूपक
1: मैले त्यो तपाईँहरूको जुन चाहिँ त्यो प्रोग्राम छ नि
0: हजुर हजुर
1: त्यो सबै मैले सुन्दै आएको छु। भोलि बिहान 3:42
2: हजुर
1: म अवश्य हुन्छु, किनभने 3 बजी त मलाई निन्द्राले छोडिहाल्छ।
0: हजुर हजुर अनि यो मैले सोधिरहेको थिएँ तपाईँलाई दसैँको तपाईँको तयारी कस्तो हुन्छ? तपाईँ त एकजना बुजुर्ग वरिष्ठ नागरिक हुनुहुन्छ है, घरमा तपाईँको घरमा त टिका लाउनु पनि पुरै आउँछन् होला तपाईँको हातको टिका लाउन।
1: हजुर हजुर हजुर
0: कतिको भिडभाड हुन्छ तपाईँको
1: घरमा?
2: तपाईँले आफ्नो मनको कुरा साझा गर्न सक्नुहुनेछ हामीसँग?
1: हजुर अब के अरे दसैँ चाहिँ ठुलो दसैँ हो, के अरे बिरानो बिरानो मान्छेहरू पनि सबैलाई एउटा प्यार ममताले हामीले है एक वर्षभित्रको एउटा चाडबाड हो सबैलाई अब प्रेम ममताले नै काम गर्नु पर्यो। अब बुढोपाकाको आशीर्वाद दिनु आउँछ, टिका टलो लगाइदिनु पर्यो होइन, बुढो बाँदरले भनेको जस्तो दसैँ त ठिक छ तर दक्षिणा चाहिँ छैन है भने ल
2: जीवनभर काम लाग्ने चाहिँ तपाईँको आशीर्वाद हुन्छ है, पैसा भन्दा पनि है।
0: अनि यहाँको यहाँको यहाँले आज हाम्रा श्रोतालाई के सुनाउन चाहनुहुन्छ या के भन्न चाहनुहुन्छ?
1: एउटा सानो गफठटा गर्छु ल। हुन्छ म एउटा कविताबाट भन्दैछु है।
0: हजुर हजुर एकदम भन्नुहोस्।
1: मनमा कुरा खेलिरह्यो आज मेरो, विश्वास गर मैले साँचो कुरा गरेको, विरथीको साइनो लाउन मन लाग्यो लौ भन तिम्रो मनमा कुरा कुन कुरा चल्या छ?
2: हजुर हजुर
1: धन्यवाद है,
2: यहाँलाई धेरै धेरै धन्यवाद, यहाँको कविता एकदमै रमाइलो लाग्यो है। यहाँलाई बडा दशैंको हार्दिक

0: फिर अगले फोन इन कार्यक्रम में इसी तरह से आप हम लोग के साथ जुड़िए और बहुत बातचीत करेंगे। ओके, धन्यवाद आज के लिए।
1: ओके, आज के लिए धन्यवाद आपको भी, सब लोगों को। थैंक यू सो मच।
2: र आज हामीले श्रोताहरू समक्ष आफ्नो मनभित्र लुकेका, आफ्नो अन्तरआत्माभित्र लुकेका विशेष रुचि, क्षमता र सपनाहरू है, प्रतिभा हुन्छ, जसलाई चाहिँ आज हामीले श्रोताहरू समक्ष है लिएर आएका छौँ। र श्रोताहरूले हामीलाई चाँडोभन्दा चाँडो फोन गर्न सक्नुहुनेछ।
0: र अब हामीसँग विशेष चार मिनट
2: समय पनि छैन, एकदमै कम्ती रहेको छ,
0: तिन मिनट भनौँ, साढे तिन, किनभने समय पाँच बजेर छब्बिस मिनट अनि
2: एक्काइस सेकेन्ड,
0: छप्पन मिनट एक केही चौबिस सेकेन्ड गइरहेको छ।
2: र हामी
0: आजको प्रेमिकालाई यो कस्तो लागिरहेछ, आज यो जुन कार्यक्रम हामीले सुरु गर्यौँ है, यसरी हामी एकअर्कामा बसेर बातचित, कस्तो लागिरहेछ आजको यो कार्यक्रममा?
2: आज है प्रथमचोटि म श्रोताहरू समक्ष प्रथमचोटि म यहाँ आएको छु है, अन्त अलिकति डर है, खुसी पनि छु है, सकारात्मक सोचको साथमा आज म यहाँ समक्ष श्रोताहरू समक्ष आएको छु है। यसको लागि सरलाई, सबैलाई, हाम्रो परिवार, रेडियो परिवारलाई सबैलाई म धन्यवाद दिन चाहन्छु। र आजको यस कार्यक्रममा है आफूले पनि सहभागी हुन पाउँदा है, श्रोताहरूको यसरी बातचितहरू सुन्न पाउँदा आफूलाई नै एकदमै गर्वित भइरहेको छु है।
0: साँच्चै नै एउटा अनौठो चिज हामीले के पाइरहेको छौँ भने, अनुभूति गरिरहेको छौँ भने, हाम्रो कवि महेश दाहाल भाइ मेरो अगाडि बसिरहनु भएको छ है, उहाँले हामीलाई यो कार्यक्रम सञ्चालन गर्नमा है सुचारू रूपमा चलाउन सहयोग गरिरहनु भएको छ, उहाँले गीतहरू पनि सुनाइरहनु भएको छ। महेश दाहालको कुरा गर्दा, एकजना राम्रो कवि है, सानै केटा तर प्रखर कवि, तगडा कवि भन्छु म महेशलाई, र बसेर हाम्रो कार्यक्रम सुनिरहेका छन्, आनन्द पनि लिइरहेका छन्, आनन्द लिइरहेको छ महेश भाइ, आनन्द लागिरहेको छ
2: उहाँलाई।
0: हामी यहाँबाट उहाँसँग सोझै बात गर्न त सकिरहेका छैनौँ, तर पनि इसारामा पनि उहाँले आनन्द उठाइरहनु भएको छ अनि भनिरहनु पनि भएको छ, र कार्यक्रम आनन्द लागिरहेको छ भनेर, र साँच्चै मैले पनि आनन्द उठाएँ आजको कार्यक्रमबाट। र आजको कार्यक्रममा यसरी हाम्रा श्रोताले आफ्ना प्रतिभाहरू जुन साझा गरे, आउँदो दिनमा पनि यसरी नै यहाँहरूले हामीलाई फोन कल गरेर हाम्रो कार्यक्रमको यो गरिमालाई बढाइदिनुहुन्छ, सहयोग हुनुहुन्छ भन्ने आशा राख्दै आजको कार्यक्रममा हामीलाई सहयोग गर्ने हाम्रा साथीहरू
2: प्रेमिका
0: अनि मोमेश कर्कुरुले, अनि हाम्रा इन्जिनियर
2: साथीहरू राजीव सुब्बास, राजीव सुब्बा अनि महेश
0: थामीजी,
2: थामीजीलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। र रेडियो केवल एउटा आवाज, सुन्ने आवाज होइन, माध्यम मात्र होइन, यो एउटा भावना जोड्ने एउटा सुन्दर पुल हो, र एकअर्कालाई देख्न त सक्दैनौँ तर तपाईँहरूको कानसम्म पुग्ने यो हाम्रो आवाज र तपाईँहरूको मनभित्र उठ्ने यो भावना बीच पनि एउटा अदृश्य सम्बन्ध अवश्य बन्न सक्छ, र यी सम्बन्धलाई अझ आत्मीय र मिठास बनाउने यो हाम्रो सानो प्रयास थियो है सर।
0: र आज यहाँ हाम्रा आदरणीय जति पनि श्रोताहरू हामीसँग जोडिनु भयो, हामीलाई फोन कल
2: गरेर
0: यो कार्यक्रम सुनिरहनु भएको छ, तपाईँहरू सबै सबैलाई हामी धेरै धेरै
2: धन्यवाद।
0: अबको केही क्षणमा चाहिँ हामी यहाँबाट पनि बिदा बोल्छौँ, र साथसाथै हामी आकाशवाणी दिल्ली केन्द्रको समाचार पनि यहाँहरूलाई, यस समय के हुन्छ हाम्रो यस केन्द्रको समाचार अब हामी केही क्षणमा नै सुनाउनेछौँ, प्रतीक्षा साथ गर्नुहोला,
2: धन्यवाद।

नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार मनीष कानुबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्ली स्थित आफ्नो निवासमा वर्ल्ड स्किल प्रतियोगिता 2026 उत्कृष्ट प्रदर्शन गर्ने युवा भारतीय सहभागीहरूसँग भेट गर्नुभयो। भारतीय मूलकी दक्षिण अफ्रिकी कानुनविद नवनितम नबी पिल्लेलाई शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रबन्धनमा उहाँको योगदानको लागि आज नोबेल शान्ति पुरस्कारद्वारा सम्मान

गरिएको। विदेश मन्त्री श्री जयशंकरले भारतीय विदेश सेवा दिवस 2026 को अवसरमा भारतीय विदेश सेवाका सबै अधिकारीहरूलाई शुभकामना दिनुभएको छ। पाक्षिक मीडिया ब्रिफिङमा बोल्नुहुँदै विदेश मन्त्रालयका अधिकारी प्रवक्ता रणधीर जसवालले भारत र लाइब्रेरियाले नाविकहरूको सुरक्षाका लागि ग्रुप अफ फ्रेन्ड्सको समन्वय गरिरहेको बताउनु भएको छ। केन्द्रीय संचार मन्त्री ज्योतिरादित्य सिन्धियाले विश्व डाक दिवसमा डाक सेवकहरूलाई शुभकामना दिनुभएको छ। उहाँले उनीहरूले पुर्याउँदै आएको समर्पित सेवाका लागि आभार पनि व्यक्त गर्नुभएको छ। सर्वोच्च न्यायालयले केन्द्र राज्य र केन्द्रशासित प्रदेशलाई नकली बिमा दावीहरूलाई रोक्न र क्षतिपूर्तिको भुक्तानीलाई छिटो गर्न 4 हप्ताभित्र मोटर दुर्घटना दावीसँग सम्बन्धित 4 डिजिटल प्लेटफर्महरू एकीकृत गर्न निर्देश दिएको छ। दिल्ली मेट्रो रेल कर्पोरेसनले सुरक्षा कारणले गर्दा राष्ट्रिय राजधानी क्षेत्रका 57 मेट्रो स्टेसनहरू आज राति 9 बजेदेखि भोलिसम्म बन्द रहने घोषणा गरेको छ। त्रिपुराको समाज कल्याण अनि सामाजिक शिक्षा मन्त्री टिकु रोयले आज नयाँ दिल्लीमा महिला तथा बाल विकास सम्मेलनको दोस्रो दिन कार्यक्रममा भाग लिनुभयो। यस वर्ष पीएम स्मृति चिन्ह संग्रहमा आन्ध्र प्रदेशबाट 18 भन्दा अधिक स्मृति चिन्ह प्रदर्शित गरिएको छ। यो उपहार मूल रूपले प्रधानमन्त्रीलाई प्रदान गरिएको थियो अनि अब यसको सार्वजनिक निलामी गरिँदैछ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

एफएम 103.5 मेगाहर्ज लगायत दार्जिलिङको एफएम 101.2 मेगाहर्ज र प्रसार भारतीको वेब्स ओटिटी प्लेटफर्म अनि न्यूज अन एआईआर एपमा यहाँले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र समय अहिले साँझको 6:02 भइरहेछ र अब केही क्षण मनोरञ्जन गराइरहेछौँ फिल्मी गीतहरूबाट त स्विकार्नुहोस् यो अघिल्लो कोसेली

त कार्यक्रमको प्रथम कोशीले सुनाइरहेछौँ फिल्म मेरीकमबाट अरिजित सिंहको शर्मा, शब्द सन्दीप सिंहको अनि सङ्गीत शिवमको।

रब श्रोतालाई सुनाइरहेछौँ फिल्म थ्री इडियटबाट शानको युगल शर्मा, शब्द स्वानन्द किरकिरेको अनि सङ्गीत शान्तनु मैत्रको। त स्विकानोस् यो अघिल्लो कोसेली यहाँहरूको निम्ति।

फिल्म थ्री इडियटबाट सानको शर्मा रहेको यस गीतसँगै फिल्मी गीतको कार्यक्रम आजलाई यतिमा नै सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज र प्रस्तुत छ कार्यक्रम गाउँले सभा।

0: घुम्लुङै साल ओढेर बस्नु भएको रहेछ।
1: दुई दिदी भाइ त झन्डै सँगसँगै आइपुगेको नि होइन बिरे भाइ?
2: हो नि, यसरी हामी भेटघाट भएपछि सधैँ विभिन्न विषयहरूमा कुराकानी गर्छौँ।
1: ज्यू ज्यू,
2: कोही बेला यहाँ धनमाया दिदीले विभिन्न कुराहरू सोचेर आएर हामीलाई सोध्नुहुन्छ के?
0: ज्यू हो त।
2: अनि आज चाहिँ यहाँले केही सोध्नुभन्दा अगाडि चाहिँ म नै यहाँलाई एउटा विषयमा जानकारी गराउँ भन्दैछु।
0: अति उत्तम नि हो।
1: हजुर हो नि बिरे भाइ, तपाईँले के विषय चाहिँ लिएर आउनु भएछ?
2: आज चाहिँ यहाँ धनमाया दिदीलाई म के बताइदिउँ भन्दैछु भने नि, अब हेर्नुहोस् है, सरकारले हाम्रो देशवासीको हितको निम्ति विभिन्न योजनाहरू ल्याएको छ, त्यसरी नै सरकारले विभिन्न कार्यहरू गर्दै आएको छ। यही कार्यहरू मध्ये अहिले चाहिँ कृषक दाजुभाइहरूलाई चाहिँ निम कोटेड युरियाको प्रयोग गर्नुहोस् भनेर चाहिँ उहाँहरूले प्रोत्साहन गरिराख्नु भएको छ।
1: हजुर हजुर। अनि बिरे भाइ, यो निम कोटेड युरिया चाहिँ के हो, त्यो बारे पनि यसो खुलास्ता पारिदिनुहोस् न।
2: हुन्छ नि, यो विषयमा तपाईँलाई अवश्य जानकारी गराउँला। तर मलाई चाहिँ भन्न मन लागेको कुरा चाहिँ के भन्दाखेरि, हाम्रो पहाडी इलाकामा धेरै कम मात्रामा धेरै कम मानिसहरूले युरियाको प्रयोग गर्छन्। तथापि मधेस खण्डमा जहाँ चाहिँ धानको खेती हुन्छ होइन, यो धानहरूको खेती गहुँहरूको खेतीको लागि चाहिँ अब युरियाको प्रयोग हुन्छ।
1: हजुर हो।
2: अनि अब तपाईँले सोधिहाल्नुभयो, अब तपाईँले सोध्नु भएको विषयमा चाहिँ अब अघि बढौँ है। निम कोटेड युरिया भनेको चाहिँ निमको पदार्थले कोटिङ गरेको युरिया मल हो भनेर चाहिँ बुझ्नु पर्यो हामीले। यसमा चाहिँ लगभग 46% नाइट्रोजन चाहिँ हुन्छ है धनमाया दिदी?
1: हजुर।
2: अनि निम कोटिङले युरियाबाट नाइट्रोजन माटोमा एकैचोटि छुट्ने प्रक्रिया चाहिँ केही ढिलो बनाउन मद्दत गर्छ।
1: हजुर हजुर।
2: अर्को कुरा चाहिँ के बुझिराख्नुहोस् भन्दा, जब चाहिँ हामी युरिया प्रयोग गर्छौँ नि, यो युरिया प्रयोग गर्दाखेरि चाहिँ सोझै माटोमा गएर यो चाहिँ घुलमिल भइहाल्छ। तर निम कोटेड युरियाको चाहिँ कार्य प्रणाली चाहिँ बिस्तारी सुरु हुन्छ है दिदी।
1: हजुर हजुर। र कान्छीमाई दिदीले अर्को के कुरो सोध्नु मन लाग्यो भने नि, यो निम कोटेड युरिया चाहिँ किन बनाएको होला, त्यो पनि यसो बताइदिनुहोस् न।
0: यो निम कोटेड युरिया चाहिँ किन बनाएको भन्दाखेरि, जस्तो कि अब साधारण युरिया चाहिँ माटोमा हालिसकेपछि त्यसमा भएको नाइट्रोजनको केही भाग चाहिँ विभिन्न प्रक्रियाहरूबाट चाँडै नोक्सान पनि हुन सक्छ नि त। अनि विशेष गरी नाइट्रोजनको केही अंश अमोनिया ग्यासको रूपमा चाहिँ हावामा जान सक्छ वा पानीसँग पनि बगेर तल जान सक्छ है। त्यसले गर्दा चाहिँ अब युरियामा चाहिँ निमको कोटिङ गर्दा चाहिँ युरियाबाट चाहिँ नाइट्रोजन छुट्ने प्रक्रिया केही हदसम्म ढिलो र क्रमिक पनि हुन्छ। यसले चाहिँ के गर्छ भन्दाखेरि, यसले चाहिँ बालीलाई नाइट्रोजन चाहिँ लामो समयसम्म उपलब्ध गराउनमा एकदमै मद्दत पुर्याउँछ है धन्यवाद। यो कुराले बुझ्नु पर्छ।
1: ज्यू ज्यू, बुझ्नु पर्यो, जान्नु पर्यो है।
0: हजुर।
1: र बिरे भाइ, यो निम कोटेड युरियाको मुख्य पोषक तत्व चाहिँ के हो, त्यो पनि बताइदिनुहोस् न।
2: निम कोटेड युरियाको मुख्य पोषक तत्व भनेको नै नाइट्रोजन हो के धन्यवाद।
1: हजुर।
2: सामान्यत युरियामा लगभग 46% नाइट्रोजन हुन्छ, अर्थात 100 किलो युरियामा लगभग 46 किलो नाइट्रोजन हुन्छ। तर निम आफैले युरियालाई ठुलो मात्रामा थप पोषक तत्व भएको मल चाहिँ बनाउँदैन, बुझ्नुभयो? यसको मुख्य उद्देश्य नाइट्रोजनको उपयोगिता र व्यवस्थापन सुधार्नु चाहिँ रहेको छ है धनमाया दिदी।
1: अनि यसको मुख्य फाइदाहरू चाहिँ के हुन्छ, त्यो पनि बताइदिनुहोस् न।
0: यसको फाइदामा चाहिँ के आउँछ यो निम कोटेडको भन्दा चाहिँ, अब मुख्य जुन चाहिँ फाइदा छ त्यो बालीलाई चाहिँ नाइट्रोजन क्रमिक रूपमा उपलब्ध गराउनमा पनि यसले एकदमै सहयोग गर्छ। अनि नाइट्रोजनको अनावश्यक क्षति कम गर्न पनि यसले मद्दत गर्छ है।
1: हजुर।
0: र अब मलको उपयोगिता बढाउन पनि यसले सहयोग पुग्छ। नाइट्रोजनको अत्यधिक प्रयोग घटाउन मद्दत पनि गर्न सक्छ। र अर्को कुरो चाहिँ के छ भन्दाखेरि, वातावरणमा हुने जुन चाहिँ नाइट्रोजनको क्षति पनि कम गर्न पनि सहयोग पुग्छ।
1: हजुर। र बिरे भाइ, यो हामीले त प्रयोग गर्नु पनि त जान्नु पर्यो है, कसरी चाहिँ प्रयोग गर्ने हो त्यो बताइदिनुहोस्।
2: निम कोटेड युरिया प्रयोग कसरी गर्ने भन्दाखेरि, धान मकै गहुँ तरकारी आलु अदुवा तथा अरू बालीमा नाइट्रोजनको स्रोतको रूपमा प्रयोग गर्न सकिन्छ। बालीको आवश्यकता र माटो परीक्षण अनुसार सिफारिस गरेको मात्रामा प्रयोग गर्नु चाहिँ राम्रो हुन्छ है। अनि हामी कृषक दाजुभाइहरूले चाहिँ अब कुनै पनि यो रासायनिक मलहरू व्यवहार गर्दाखेरि चाहिँ माटोको जाँच गरेको चाहिँ राम्रो
1: हो।
2: अनि अर्को ध्यान दिनुपर्ने कुरा चाहिँ के रहेको छ भन्दाखेरि धनमाया दिदी, निम कोटेड युरिया जैविक मल चाहिँ होइन, यो नाइट्रोजन युक्त रासायनिक मल हो।
1: हजुर हजुर।
2: अनि निम कोटेड भएकोले बढी

0: मात्रामा यसलाई प्रयोग पनि गर्नु हुँदैन। यस्तै प्रकारले तपाईँलाई यो निम कोटेड युरिया प्रयोग गर्छु भन्ने विचार आयो भने चाहिँ आफै प्रयोग चाहिँ गर्नु हुँदैन धनमाया दिदी,
1: हो त।
0: नजिकैको कृषि कार्यालयमा गएर कृषि अधिकारीहरूको सरसल्लाह सुझाव अनुसार चाहिँ प्रयोग गर्नु पर्यो,
2: आफ्नो खुसीले प्रयोग गर्नु चाहिँ भएन।
3: र मिरे भाइ कान्छीमाई दिदी, अहिले तपाईँहरूले निम कोटेड युरिया सम्बन्धी धेरै राम्रोसँगले खुलस्ता पारेर बताइदिनु भयो है,
0: तपाईँले कुरा पनि बुझ्नुभयो।
3: बुझे मिरे भाइ,
0: साह्रै राम्रो भयो। हामीले केही न केही बताएको चाहिँ तपाईँले बुझ्नु हुँदा हामीलाई पनि खुसी लाग्छ।
3: हजुर हजुर, बुझ्नु पर्यो नि त, जान्नु पर्यो, बुझेर जानेर यसो गाउँ घर इष्टमित्रहरूलाई पनि सबैलाई बुझाइदिनु पर्यो
0: त। हो नि, अब यसो गरौँ न त, हाम्रो कुराकानीलाई एकछिन विश्राम गरेर एउटा गीत सुनौ न त। ल
3: हुन्छ हुन्छ, लु सुनाऊ त
2: सुनौ त सुनौ।

0: लौता विश्राम गरेर गीत पनि सुन्यौं।
1: हजुर
2: आनन्द भयो।
0: अब चाहिँ के सोच्ने विचार गर्दै हुनुहुन्छ धनमाया दिदी
1: र मेरो भाइ कान्छीमाई दिदी? अब सोध्नु पर्ने कुरो चाहिँ के छ भने तपाईँहरूलाई डेङ्गु डेङ्गु भनेर सबले कुरा गर्छ,
0: हो त?
1: यो डेङ्गु भयो भने फेरि डर पनि हुन्छ भन्छ। यो डेङ्गु ज्वरो भनेको चाहिँ के हो? ज्वरो आयो भने डेङ्गु भयो कि भन्ने हुन्छ।
0: अब ज्वरोको पनि धेरै प्रकारहरू छ है, त्यही प्रकारहरू मध्ये डेङ्गु ज्वरो पनि एक छ है, एउटा हो। डेङ्गु ज्वरो चाहिँ एक भाइरसबाट हुने रोग हो, जुन संक्रमित एडिस जातको लामखुट्टेले चाहिँ विशेष गरी बिहान र साँझ टोक्ने गरेको छ।
1: ए हजुर।
0: अनि यो चाहिँ लामखुट्टेको टोकाइबाट चाहिँ सर्छ। तर अर्को कुरो चाहिँ के भन्दाखेरि नि माया दिदी, यो रोग चाहिँ मानिसबाट मानिसमा सिधै चाहिँ सर्दैन है फेरि।
1: भनेपछि यो लामखुट्टेदेखि चाहिँ
0: मानिस
1: जोगिनु पर्यो, टोक्यो भने चाहिँ डेङ्गु हुन्छ।
2: हजुर, यो बर्खामै हो नि त जोगिनु पर्यो। हजुर,
1: अनि यो डेङ्गु रोग चाहिँ कसरी फैलिन्छ त्यो पनि त जान्नु पर्यो। कान्छीमाई दिदी बताउनुहोस्।
2: यसमा के हुन्छ भन्दाखेरि, अब यो डेङ्गु कसरी फैलिन्छ भन्दाखेरि, संक्रमित व्यक्तिलाई चाहिँ एडिस लामखुट्टेले टोक्छ नि जब,
1: हजुर,
2: त्यसपछि चाहिँ सोही लामखुट्टेले चाहिँ फेरि अर्को व्यक्तिलाई टोक्दा चाहिँ यो भाइरस सर्छ नि त। त्यसले गर्दाखेरि चाहिँ हामीले याद गर्नु पर्यो। त्यसरी नै यो जो सोही लामखुट्टेले चाहिँ अर्को व्यक्तिलाई टोक्दा चाहिँ भाइरस सर्छ भनेर अघि मैले भने, अनि लामखुट्टे

0: ले चाहिँ सफा तथा जमेको पानीमा चाहिँ प्रजनन गर्छ. जस्तै अब अघि मैले भने गमला यो टायरहरू राखेको हुन्छ नि त, त्यो टायरमा पनि आएर बस्छ, बाल्टीहरूमा, अनि कतिले सानो सानो भाँडाहरू पनि राख्छ त्यसमा, अनि पानीको ट्याङ्कीमा. पानी ट्याङ्कीमा भर्दा पनि त्यो एकदम छोपेर राख्नु पर्यो नि त, राख्नु भएन. बोतलतिर फ्याँकेको बोतलहरूमा पनि कोही बेला पानी भरिराखेको हुन्छ. कुलरतिर यसरी पानी जमिँदा चाहिँ डेङ्गु हुने सम्भावना पनि
1: हजुर. अब यही कुरामा अर्को कुरा चाहिँ के थप्छु भने नि, विशेष गरेर अहिलेसम्मको अध्ययन अनुसार है के हुँदो रहेछ भन्दाखेरि चाहिँ, जुन यो डेङ्गु फैलाउने लामखुट्टे छ नि, यसले चाहिँ सफा पानीमा चाहिँ प्रजनन गर्दो रहेछ
2: क्या.
1: दिदीले भनिहाल्नु त्यो भएर हामीले विशेष सरसफाइमा चाहिँ ध्यान दिएकै हुनु पर्यो, पानीहरू जम्ने ठाउँमा चाहिँ छोपेर राख्नु पर्यो.
2: ज्यू ज्यू ज्यू. र यसरी डेङ्गु भयो भनेर चाहिँ अब लक्षणहरू त पनि त बुझ्नु पर्यो है, त्यो लक्षण चाहिँ कस्तो देखाउँछ होला नि.
1: अब कुनै व्यक्तिमा डेङ्गु ज्वरो भयो भनेर बुझ्नुको लागि चाहिँ लक्षणहरू चाहिँ के कस्तो हुन्छ भन्दाखेरि, संक्रमण भएको 4-10 दिन पछि मात्र लक्षण देखिन सक्छन्. यसमा लक्षणहरू चाहिँ के कस्तो छ भन्दाखेरि, अचानक ज्वरो आउनु, 102-104 डिग्री फारेनहाइटसम्म हुन्छ. त्यसरी नै धेरै टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, मांसपेशी र जोड्नी दुख्ने, शरीर धेरै कमजोर हुने, वाक वाकी अथवा बान्ता आएको जस्तो हुने, अनि छालामा रातो दागहरू आउने, अनि त्यसरी नै भोक कम लाग्ने चाहिँ डेङ्गु ज्वरोको लक्षणहरू हुन सक्छ है धनमाया दिदी.
2: हजुर हजुर.
1: अनि समयमै उपचार नगरे चाहिँ गम्भीर अवस्था पनि आउन सक्छ, अनि यो गम्भीर अवस्थालाई चाहिँ गम्भीर डेङ्गु अथवा अङ्ग्रेजीमा चाहिँ डेङ्गु हेमोरोजिक फिभर भनेर पनि भन्ने गरिएको छ.
2: हजुर हजुर बिरे भाइ. अनि यसमा चाहिँ कुनै खतराको संकेतहरू पनि छ कान्छीमा दिदी?
0: अब यसमा के छ भन्दाखेरि, जस्तै कि अब खतराको संकेतमा चाहिँ यो डेङ्गुमा चाहिँ पेट अत्यधिक दुख्ने, लगातार बान्ता हुने, नाक वा गिजाबाट रगत बग्ने, दिसा वा बान्तामा पनि रगत देखिने, यस्तो हुन्छ नि त. अनि अत्यधिक कमजोरी हुने पनि हुन्छ, अनि कति त बिहोस पनि हुन्छ.
2: एकदमै डरलाग्दै लक्षण हुँदो रहेछ है कान्छीमा.
0: र अनि सास फेर्नु पनि गाह्रो हुने. र अर्को चाहिँ के छ भन्दाखेरि, अब हात खुट्टा एकदमै चिसो हुने. यी लक्षणहरू देखा पर्यो भने चाहिँ हामीले तुरन्त अस्पतालमा चाहिँ जो बिमारी छ उसलाई चाहिँ लगिहाल्नु पर्यो. घरमा राखिरहेर चाहिँ भएन.
1: हजुर दिदी. अब यो लक्षणहरू देखिएपछि हामीले डक्टरकोमा लाने भनेर त भन्नुभयो यहाँ कान्छी माया दिदीले. तर डेङ्गु रोग नै लागेको हो भन्नको लागि चाहिँ रक्त परीक्षण चाहिँ गरेको हुनु पर्यो. अनि अब अस्पतालमा गएर रक्त परीक्षण चाहिँ गरिएमा चाहिँ यो डेङ्गु रोग चाहिँ पत्ता लाग्न सक्छ.
2: हजुर हजुर. अनि यसरी डेङ्गु ज्वरो भयो भने उपचार चाहिँ के कस्तो प्रकारले गरिन्छ होला?
1: अब यो उपचारको कुरा पनि हामी गर्ने नै छौँ, तर त्योभन्दा अगाडि चाहिँ फेरि गीत सुनेर आनन्द लिउ न हौ. फेरि
0: लु सुन्नुपर्छ, जति सुने त्यति सुन्न मन लाग्छ. लु
2: सुनौ न त. हुन्छ हुन्छ सुनौ.

0: लौ त अहिले हामीले विश्राम गरेर गीत पनि सुनिहाल्यौँ अनि यहाँ आज धनमाया दिदीले डेङ्गु ज्वरो सम्बन्धी कुराकानीहरू सोध्नु हुँदैछ अनि यहाँले गीत सुन्न अगाडि डेङ्गु ज्वरोको उपचार के कस्तो प्रकारले गर्न सकिन्छ भन्ने कुरा सोध्नु भएको थियो नि बिर्सेको छुइनँ यो विषयमा तपाईँ बताउने कि म नै बताइदिउँ हुन्छ हुन्छ अब यो डेङ्गु ज्वरोको उपचारको लागि चाहिँ कुनै विशेष भाइरस मार्ने औषधि त छैन तर उपचारको लक्षण अनुसार चाहिँ हामीले उपचार गर्नु पर्यो डाक्टरहरूले त्यस्तै प्रकारले उपचार गर्नुहुन्छ अनि अर्को कुरो चाहिँ प्रशस्त पानी झोल ओआरएस नरिवल पानी पिउने आराम गर्ने अनि यहाँ कान्छीमाया दिदीले डेङ्गु ज्वरो आउँदाखेरि मांसपेशीहरू दुख्न सक्छ है समस्याहरू हुन सक्छ भनेर भन्नुहुँदै थियो अनि धनमाया दिदी यस्तो दुखाइहरू हुँदा चाहिँ चिकित्सकको सल्लाह बिना दुखाइ कम हुने औषधिहरू खानु हुँदैन किनकि रगत बग्ने जोखिम बढेर जान्छ अनि गम्भीर अवस्थामा चाहिँ अस्पताल भर्ना भएर स्लाइन तथा अन्य उपचार आवश्यक पर्न सक्छ यो चाहिँ डाक्टरहरूले के परामर्श दिनुहुन्छ उनीहरूकै परामर्श अनुसार चाहिँ हामी हिँड्ने आफै घरमा बसेर चाहिँ उपचार गर्नु चाहिँ मिल्दैन है धनमाया दिदी
1: ठिकै कुरा गर्नुभयो हामी आफैले जानी बुझी दुनियाँभरको औषधि चाहिँ लिनु भएन
0: अनि यसरी अब डेङ्गु रोग कसैलाई लाग्यो भने चाहिँ प्लेटलेट घट्छ भन्ने कुराहरू पनि सुन्छौँ अनि यो डेङ्गुमा चाहिँ प्लेटलेट घट्न सक्छ तर प्लेटलेट घट्दैमा सबैलाई रगत चढाउनु पर्छ पर्दैन भन्ने कुरा चाहिँ डाक्टरले नै सुझाव दिनुहुन्छ सल्लाह दिनुहुन्छ है चिकित्सकले नियमित रगत परीक्षण गर्नुहुन्छ उहाँहरूले है उनीहरूकै सल्लाहमा चाहिँ हिँड्नुपर्छ अनि आवश्यक परे मात्र प्लेटलेट वा अन्य उपचार चाहिँ दिन्छ है धनमाया दिदी यो कुरा चाहिँ हामीले ध्यान दिनुपर्छ
1: डेङ्गु ज्वरोको रोकथाम गर्नुको लागि चाहिँ हामीले के उपाय अप्नाउनु पर्छ होला
2: अब उपायमा के गर्नुपर्छ भन्दाखेरि हामीले घर वरिपरि पानी जम्नु दिनु भएन सफा राख्नु पर्यो चारैतिर अनि पानीको भाँडा चाहिँ हामीले सधैँ ढाकेर राख्ने गर्नुपर्छ खुल्ला राख्नु भएन हप्तामा एक पटक चाहिँ पानी भएको भाँडालाई चाहिँ खाली गरेर सफा गर्ने हामीले बानी पनि बसाल्नु पर्छ त्यो पनि याद गर्नु पर्यो कतिले त त्यही भाँडामा फेरि थाप्दै राख्दै गर्छ नि त्यसो गर्नु भएन अलिक सफा सुगर पनि गर्नु पर्यो अनि लामो बाहुला भएको हामीले लुगा लगाउनु पर्यो
0: हजुर हजुर यो चाहिँ जहाँनिर डेङ्गु ज्वरो देखिँदैछ है यो सम्भावना बढेको छ त्यस्तो ठाउँमा चाहिँ यसो काम गर्नु पर्यो लामो
2: हामीले पनि यसरी सरसफाई गर्दा अथवा खेतीबारी गर्दाखेरि यसो लामो लुगा लाएर गएको छ भने मच्छरले टोक्दैन नि त त्यसले गर्दा लामो बाहुला भएको लुगा लाउनु पर्यो घरभित्र हामीले सुत्ने बेलामा मच्छरदानीको प्रयोग गर्नु पर्यो झ्यालमा जाली लगाउनु पर्यो सानसानो नानीहरू छ भने झन् हामीले लगाउनै पर्छ मच्छरदानी अनि मच्छर भगाउने क्रिम भयो अथवा के धुपसुप के हुन्छ नि हो त्योहरू पनि लगाउनु पर्यो अनि बिहान र साँझ विशेष हामीले सावधान चाहिँ अप्नाउनु पर्यो।

0: ज्यू हजुर हजुर
1: यस्तो उपाय चाहिँ हामीले गर्नु पर्यो रोकथामको लागि
2: हजुर हजुर
1: यो सँगसँगै धनमाया दिदी अर्को जरुरी कुरा चाहिँ के बताउन चाहन्छु भन्दा यो डेङ्गु ज्वरो बारे नि कतिजनाको चाहिँ के भूल छ भन्दाखेरि डेङ्गु ज्वरो चाहिँ सर्छ भन्ने कुरा है डेङ्गु चाहिँ मानिसबाट मानिसमा छोएर चाहिँ सर्दैन है दिदी
2: यो चाहिँ एकदम भूल धारणा हो
0: हजुर
1: अनि एन्टिबायोटिकले डेङ्गु निको पार्दैन किनकि यो चाहिँ भाइरसद्वारा हुने रोग हो
2: ज्यू
0: हजुर
1: अनि अर्को कुरो समयमा उपचार पाए धेरै जसो बिरामीहरू चाहिँ एकदेखि दुई हप्तामा निको पनि हुन सक्छ निको पनि हुन्छन् भन्नु न
2: समयमै हामीले यसको रगतको जाँच गराएर डाक्टरकोमा गएर के रहेछ डेङ्गु रहेछ कि साधारण ज्वरो रहेछ त्यो बारे हामी बुझ्नु सक्छौँ नि मिरे भाइ
1: धनमाया दिदी ज्वरो आउँदैमा हामी आत्तिनु हुँदैन है
0: हजुर हजुर
1: डेङ्गु ज्वरो भएमा है तुरन्तै अस्पताल जानुपर्ने अवस्थाहरू पनि हुन्छ है धनमाया दिदी त्यो चाहिँ कति बेला भन्दाखेरि चाहिँ ज्वरोसँगै लगातार बान्ता आइरह्यो भने नाक गिजा वा अन्य ठाउँबाट रगत बग्यो भने बेसी पेट दुख्यो भने बेहोस हुनु वा अत्याधिक कमजोर भयो भने
0: ए हजुर हजुर
1: अस्पताल जानु पर्यो त्यसरी नै सास फेर्नु गाह्रो भयो अथवा पिसाब कम भयो भने चाहिँ हामी अस्पताल जानु चाहिँ एकदमै जरुरी छ है
0: यस्तो डरलाग्दो लक्षण देखाएपछि त अब अस्पताल त जानु पर्यो नि
2: हो त
1: अनि यो सँगसँगै धनमाया दिदी डेङ्गु रोगबाट अथवा डेङ्गु ज्वरोबाट बाँच्ने सबैभन्दा राम्रो उपाय भनेको के हो भन्दाखेरि जुन एडिस नामक लामखुट्टे छ नि यसको प्रजनन रोक्नु हो
0: हजुर
1: र लामखुट्टेको टोकाइबाट आफूलाई जोगाउनु
2: जोगाउनु भनेपछि अघि नै मैले भने बाउलाई लामो लामो लगाउनु पर्यो हामीले क्रिमहरू दल्नु पर्यो यो लामखुट्टे नटोक्ने धुपहरू बाल्नु पर्यो मच्छरदानी त लाउनै पर्यो हामीले
1: हो नि त्यो सँगसँगै हामीले समयमै रोग चिन्नु पर्यो र उपचारले गम्भीर जटिलता तथा मृत्युको जोखिमबाट पनि मानिसलाई बचाउँछ अथवा घटाउँछ भनौँ न बुझ्नुभयो
0: र डेङ्गु ज्वरो भनेको के हो त्यो सबै कुरो तपाईँहरूले खुलास्ता पारेर बताउनु भयो र यसको लक्षणहरू के कस्तो प्रकारको देखाउँछ है यसलाई हामीले रोकथाम गर्ने उपायहरू के कस्तो प्रकारले अप्नाउनु पर्छ त्यो सबै कुरो नै तपाईँहरूले खुलास्ता पारेर बताइहाल्नु
2: भयो
0: यसरी नजानेको नबुझेको कुराहरू यसरी जान्न पाउँदा त धेरै खुसी पनि लाग्छ नि त
2: भनेपछि यहाँले धेरै कुरो बुझ्नु भएछ
1: हजुर अब मान्छेलाई विभिन्न प्रकारको रोगहरू लाग्छ है ज्वरो मात्र होइन अन्य रोगहरू पनि लाग्छ तर हामी चाहिँ झारफुकमा विश्वास गर्नु हुँदैन झारफुकमा विश्वास नगरेर हामीले सोझै अस्पतालमा गएर डाक्टरहरूको सल्लाह परामर्श लिउँ भने चाहिँ राम्रो हुन्छ है धनमाया दिदी
0: राम्रो कुरा हो नि बिरे भाइ
1: अनि तपाईँले कुरा पनि बुझिहाल्नुभयो अब चाहिँ यसो गरौँ न अर्को गीत सुनेर आनन्द लिउँ न
0: ए हुन्छ हुन्छ यसो समय छ भने लु सुनौ है कान्छी मेदिनी
2: लु
0: सुनौ

0: लौ त बिरे भाइ धनमय बहिनी, हामीले गीत पनि सुन्यौँ, आनन्द पनि भयो, धेरै कुरो बताउनु पनि पायौँ, यहाँ धनमय बहिनीले पनि धेरै कुरो
1: बुझ्नु
0: पनि भयो, खुसी लाग्यो बिरे भाइ मलाई त।
2: तर यसरी गीतहरू सुन्दा सुन्दै कुराकानी गर्दा गर्दै आजलाई हाम्रो बिदाको समय भएकोले
0: हजुर
2: हामी चाहिँ घरतिर लागौँ न।
1: हुन्छ हुन्छ, समय भइगएछ, लु जानु पर्यो कान्छी बहिनी, लु सँगै जाउँ त।
0: हुन्छ हुन्छ जाउँ।
3: र अब सुन्नुहोस् मौसमको कृषि विज्ञप्ति। प्राप्त विज्ञप्ति अनुसार आगामी 24 घण्टाभित्र सिक्किम लगायत पश्चिम बङ्गालको निम्न हिमालय अञ्चलको सबै जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा वा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले रिम्बीका पहिरोबाट प्रभावित परिवारहरूलाई सिक्किम गरिब आवास योजना अन्तर्गत प्राथमिकताका साथ घर उपलब्ध गराउने आश्वासन दिनुभएको छ। गेजिङ जिल्लाको यक्सुम टासिडिङ निर्वाचन क्षेत्र अन्तर्गत पहिरो प्रभावित क्षेत्रको भ्रमणका क्रममा मुख्यमन्त्रीले पूर्ण रूपमा घर क्षति भएका तीन परिवारलाई मुख्यमन्त्री राहत कोषबाट 5-5 लाख रुपियाँ उपलब्ध गराइने घोषणा

0: गर्नुभयो। यसरी नै पहिरोले क्षतिग्रस्त बनाएको दुईवटा भान्साघरका लागि 2-2 लाख रुपियाँ तथा पहिरोबाट प्रभावित प्रत्येक परिवारलाई तात्कालिक राहतका रूपमा 1-1 लाख रुपियाँ सहयोग स्वरूप उपलब्ध गराइनेछ। पहिरो प्रभावित क्षेत्रको भ्रमणपछि मुख्यमन्त्री श्री तामाङले पत्रकारहरूसँग कुरा गर्दै आपत विपत्का समयमा कुनै पनि पार्टी नछुट्टाई सिक्किमेली सबै एकजुट हुनुपर्छ भन्नुभयो।
1: पार्टी हामीले कसैलाई छुट्याउन मिल्दैन, पार्टी भनेको अर्कोतिर हो, तर यो सामाजिक कार्य भनेको आपत विपदमा भनेको हामी सिक्किम एक भएर जहिले पनि काम गर्नुपर्छ र म यही चाहना राख्छु र म सबै सारा सिक्किमे जनताले यही म आह्वान पनि गर्न चाहन्छु, हामी एक हुनुपर्छ यसो आपत विपदमा भनेर, अनि विभिन्न पार्टीको तर्फबाट पनि सहयोग भएको छ, उहाँहरूलाई म धन्यवाद दिन चाहन्छु।
0: उत्तराखण्ड राज्यका सरकार पर्यटन एवं ग्रामीण निर्माण मन्त्री श्री सतपाल महाराज बागडोग्रा आइपुग्नु भएको छ। उहाँ सिक्किमको 4 दिने औपचारिक भ्रमणमा हुनुहुन्छ। श्री महाराजले पाक्योङ जिल्लाको नाम्चेबुङमा आयोजना हुने सद्भावना सम्मेलन र आध्यात्मिक प्रवचनमा सहभागिता जनाउनुहुनेछ। सिक्किम मणिपाल इन्स्टिट्युट अफ टेक्नोलोजीको सिभिल तथा वातावरणीय इन्जिनियरिङका सहायक प्राध्यापक डाक्टर हरिभक्त शर्मा स्ट्यानफोर्ड विश्वविद्यालयद्वारा एल्सेभियरको सहकार्यमा प्रकाशित विश्वका शीर्ष 2% वैज्ञानिकहरूको सूचीको 2026 संस्करणमा लगातार 3rd वर्षमा पनि समावेश भएका छन्। पश्चिम सिक्किमको गेजिङ बर्मेक निर्वाचन क्षेत्र अन्तर्गत सेन्ट्रल मार्तमवासी डाक्टर शर्मा यसअघि 2024 र 2025 संस्करणहरूमा पनि सूचीकृत भइसकेका छन्। उहाँको यो निरन्तर समावेशीकरण सिक्किमको विज्ञान तथा शैक्षिक क्षेत्रका लागि एउटा महत्त्वपूर्ण उपलब्धि हो। पत्र सूचना कार्यालय पीआईबी गान्तोकले कर्मचारी भविष्य निधि संगठन इपिएफओसँगको सहकार्यमा दुवै संस्थाको कार्यालय परिसरमा स्वच्छता ही सेवा अभियान आयोजना गर्यो। इपिएफओ आकाशवाणी र पीआईबी गान्तोकका अधिकारीहरूले यस सरसफाई अभियानमा सक्रियतापूर्वक सहभागिता जनाए। यस अवसरमा सिक्किमका क्षेत्रीय इपिएफओ आयुक्त श्री केसाङ नामतक तेन्जिङले आरिथाङ क्षेत्रमा नियमित रूपमा सरसफाई गर्ने एकजना सफाई कर्मचारीलाई सम्मान जनाउनुभयो। पाक्योङकी जिल्लापाल तथा एग्रिकल्चरल टेक्नोलोजी म्यानेजमेन्ट एजेन्सी आत्मा अध्यक्ष सुश्री परि बिस्नोईले आज पाक्योङ स्थित जिल्ला प्रशासनिक केन्द्रमा शासकीय निकाय व्यवस्थापन समिति र जिल्ला किसान सल्लाहकार समितिको संयुक्त बैठकको अध्यक्षता गर्नुभयो। सुश्री बिस्नोईले आत्मले राज्यमा उच्च मूल्यका 5 कृषि उपजहरूको पहिचान गर्ने र तिनको बजार पहुँच बढाउने सुदृढ पहलबारे अवगत गराउनु भयो। गत 25 सेप्टेम्बरका दिन सिङतामको सिरवानी स्थित टिस्टा 6 जल विद्युत परियोजनाको बेली ब्रिजको भार परीक्षण सफल भएपछि नाम्ची जिल्ला प्रहरीले त्यहाँको ट्राफिक आवत जावत व्यवस्थापन सम्बन्धी निर्देशन जारी गरेको छ। अब यो पुल हल्का सवारी साधनहरूका लागि मात्र प्रयोग गरिनेछ भने नाम्ची र गान्तोक जिल्ला बीच आवत जावत गर्ने सबै भारी सवारी साधनहरूलाई ब्यारेजको डेक स्ल्याब हुँदै वैकल्पिक मार्गबाट पठाइनेछ। सिक्किम ग्रामीण जिग्बीको उपार्जन मिसन अन्तर्गत जोङ्गु ब्लकको ब्लक डेभलपमेन्ट सोसाइटीले स्वच्छता ही सेवा 2026 अभियानको एउटा भागको रूपमा पासिङदाङ ब्लकमा प्रशासनिक केन्द्रमा स्वयं सहायता समूहहरूसँगका लागि कबाड से जुगड नामक रचनात्मक पुनः प्रयोग प्रतियोगिता आयोजना गर्यो। फोहोरलाई सम्पत्तिमा रूपान्तरण गरौं भन्ने प्रेरणादायी नाराका साथ आयोजित यस कार्यक्रमको उद्देश्य वातावरणीय चेतना अभिवृद्धि गर्नु, नवीन फोहोर व्यवस्थापनलाई बढावा दिनु आदि रहेको थियो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

केन्द्रमा र अब जानकारी दिइरहेछौँ आजको रहल कार्यक्रमहरू अनि भोलि दिनभरि प्रसारण गरिने कार्यक्रमहरूको छोटो रूपरेखा. अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार. 7 लोकलहरी अनि 7:15 सुरसङ्गम. भुटानी कार्यक्रम 7:45, 8 युवावाणी अन्तर्गत कोशेली मैले मन पराएका गीतहरू. 8:30 विशेष कार्यक्रम सेवा संकल्प अभियान. यसबाहेक समप्रसारण गरी सुनाउनेछौँ दिल्ली केन्द्रको कार्यक्रम क्रमैले 9:15 स्पटलाइट, 9:30 राष्ट्र कार्यक्रम अनि अन्तमा राति 10 विविध भारतीको कार्यक्रम. यसरी नै भोलिको हाम्रो बिहानी अधिवेशन आरम्भ हुनेछ 3:42. थालनीमा रहनेछ संगीतमय रूपक महालयको अवसरमा विशेष संगीतमय रूपक महिषासुर मर्दिनी. 5:38 हिन्दी भजन आध्यात्मिक कार्यक्रम अर्चना. 6:30 7:05 शुभ प्रभात बिहानी सूचना कार्यक्रम. संगीत प्रभाव 7:35 8:30 रङबिरङको संसार विषय मेरुना मङ्गरको जीवनी. यसरी नै 8:45 कार्यक्रम योजना विषय रहेको छ सेवा संकल्प अभियान आयुष्मान भारत. 9:02 हिन्दी गजल. 9:30 नेपाली क्षेत्रीय नाटक. 10:02 हेलो खरसाङ. 10:30 आधुनिक गीत. 11:05 संगीत सरिता. 12:05 फरमाइसी फिल्म संगीतको कार्यक्रम तपाईँको अनुरोधमा. मेलोडी टाइम 12:30 अनि 1:02 तिब्बती कार्यक्रम. यसरी नै 2:30 सुन्नुहुनेछ लोक अनि आधुनिक गीत. 3 हिन्दी फिल्म संगीत. 3:20 कार्यक्रम गीत संगीत. हिन्दी वार्ता अपराह 4 जसमा श्रोताले जानकारी पाउनुहुनेछ विनय कुमार पटेलद्वारा खाद्य सुरक्षा अनि पोषणबारे वार्ता. अनि 4:30 कार्यक्रम शिक्षा ज्योति जस अन्तर्गत सुन्नुहुनेछ विज्ञान पाठमा एटोमिक स्ट्रक्चर बारे. यसै गरी 5:05 जय जवान अनि 5:30 कर्सिङ कलिङ अल चिल्ड्रेन. 6:02 हिन्दी फिल्मी गीत. 6:10 गाउँले सभा. रेस केन्द्रबाट प्रादेशिक समाचार बेलुकी 6:50. 7 कार्यक्रम डाकुताली. भुटानी कार्यक्रम 7:45. 8 हिन्दी फिल्मी गीतहरू अनि 8:30 विशेष कार्यक्रम सेवा संकल्प अभियान. यसबाहेक समप्रसारण गरी सुनाउनेछौँ आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रमहरू क्रमैले 9:15 स्पटलाइट, 9:30 संस्कृति भारतीय अनि अन्तमा राति 10 संगीतमय कार्यक्रम. श्रोता यी त थिए आजको रहल अनि भोलि दिनभरि प्रसारण गर्ने कार्यक्रमहरूको संक्षिप्त जानकारी. सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति. प्राप्त विज्ञप्ति अनुसार सिक्किम लगायत पश्चिम बङ्गालको निम्न हिमालय अञ्चलको सबै जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा वा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ.

0: यो प्रसारण हो आकाशवाणी खरसाङको रावा सुनोस यस केन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार मनीष कानुबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। पश्चिम बङ्गालको नन्दीग्राम र रेजीनगर विधानसभा सिटमा भएको उपचुनावमा भारतीय जनता पार्टीले प्रचण्ड जित हासिल गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले गोहत्या, कथित धर्म परिवर्तन, लभ जिहाद र ल्यान्ड जिहाद रोक्न कडा कदम चाल्ने चेतावनी दिनुभएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाको नेतृत्वमा एक प्रतिनिधि टोलीले इन्टरलोकेटर पङ्कज कुमार सिंहसँग दार्जिलिङमा भेट गरेका छन्। सेवा संकल्प अभियान अन्तर्गत पहाडमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू जारी रहेको छ अनि आजदेखि पश्चिम बङ्गालमा मौसम मिश्रित हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ। अब समाचार विस्तारमा। पश्चिम बङ्गालको नन्दीग्राम र रेजीनगर विधानसभा सिटमा भएको उपचुनावमा भारतीय जनता पार्टीले प्रचण्ड जित हासिल गरेको छ। 15 चरणको गणनापछि नन्दीग्रामबाट भाजपा उम्मेद्वार हासिरानी रथले 1,22,753 मतको भारी अन्तरले जित हासिल गर्दै नयाँ रेकर्ड बनाएकी छिन्। यस्तै भाजपाको सखरौ सरकारले 74% मुस्लिम बहुल रेजीनगर

0: सिटमा 75,748 मतको अन्तरले जित हासिल गरेको छ। नन्दीग्राममा हाँसीरानी रथले वर्तमान मुख्यमन्त्री शुभेन्दु अधिकारीको अघिल्लो रेकर्ड पनि तोडेकी छिन्। सन् 2016 विधानसभा चुनावमा शुभेन्दु अधिकारीले 81,230 मतले विजयी भएका थिए। चुनावको यो ऐतिहासिक परिणामप्रति प्रतिक्रिया दिनुहुँदै मुख्यमन्त्री शुभेन्दु अधिकारीले राष्ट्रवादी शक्तिहरूले यी दुई केन्द्रमा विजय हासिल गरेको बताउनुभयो। उहाँले भन्नुभयो, पहिला नै विश्वास व्यक्त गरिसकेका यी दुई सिटहरूमा तृणमूल कङ्ग्रेस र वामपन्थीले कुनै प्रभाव पार्न सक्दैनन्। रेजीनगरको अल्पसंख्यक बहुल क्षेत्रमा भाजपाले प्राप्त गरेको ठूलो समर्थनको व्याख्या गर्नुहुँदै मुख्यमन्त्रीले भन्नुभयो, महिलाहरूले कुनै धार्मिक भेदभाव बिना अन्नपूर्ण योजनाको लाभ पाएका छन्, जसका कारण उनीहरूले हामीलाई भोट दिएका छन्। निर्वाचन आयोगको भूमिका र विपक्षको धाँधलीको आरोपबारे उहाँले सर्वोच्च अदालतको निगरानीमा सम्पूर्ण चुनाव प्रक्रिया पूरा भएको उल्लेख गर्नुभयो। ज्ञात रहोस्, 2026 विधानसभा चुनावमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले भवानीपुर र नन्दीग्राम दुवै सिटबाट विजय हासिल गर्नुभएको थियो भने उहाँले भवानीपुर सिट आफूसँग राखेर नन्दीग्राम सिट छोड्नु भएको थियो। त्यस्तै आम जनता उन्नयन पार्टीका प्रमुख हुमायूं कवीरले नौदा र रेजीनगर दुवै सिटबाट चुनाव जितेपछि रेजीनगर सिट छोडेका थिए। यी दुई खाली सिटमा 6 अक्टोबरमा उपचुनाव भएको थियो। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले गोहत्या, कथित धर्म परिवर्तन, लभ जिहाद र ल्यान्ड जिहाद रोक्न कडा कदम चाल्ने चेतावनी दिनुभएको छ। मालदामा आयोजित सरकारी कार्यक्रममा बोल्नुहुँदै उहाँले आफ्नो कार्यालयमा मुथाबारी र कालियाकज जस्ता साम्प्रदायिक घटना दोहोरिन नदिने बताउनु भएको छ। उहाँले सीमा सुरक्षा मजबुत बनाउन बीएसएफलाई आवश्यक जमिन उपलब्ध गराएको उल्लेख गर्नुहुँदै घुसपेठ रोक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै नागरिकता संशोधन ए सीएए अन्तर्गत प्रमाणपत्र वितरण, किसान विकास बोर्ड गठन, नशामुक्त समाज निर्माण तथा बाल विवाह नियन्त्रणको विषयमा पनि उहाँले धारणा राख्नुभयो। विद्यार्थीहरूसँगको संवादमा अधिकारीले विद्यालय तथा मदरसामा कक्षा सुरु हुन अघि पूर्ण रूपमा वन्दे मातरम गाउनेहरूलाई आफ्नो मित्र हुने बताउनुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आरजीकर मेडिकल कलेज र अस्पताल मामिलामा ठूलो कदम चाल्ने संकेत दिनुभएको छ। उहाँले भन्नुभयो, यदि अपराध स्थल सेमिनार कक्ष भत्काउने निर्देश वर्तमान स्वास्थ्य सचिव नारायण स्वरूप निगमले दिएका थिए भने उनलाई पदबाट हटाइनेछ। आरजीकल मेडिकल कलेज र अस्पतालमा आयोजित 9 मेडिभिजन नेसनल कन्भेन्सको चरणबाटै आरजीकर पीडित का आमा र पानीहाटीका विधायक रत्न देवीनाथले स्वास्थ्य सचिवमाथि प्रमाण नष्ट गर्ने र भ्रष्टाचारको गम्भीर आरोप लगाएका थिए। यस खुल्ला मञ्चमा उनीहरूको आक्रोश सुन्ने लगत्तै मुख्यमन्त्रीले तत्काल कारवाहीको आश्वासन दिनुभयो। केन्द्र सरकारले 2015 महिला भ्रूण हत्या रोक्न, बालिकाहरूको सुरक्षा र शिक्षा सुनिश्चित गर्न साथै बालिकाहरूको लागि समान अवसरहरू प्रबन्धन गर्न छोरी बचाओ छोरी पढाओ अभियान सुरु गरेको थियो। विगत एक दशकमा यो अभियान एक जनआन्दोलनमा परिणत भएको छ। सुन्नुहोस् हाम्रो संवाददाताको एक रिपोर्ट।
1: महिला भ्रूण हत्या, लैङ्गिक भेदभाव र बालिका शिक्षामा असमानता जस्ता चुनौतीहरूलाई सम्बोधन गर्न छोरी बचाओ छोरी पढाओ अभियान सुरु गरिएको थियो। यो अभियान बालिकाहरूको अस्तित्व, सुरक्षा, शिक्षा र समग्र विकासमा केन्द्रित छ। यसले बालिकाहरूप्रति सामाजिक दृष्टिकोणमा सकारात्मक परिवर्तनहरूलाई प्रोत्साहित गर्दै विद्यालय भर्ना, शिक्षाको निरन्तरता, सुरक्षित मातृत्व र महिनावारी स्वच्छतालाई पनि प्रवर्धन गर्दछ। यस अभियानले जागरूकता र सहभागितालाई सुदृढ पार्न विद्यालय, आँगनवाडी केन्द्र, स्वास्थ्य कर्मी, पञ्चायत र समुदायहरूलाई एकसाथ ल्याएको छ। उपलब्ध आँकडाहरू अनुसार जन्मको समयमा प्रति हजार केटाहरूको तुलनामा केटीहरूको संख्या 2014-15 918 बढेर 2023-24 929 पुगेको छ, जो उल्लेखनीय वृद्धि हो। सोही अवधिमा माध्यमिक तहमा केटीहरूको कुल भर्ना अनुपात 75.51% बढेर अहिले 80.2% पुगेको छ, जो रेकर्ड वृद्धि हो। संस्थागत प्रसूतिमा पनि 61% बढेर लगभग 98% पुगेको छ। विगत 10 वर्षमा बेटी बचाओ बेटी पढाओ सरकारी योजनाभन्दा बाहिर गएर प्रत्येक बालिकाको मर्यादा, शिक्षा र समान अवसरहरूलाई प्रवर्धन गर्ने शक्तिशाली सामाजिक आन्दोलनमा यो परिणत भएको छ। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी

कता नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले हिन्दुत्व, गेरुवा र सनातन धर्मको अपमान गर्नेमाथि कडा कारवाही गर्ने चेतावनी दिनुभएको छ। आज आरजीकर मेडिकल कलेज र अस्पतालमा चिकित्सकहरूको सम्मेलनमा मुख्यमन्त्रीले धार्मिक आस्था र हिन्दू समाजलाई लक्षित गर्ने टिप्पणी सहन नगरिने बताउनु भएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाको नेतृत्वमा एक प्रतिनिधि टोलीले केन्द्र सरकारद्वारा नियुक्त इन्टरलोकेटर पङ्कज कुमार सिंहसँग दार्जिलिङमा भेटघाट गरेका छन्। भेटपछि यो इन्टरलोकेटरसँग आफ्नो दोस्रो भेट भएको बताउनुहुँदै थापाले गोर्खाको दीर्घकालीन माग, क्षेत्रीयताको महत्व र पहाडवासीको आकांक्षाबारे छलफल भएको जानकारी दिनुभयो। भेटमा थापासँगै आलोक कान्तमणि थुलुङ, सतीश पोखरेल र बारूद थापा सहभागी थिए। सेवा संकल्प अभियान अन्तर्गत भाजपा पुलबजार बिजनबारी मण्डलको आयोजनामा आज बिजनबारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा दार्जिलिङ पुलबजार खण्डका खण्ड विकास अधिकारी, पुलबजार थाना प्रभारी, मण्डल अन्तर्गतका विभिन्न पदाधिकारी, क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी तथा बिजनबारी महाविद्यालयका विद्यार्थीहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सामाजिक उत्तरदायित्व, पर्यावरण संरक्षण, स्वास्थ्य, सुरक्षा र सामुदायिक सहभागिताका विषयमा चर्चा गरिएको थियो। साथै विकसित भारतको परिकल्पनालाई स्थानीय स्तरमा जनसहभागिता मार्फत अघि बढाउने विषयमा पनि विचार विमर्श गरिएको थियो। सहभागी वक्ताहरूले साइबर सुरक्षा, नशामुक्त समाज निर्माण, सडक सुरक्षा, जल संरक्षण, फोहोर व्यवस्थापन तथा पोषण जस्ता महत्त्वपूर्ण विषयमा जानकारी दिँदै जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका थिए। जिटी अन्तर्गत दार्जिलिङ र कालेबुङ जिल्लाका विभिन्न खण्डका ग्राम पञ्चायतहरूमा कार्यरत ग्राम रोजगार सहायक, भिएलआई, एसटिपी लगायतका अस्थायी कर्मचारीहरूले स्थायीकरणको माग गर्दै हिजोदेखि पेनडाउन हडताल सुरु गरेका छन्। गत 25 सेप्टेम्बरमा पञ्चायत तथा ग्रामीण विकास विभागलाई आफ्नो मागबारे जानकारी गराए पनि सुनवाई नभएपछि आन्दोलनमा उत्रिनु परेको उनीहरूले बताएका छन् भने विभिन्न खण्ड विकास कार्यालय अगाडि धरना दिँदै कर्मचारीहरूले खण्ड विकास अधिकारी मार्फत आफ्ना माग सरकार समक्ष पुर्याएका छन्। ग्राम पञ्चायतका रिक्त स्थायी पदमा आफूलाई प्राथमिकता दिँदै तत्काल स्थायीकरण गर्नुपर्ने उनीहरूले माग गरेका छन् भने विभागबाट लिखित जवाब नआएसम्म पेनडाउन हडताल जारी रहने उनीहरूले बताएका छन्। आजदेखि पश्चिम बङ्गालमा मौसम मिश्रित हुने सम्भावना छ। राज्यका विभिन्न भागहरूमा हल्का वर्षा र मेघगर्जनका साथ आकाशमा बादल रहनेछ। दक्षिण बङ्गालको कोलकाता, हावडा, हुगली, उत्तर दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर, झारग्राम, बाँकुरा, पुरुलिया, पूर्वी र पश्चिम वर्धमान, बीरभूम, नदिया र मुर्शिदाबाद जिल्लामा मौसम परिवर्तन हुने सम्भावना छ। उत्तर बङ्गालको दार्जिलिङ, कालेबुङ, जलपाइगुडी, अलिपुरद्वार, कुचबिहार, उत्तर र दक्षिण दिनाजपुर र मालदा जिल्लाका केही स्थानमा वर्षा र मेघगर्जन हुने सम्भावना रहेको छ। यो समाचार युट्युबमा @airkarsing मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। पश्चिम बङ्गालको नन्दीग्राम र रेजीनगर विधानसभा सिटमा भएको उपचुनावमा भारतीय जनता पार्टीले प्रचण्ड जित हासिल गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले गोहत्या, कथित धर्म परिवर्तन, लभ जिहाद र ल्यान्ड जिहाद रोक्न कडा कदम चाल्ने चेतावनी दिनुभएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाको नेतृत्वमा एक प्रतिनिधि टोलीले इन्टरलोकेटर पङ्कज कुमार सिंहसँग दार्जिलिङमा भेट गरेका छन्। सेवा संकल्प अभियान अन्तर्गत पहाडमा विविध जनचेतनामूलक कार्यक्रमहरू जारी रहेको छ। आजदेखि पश्चिम बङ्गालमा मौसम मिश्रित हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।

0: एफएम 103.5 मेगाहर्जमा श्रोताले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जीलिङ एफएम 100.2 मेगाहर्ज प्रसार भारतीको वेब्स ओटिटी प्लेटफर्म अनि न्यूज अन एआईआर एपमा पनि र समय यस बेला बेलुकीको 7 बजिरहेछ र अबको क्रममा यहाँलाई सुनाइरहेछौँ कार्यक्रम लोकलहरी अन्तर्गत गणेश कुमार घिसिङको शर्मा लोकगीतहरू र यसअघि सुनौँ यो छोटो सन्देश
1: ₹1800 रिवॉर्ड पॉइंट्स आज एक्सपायर हो रहे हैं अभी रिडीम करें
2: अरे वाह मेरे इतने पॉइंट्स कैसे आए
3: बस यहीं

र अब श्रोताहरू समक्ष सूचना. स्वास्थ्यसँग सम्बन्धित आफ्नो जिज्ञासा र समस्याहरूको समाधान खोज्दै हुनुहुन्छ, त्यसो भए सुन्न

0: भन्नुहोस् स्वस्थ शरीर स्वास्थ्य सम्बन्धी विशेष प्रत्यक्ष फोन इन कार्यक्रम आगामी 14 अक्टोबर 2026 साँझ 5:05 एफएम 103.5 मेगाहर्जमा प्रसारण हुनेछ। यसपटकको कार्यक्रममा हाम्रो स्टुडियोमा उपस्थित हुनुहुनेछ डाक्टर भूपेन्द्रजीत सिंह, स्पेसियलिस्ट भिट्रियो रेटिना, जहाँ डाक्टरले आँखा तथा दृष्टि सम्बन्धी समस्याहरूबारे श्रोताहरूको जिज्ञासाको प्रत्यक्ष रूपमा जवाब दिनुहुनेछ। आफ्नो स्वास्थ्य सम्बन्धी प्रश्न लिएर तपाईँ पनि कार्यक्रममा सहभागी बन्न सक्नुहुनेछ। डाक्टरसँग सोझै फोन गरेर आफ्नो समस्या तथा जिज्ञासा राख्नुहोस् र डाक्टरको सल्लाह प्राप्त गर्नुहोस्। हाम्रो फोन नम्बर रहेको छ 0354299913 1। त्यसैले मिति सम्झनामा राख्नुहोस् 14 अक्टोबर 2026 साँझ 5:05 सुन्नुहोस् आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ट्जमा र सहभागी बन्नुहोस्। फोन इन कार्यक्रम स्वस्थ शरीर स्वस्थ जीवनको लागि स्वस्थ कुराकानी। तपाईँको स्वास्थ्य हाम्रो सरोकार।
1: सत्यनिष्ठा केवल एक शब्द होइन, यो हाम्रो कार्य संस्कृतिको पहिचान हो।
2: हरेक काममा पारदर्शिता, हरेक निर्णयमा निष्पक्षता, हरेक पाइलामा जवाफदेहिता,
1: यही हो सत्यनिष्ठा, यही हो समृद्धिको बाटो। किनकि प्रिभेन्टिभ भिजिलेन्स केवल एउटा अभियान होइन,
2: यो हो असल व्यवस्था र असल भविष्यको जिम्मेदारी।
1: सफा सोच, सही काम, सत्यनिष्ठा हाम्रो पहिचान। एनटिपिसी रमामसँग सत्यनिष्ठादेखि समृद्धिको विश्वास।
0: र श्रोताले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम लोकलहरी अन्तर्गत गणेश कुमार घिसिङको शर्मा लोक भाकाहरू।

हवस् त श्रोता, यस गीतको अन्तसँगै कार्यक्रम लोकलहरी आजलाई यतिमा नै। सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ट्ज।

र सुनो सूचना आकाशवाणी खरसाङले महालयको शुभ उपलक्ष्यमा प्रसारण गरिरहेको छ संगीतमय रूपक महिषासुर मर्दिनी।

श्रोताले यो संगीतमय रूपक महिषासुर मर्दिनी भोलि 10 अक्टोबर 2026 को बिहान 4 बजेदेखि सुन्न पाउनुहुनेछ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जमा सुन्न नभुल्नुहोला संगीतमय मर्दिनी।

रोजी बराइलीको शर्मा रहेको यस गीतसँगै अब पनि हामी पनि बिदा लिन्छौँ यस कार्यक्रमबाट। यो प्रसारण हो आकाशवाणी खरसाङको र अबको केही क्षणमा समप्रसारण गरी सुनाइरहेछौँ आकाशवाणीको समाचारहरू। प्रथममा गान्तोक केन्द्रबाट नेपालीमा अनि त्यसको लगत्तैपछि कलकत्ता केन्द्रको बङ्गला समाचार। यसको निम्ति जुडिरहनुहोस् आकाशवाणीको खरसाङ केन्द्रसित।

बाट सुन्नुहोस्। शुरूमा यस बुलेटिनका मुख्य समाचार। दिल्ली प्रहरीले भोलि जन्तर मन्तरमा सीजेपीद्वारा प्रस्तावित विरोध प्रदर्शनका लागि अनुमति अस्वीकार गरेको छ। दिल्ली मेट्रो रेल कर्पोरेशनले राष्ट्रिय राजधानी क्षेत्रमा सुरक्षा कारणले गर्दा आज राति 9 बजेदेखि भोलिसम्म 57 मेट्रो स्टेशनहरू बन्द रहने जानकारी दिएको छ। रेल मन्त्रालयले बताएको छ, आज दिउँसो 2 बजेपछि आआफ्ना प्रस्थान स्थलबाट छुटेका र बिहान 4 बजेदेखि 2 बजेसम्मको बीचमा नयाँ दिल्ली र हजरत निजामुद्दिन

0: भरतपुर प्रसादले जन्तर मन्तरमा विरोध प्रदर्शन वा अन्य कार्यक्रमहरू आयोजना गर्ने अनुमति माग्ने निवेदन कम्तीमा 10 दिन अगाडि नै गर्नुपर्ने बताइन्।
1: 7 तारिख को इन्होंने एक एप्लीकेशन दिया था नई दिल्ली डिस्ट्रिक्ट में, जिसमें उन्होंने एक इंटीमेशन दिया है कि वो 10 तारीख को प्रदर्शन करने आ रहे हैं अकाउंटेबिलिटी ऑफ सीईसी के रिगार्डिंग। इस इंटीमेशन पर गौर किया गया और इसको कंसिडर करते हुए आगे देखा गया कि नहीं, ये बहुत ही कम समय में पहले तो प्राप्त हुआ है। जो हमारी लेट डाउन गाइडलाइंस है कि हमें धरना के 10 दिन पहले से ये चाहिए होता है और वो नहीं था।
0: उनले थप बताइन् कि सार्वजनिक सुरक्षा तथा शान्ति सुरक्षा कायम राख्न आवश्यक प्रतिबन्धहरू लगाउँदै यस क्षेत्रमा हाल भारतीय नागरिक सुरक्षा संहिताको धारा 163 अन्तर्गत निषेधाज्ञा लागू गरिएको छ। दिल्ली मेट्रो रेल कर्पोरेशन डीएमआरसीले राष्ट्रिय राजधानी क्षेत्रमा सुरक्षा कारणले गर्दा आज राति 9 बजेदेखि भोलिसम्म 57 मेट्रो स्टेशनहरू बन्द रहने जानकारी दिएको छ। यी स्टेशनहरूमा राजीव चौक, लोक कल्याण मार्ग, केन्द्रीय सचिवालय, जनपद पटेल चौक, नई दिल्ली, सेवा तीर्थ र मण्डी हाउस समावेश छन्। डीएमआरसीका अनुसार नई दिल्ली मेट्रो स्टेशन बाहेक अन्य सम्बन्धित सबै मेट्रो स्टेशनहरूमा इन्टरचेन्ज सुविधा उपलब्ध रहनेछ। अर्को सूचना नआउन्जेल यी मेट्रो स्टेशनहरू बन्द रहनेछन्। उता रेल मन्त्रालयले बताएको छ, आज दिउँसो 2 बजेपछि आआफ्ना प्रस्थान स्थलबाट छुट्ने र बिहान 4 बजेदेखि 2 बजेसम्मको बीचमा नयाँ दिल्ली र हजरत निजामुद्दीन रेलवे स्टेशनहरूमा आइपुग्ने सबै मेल र एक्सप्रेस रेलगाडीहरू रद्द गरिएका छन्। यो निर्णय दुवै रेलवे स्टेशनहरू छेउछाउका क्षेत्रमा भोलि सड़कमा यातायातको चाप बढ़ने आशंकाले गर्दा लिइएको हो। भोलि तय गरिएको सीजेपीको विरोध प्रदर्शनको मध्यनजर सर्वोच्च अदालतले केन्द्र सरकार र सम्बन्धित निकायहरूलाई राष्ट्रिय राजधानीमा दिल्ली मेट्रो र रेल सेवा पूर्ण रूपमा बन्द नहुने सुनिश्चित गर्न निर्देशन दिएको छ। भारतका प्रधान न्यायाधीश सूर्यकान्तको नेतृत्वमा रहेको इजलासले यात्रुहरूलाई हुने असुविधा कम गर्न सार्वजनिक यातायात सेवाहरू व्यवस्थित रूपमा सञ्चालन हुनुपर्ने बताएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ नयाँ दिल्लीमा महिला तथा बाल विकास सम्बन्धी शिखर सम्मेलनको समापन सत्रमा सहभागिता जनाउनुहुँदैछ। हिजोबाट शुरू भएको 2 दिने यस सम्मेलनमा सबै राज्यका राजनैतिक नेतृत्व तथा महिला र बाल विकास क्षेत्रसित सम्बन्धित अधिकारीहरूको सहभागिता रहेको छ। यो आकाशवाणी हो। ताजा समाचारको हरेक अपडेटसँग जोडिनुहोस् हाम्रो आधिकारिक एक्स ह्यान्डल @AIRNews_Gangtok र फेसबुक पेज आकाशवाणी न्यूज ग्याङटकलाई फलो गर्न नबिर्सिनुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवामा 25 पूरा गर्नुभएको छ। जनसेवाबाट राष्ट्र सेवाको मन्त्र र अविचलित प्रतिबद्धताले यो यात्रालाई परिभाषित गरेको छ, जुन निरन्तर जारी छ। सेवा र सुशासनको यसै दृष्टिकोणबाट निर्देशित भई सरकारले सन् 2047 विकसित भारतको लक्ष्य हासिल गर्न अथक प्रयास गरिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरण मार्फत यस समर्पणले जनजीवनमा परिवर्तन ल्याइरहेको छ। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारामन आज सिंगापुरको औपचारिक भ्रमणमा प्रस्थान गर्नुभएको छ। 3 दिने यस भ्रमणको क्रममा वित्त मन्त्रीले सिंगापुरको नेतृत्व, व्यापार तथा लगानी क्षेत्रका वरिष्ठ प्रतिनिधिहरू र विश्वव्यापी संस्थागत लगानीकर्ताहरूसँग उच्चस्तरीय भेटघाट तथा छलफल गर्नुहुनेछ। यसै क्रममा उहाँले सिंगापुरका राष्ट्रपति थर्मन षणमुख रत्नम र प्रधानमन्त्री लरेन्स वोङसँग शिष्टाचार भेट गर्नुहुनेछ। साथै सिंगापुरका उप प्रधानमन्त्री ग्यान किम योङ र विदेश मन्त्री डाक्टर विभियन बालाकृष्णनसँग पनि उहाँले भेटवार्ता गर्नुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत र इथियोपिया रणनीतिक साझेदारी, साझा मूल्य मान्यता, समान आकांक्षा र विकासशील देशहरूबीच ऐतिहासिक एकजुटतामा आधारित रहेको बताउनुभएको छ। डाक्टर जयशंकरले अदिस अबाबामा इथियोपियाका विदेश मन्त्री गेदियोन तिमोथेओस हेसबोनसँग भेटवार्ता गर्नुभयो। सामाजिक सञ्जालमा गरिएको एक पोस्टमा उहाँले व्यापार, लगानी, विकास परियोजनादेखि लिएर पूर्वाधार, सामुद्रिक मामिला, सुरक्षा, प्रविधि र संस्कृति लगायतका क्षेत्रमा द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल केन्द्रित रहेको बताउनुभयो। भारतीय मूलकी दक्षिण अफ्रिकी कानूनविद नवनीतम नवी पिल्लईले शान्ति र अन्तर्राष्ट्रिय कानूनको प्रवर्धनमा पुर्याएको योगदान

0: भुटानी गीतको प्रस्तुतिपछि अब सुनौ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मंगरबाट सुन्नुहोस्। प्रथम मुख्य समाचार। उपराष्ट्रपति सीपी राधाकृष्णनले भोलि झारखण्डको देवगढ़ भ्रमणमा रहनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले तीव्र प्राविधिक प्रगति बीचमा युवाहरूले आफ्नो कौशललाई निरन्तर स्तर उन्नति गर्ने र उदयमान प्रविधिहरूमा अनुकूलन गर्ने आवश्यकतामा जोड दिनुभएको छ। भारतले स्थायी श्रम प्रमाणीकरण कार्यक्रममा अमेरिकाको कदमले दुई देशहरूको साझा महत्वाकांक्षालाई अगाडि बढाउन गाह्रो बनाउने बताएको छ। पश्चिम बंगालको नन्दीग्राम र रेजीनगर विधानसभा सीटमा भएको उपचुनावमा भारतीय जनता पार्टीले प्रचण्ड जीत हासिल गरेको छ। अनि राज्यमा भारत तथा वेस्ट इन्डिज बीच दोस्रो T20 म्याच जारी रहेको छ। अब समाचार विस्तारमा। उपराष्ट्रपति सीपी राधाकृष्णन भोलि झारखण्डको देवगढ़ भ्रमणमा रहनुहुनेछ। भ्रमणको क्रममा उहाँ अखिल भारतीय आयुर्विज्ञान संस्थान देवगढ़को दोस्रो दीक्षान्त समारोहमा सहभागी हुनुहुनेछ। उपराष्ट्रपतिले देवगढ़ स्थित BBMT अस्पतालमा आयोजना हुने सैन्य सम्पर्क मेलाको पनि भ्रमण गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले तीव्र प्राविधिक प्रगतिको बीचमा युवाहरूले आफ्नो कौशललाई निरन्तर स्तर उन्नति गर्ने र उदयमान प्रविधिहरूमा अनुकूलन गर्ने आवश्यकतामा जोड दिनुभएको छ। उहाँले आज नयाँ दिल्लीमा विश्व कौशल प्रतियोगिता वर्ल्ड स्किल्स संघाई 2026 भाग लिने भारतीय टीमका सदस्यहरूसँगको अन्तर्क्रियामा यो कुरा बताउनु भएको हो। श्री मोदीले सहभागीहरूलाई अन्तर्राष्ट्रिय बजारको आवश्यकता अनुरूप कौशलहरू विकास गर्न र देशको कौशल प्रशिक्षण प्रणाली सुधार गर्न आफ्नो अनुभव योगदान गर्न आग्रह गर्नुभयो। उहाँले व्यावहारिक कौशलहरू शैक्षिक डिग्री जतिकै महत्वपूर्ण रहेको बताउनुभयो। प्रधानमन्त्रीले कौशल प्रशिक्षण संस्थानहरू IIT र IIM

0: जस्तै महत्वपूर्ण रहेको बताउनुभयो। अन्तर्क्रियाको क्रममा सहभागीहरूले आफ्ना अनुभवहरू पनि साझा गरे। प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा आफ्नो निवासमा विश्व कौशल प्रतियोगिता 2026 शानदार प्रदर्शन गर्ने भारतका युवा सहभागीहरूसँग भेट गर्नुभयो। एक सोसियल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, यी युवाहरूले प्रतियोगितामा शानदार प्रदर्शन गरे। उहाँले टोलीका सदस्यहरूसँग कुराकानी गर्दै उनीहरूको उपलब्धिका लागि बधाई दिनुभयो। भारतले प्रतियोगितामा 6 रजत पदक र 20 उत्कृष्ट पदक जितेको छ। यससँगै भारत पहिलो पटक विश्वव्यापी रूपमा 10 औं स्थानमा रह्यो। यो प्रतियोगिता गत महिना 22 देखि 27 औं स्थानसम्म चीनको साङ्घाईमा आयोजित भएको थियो। केन्द्र सरकारले 2015 महिला भ्रूण हत्या रोक्न, बालिकाको सुरक्षा र शिक्षा सुनिश्चित गर्न, साथै बालिकाहरूको लागि समान अवसरहरू प्रवर्धन गर्न छोरी बचाओ छोरी पढाओ अभियान सुरु गरेको थियो। विगत एक दशकमा यो अभियान एक जन आन्दोलनमा परिणत भएको छ। सुन्नुहोस् हाम्रो संवाददाताको एक रिपोर्ट।
1: महिला भ्रूण हत्या, लैङ्गिक भेदभाव र बालिका शिक्षामा असमानता जस्ता चुनौतीहरूलाई सम्बोधन गर्न छोरी बचाऊ छोरी पढाऊ अभियान सुरु गरिएको थियो। यो अभियान बालिकाहरूको अस्तित्व, सुरक्षा, शिक्षा र समग्र विकासमा केन्द्रित छ। यसले बालिकाहरूप्रति सामाजिक दृष्टिकोणमा सकारात्मक परिवर्तनहरूलाई प्रोत्साहित गर्दै विद्यालय भर्ना, शिक्षाको निरन्तरता, सुरक्षित मातृत्व र महिनावारी स्वच्छतालाई पनि प्रवर्धन गर्दछ। यस अभियानले जागरूकता र सहभागितालाई सुदृढ पार्न विद्यालय, आँगनवाडी केन्द्र, स्वास्थ्य कर्मी, पञ्चायत र समुदायहरूलाई एकसाथ ल्याएको छ। उपलब्ध आँकडाहरू अनुसार जन्मको समयमा प्रति 1000 केटाहरूको तुलनामा केटीहरूको संख्या 2014-15 918 बढेर 2023-24 929 पुगेको छ, जो उल्लेखनीय वृद्धि हो। सोही अवधिमा माध्यमिक तहमा केटीहरूको कुल भर्ना अनुपात 75.51% बढेर अहिले 80.2% पुगेको छ, जो रेकर्ड वृद्धि हो। संस्थागत प्रसूतिमा पनि 61% बढेर लगभग 98% पुगेको छ। विगत 10 वर्षमा बेटी बचाओ बेटी पढाओ सरकारी योजनाभन्दा बाहिर गएर प्रत्येक बालिकाको मर्यादा, शिक्षा र समान अवसरहरूलाई प्रवर्धन गर्ने शक्तिशाली सामाजिक आन्दोलनमा यो परिणत भएको छ। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: सर्वोच्च अदालतले केन्द्र र राज्य सरकारहरूलाई सवारी साधन, ड्राइभिङ लाइसेन्स, सड़क दुर्घटना र बिमासँग सम्बन्धित 4 डाटाबेसलाई 4 सप्ताहभित्र एक अर्कामा जोड्न निर्देशन दिएको छ। यसले सड़क दुर्घटनाको क्षतिपूर्ति सम्बन्धी मुद्दाहरूको छिटो पत्तो लगाउन तथा दुर्घटना, सवारी साधन र बिमा सम्बन्धी जानकारी आदान गर्न मदत गर्नेछ। अदालतले राज्य सरकारहरूलाई दुर्घटना सम्बन्धी तथ्याङ्क ढिलाइ नगरी इडिएआर पोर्टलमा अपलोड गर्न पनि भनेको छ। यस व्यवस्थामा दुर्घटना गराएर फरार हुने घटनाहरू र प्रधानमन्त्री राहत योजना समेत समावेश गरिनेछन्। यसबाट दुर्घटनाको सूचना समयमै बीमा कम्पनीहरूसम्म पुग्न सक्नेछ। केन्द्र र राज्य सरकारहरूले यी निर्देशनहरूको पालना गरेको प्रतिवेदन शपथ पत्र मार्फत बुझाउनु पर्नेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। भारतले स्थायी श्रम प्रमाणीकरण कार्यक्रममा अमेरिकाको कदमले दुई देशहरूको साझा महत्वाकांक्षालाई अगाडि बढाउन गाह्रो बनाउने बताएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले आज नयाँ दिल्लीमा भन्नुभयो, प्रतिभाको प्रवाह भारत र अमेरिकी दुवै अर्थव्यवस्थाका लागि महत्वपूर्ण छ। उहाँले भन्नुभयो, यसले भारतीय पेशेवरहरूलाई अवसर मात्र प्रदान गर्दैन तर अत्याधुनिक प्रतिभा, नवीनता, अनुसन्धान, उत्पादकत्व, प्रतिस्पर्धात्मकता र रोजगारी सृजनाको माध्यमबाट अमेरिकी कम्पनीहरूलाई पनि समान रूपमा लाभ पुर्याउँछ।
2: हम मानते हैं कि इस तरह के वर्णन अवांछित हैं और उस तथ्य को नजरअंदाज करते हैं कि अमेरिका में भारतीय पेशेवर उच्च शिक्षित हैं। वास्तव में अमेरिका का अपना इतिहास पीढ़ियों से आए उन प्रवासियों द्वारा गढ़ा गया है जिनके श्रम, उद्यम और नवाचार ने उसकी वृद्धि और समृद्धि में योगदान दिया है। ऐसे शब्दावली का प्रयोग करना जिससे

0: ऐतिहासिक और उपनिवेशिक विरासत के संदर्भ जुड़े हों अत्यंत आपत्तिजनक है।
1: पश्चिम बंगाल को नन्दीग्राम र रेजीनगर विधानसभा सीट में भएको उपचुनाव में भारतीय जनता पार्टी ने प्रचंड जीत हासिल गरेको छ। नन्दीग्रामबाट भाजपा उम्मीदवार हासिरानी रथले 1,22,753 मत को भारी अंतरले जीत हासिल करते नया रेकर्ड बनाएकी छिन्। यस्तै भाजपा को सक्रव सरकार ने 74% मुस्लिम बहुल रेजीनगर सीट में 75,748 मत को अंतरले जीत हासिल गरेको छ। तमिलनाडु में सत्तारूढ़ टीवीके ले मधुरात्कम र धारापुरम विधानसभा सीटको उपनिर्वाचनमा जित हासिल गरेका छन्। मधुरात्कममा टीवीके का उम्मेद्वार के मार्थम कुमार वेलले डीएमके का आई परन्तमनलाई 73,801 मतले पराजित गरेका छन्। धारापुरममा टीवीके का सत्य बामाले डीएमके का एस सुगनियालाई 9,471 मतले पराजित गरेका छन्। विश्व मौसम विज्ञान संगठनले हालको अल निनोको अवस्था अझ तीव्र हुने सम्भावना रहेको जनाएको छ। संगठनको पछिल्लो मासिक विश्वव्यापी मौसमी जलवायु अपडेट अनुसार यसका कारण विश्वका अधिकांश भागमा औसत भन्दा बढी तापक्रम र वर्षाको ढाँचामा परिवर्तन हुने सम्भावना छ। यसले विभिन्न क्षेत्रमा खडेरी र बाढीको जोखिम बढाउनेछ। सर्वोच्च न्यायालयले 10 अक्टोबरमा सीजेपीको विरोध प्रदर्शनलाई ध्यानमा राख्दै केन्द्र सरकार र सम्बन्धित अधिकारीहरूलाई दिल्लीमा मेट्रो र रेल सेवाहरू पूर्ण रूपमा बन्द नगर्न निर्देशन दिएको छ। राँचीमा भारत तथा वेस्ट इन्डिज बीच दोस्रो T20 म्याच जारी रहेको छ। यसअघि वेस्ट इन्डिजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। यसैबीच समाचार लेखुन्जेलसम्म भारतले 9.3 ओभरमा 1 विकेट गुमाएर 112 रन बनाएको छ। लखनऊमा मंगलबार भएको पहिलो T20 खेलमा वेस्ट इन्डिजलाई 8 विकेटले पराजित गर्दै भारतले 5 खेल को सिरिजमा 1-0 अग्रता लिएको छ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। उपराष्ट्रपति सीपी राधाकृष्णन भोलि झारखण्डको देवघर भ्रमणमा रहनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले तीव्र प्राविधिक प्रगति बीचमा युवाहरूले आफ्नो कौशललाई निरन्तर स्तर उन्नति गर्ने र उदयमान प्रविधिहरूमा अनुकूलन गर्ने आवश्यकतामा जोड दिनुभएको छ। भारतले स्थायी श्रम प्रमाणीकरण कार्यक्रममा अमेरिकाको कदमले दुई देशहरूको साझा महत्वाकांक्षालाई अगाडि बढाउन गाह्रो बनाउने बताएको छ। पश्चिम बंगालको नन्दीग्राम र रेजीनगर विधानसभा सीटमा भएको उपचुनावमा भारतीय जनता पार्टीले प्रचण्ड जीत हासिल गरेको छ अनि राँचीमा भारत तथा वेस्ट इन्डिज बीच दोस्रो T20 म्याच जारी रहेको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

समय यसबेला बेलुकीको 8 बजिरहेछ र श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 MHz र कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङ एफएम 100.2 MHz प्रसार भारतीको वेब ओटिटी प्लेटफर्म अनि न्यूज अन एआईआर एपमा पनि र अब आकाशवाणी खरसाङको अघिल्लो कार्यक्रम युवानी

0: नमस्कार आदरणीय श्रोता अनि मेरा प्रिय युवा साथीहरू, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवावाणी कार्यक्रममा। र आज हामीसँग हुनुहुन्छ कृतिसा राई, र उहाँले हामीलाई उहाँलाई मन परेको केही गीतहरू सुनाउनु हुनेछन्।
1: कहिले काहीँ कुनै गीत केवल गीत हुँदैन, त्यो एउटा समय हुन्छ, एउटा मान्छे हुन्छ, एउटा सम्झना हुन्छ, अथवा जीवनको त्यस्तो कुनै क्षण हुन्छ जहाँ शब्दले भन्न नसकेका कुराहरू सङ्गीतले भनिदिन्छ। आजको यो विशेष प्रस्तुतिमा हामी त्यस्तै चार गीतको कुरा गर्दछौँ, चार फरक भावनाहरू, चार फरक यात्राका तर

श्रोताको मनमा उत्तिकै गहिरो ठाउँ बनाएका गीत यी गीतहरूले बोकेका भावना र सम्झनाहरूलाई शब्दमा उतार्न म कृति सराई आज यहाँ तपाईँहरूसँग उपस्थित छु कार्यक्रम कोसेली मैले मन पराएका गीतहरूमा। एउटा हो तुम ही हो फिल्म आशिकी 2 बाट, अर्को छ एक तारा फिल्म वेकअप सिड बाट। तुम ही हो जब प्रेम नै जीवनको परिचय बन्छ, सन् 2013 आएको आशिकी 2 को तुम ही होले हिन्दी फिल्म संगीतमा एउटा छुट्टै प्रभाव छोड्यो। गीतलाई अरिजित सिंहले गाएका हुन् भने यसको संगीत र शब्द मिथुनको हो। गीत 23 मार्च 2013 सार्वजनिक भएको थियो, तर तुम ही हो लोकप्रिय हुनुको कारण केवल यसको मिठो धुन वा अरिजित सिंहको आवाज मात्र थिएन। यस गीतमा एउटा यस्तो प्रेम छ जहाँ प्रेम गर्ने मान्छेले आफ्नो अस्तित्व नै अर्को व्यक्तिसँग जोडिदिएका महसुस गर्छ। तिमी बिना म को हु, तिमी बिना मेरो के अस्तित्व छ, यही भावना गीतको केन्द्रमा छ। आशिकी 2 को कथामा राहुल र आरोहीको बीचको सम्बन्ध प्रेमबाट सुरु भएर सङ्घर्ष, सफलता, असफलता र पीडासम्म पुग्छ। त्यसैले तुम ही हो केवल प्रेमको खुसीको गीत जस्तै सुनिँदैन। यसको संगीत भित्र प्रेमसँगै एउटा डर पनि सुनिन्छ, गुमाउने डर, कसैलाई यति धेरै माया गर्नु कि उसको उपस्थितिले जीवनलाई अर्थ दियोस् अनि त्यही कारण उसको अनुपस्थितिको कल्पनाले पनि मन डराओस्। प्रेमलाई शब्दमा बयान गर्न नसकिएका तर कहिले काहीँ एउटा गीतले मनको सबै कुरा भनिदिन्छ। त्यही गहिरो प्रेमको भावनासँगै अब सुनौ तुम ही हो।

इकतारा जब मन आफैसँग कुरा गर्न थाल्छ सन् 2009 को फिल्म वेकअप सिडबाट हो। यो गीतमा कविता सेठ र अमिताभ भट्टाचार्यको आवाज छ। संगीत अमित त्रिवेदीले दिएका हुन् भने शब्द जावेद अख्तरका हुन्। तुम ही हो जस्तै गीतले प्रेमलाई अर्को व्यक्तिसँग जोड्छ भने इकताराले मनलाई आफै भित्र फर्काएर हेर्छ। यसको भाव एकदमै शान्त छ। यो गीत सुन्दा यस्तो लाग्छ मानव कुनै ठूलो भीरबाट अलि पर गएर एक्लै बसिएका छ। हावाले केही भनिरहेको छ, मनले आफैलाई केही सोधिरहेको छ, तर उत्तर खोज्न हतार छैन। वेकअप सेड आफै पनि एउटा युवाको आफ्नो बाटो खोज्ने कथा हो। जीवनमा के गर्ने, आफू वास्तवमा को हो र आफ्नो चाहना के हो भन्ने प्रश्नहरूसँग जोडिएको कथा। त्यसैले इकतारा त्यो यात्राको भावनात्मक आवाज जस्तो लाग्छ। यो केवल प्रेमको गीत होइन, यो आफूलाई खोज्ने गीत पनि हो। कहिले काहीँ जीवनमा यस्तो समय आउँछ जहाँ सबै कुरा ठिकठाक देखिए पनि मनभित्र एउटा खालीपन हुन्छ। सबैसँग कुरा गरिन्छ तर आफूभित्र के भइरहेको छ भन्ने कुरा कसैलाई भन्न सकिँदैन। त्यही बेला कुनै शान्त गीत बज्छ र हामीलाई लाग्छ यो गीतले त मेरो मनको कुरा गरिरहेको छ। इकताराको विशेषता पनि त्यही हो। यसमा ठूलो आवाज छैन, नाटकीयता छैन, प्रेमको ठूलो घोषणा छैन, छ त केवल एउटा भित्री यात्रा। त्यसैले यो गीत बिहानको शान्त समयमा पनि सुहाउँछ, राति एक्लै बस्दा पनि सुहाउँछ, यात्रामा झ्यालबाट बाहिर हेर्दा पनि सुहाउँछ र जीवनमा आफ्नो बाटो खोजिरहेको बेला पनि। र त्यही मौन भावनालाई एउटा धुनले आवाज दिन्छ। त्यही मिठो अनुभूतिसँग अब सुनौ इकतारा।

र अब यही संगीत यात्रालाई अगाडि बढाउँदै हामी पुग्नेछौँ दुई फरक तर सुन्दर भावनातर्फ, ख्वाबो के परिन्दे र तुझे फुला दिया। दुवै गीतको भावना फरक छ। एउटाले हामीलाई जीवन खुल्ला मनले बाँच्न सम्झाउँछ र अर्कोले विगतलाई छोडेर अगाडि बढ्न सिकाउँछ। ख्वाबो के परिन्दे, जब जीवन एउटा यात्रा बन्छ, केही क्षणका लागि प्रेम र सम्झनाबाट बाहिर निस्किएर कुरा गरौँ। सपना, स्वतन्त्रता र यात्राको। सन् 2011 आएको फिल्म जिन्दगी ना मिलेगी दुबाराको निकै लोकप्रिय गीत हो ख्वाबो के परिन्दे। यस गीतमा मोहित चौहान र अलिसा मेन्डोन्साको आवाज छ भने संगीत शङ्कर ईशान लोयको हो र शब्द जावेद अख्तरका हुन्। यो गीत सुन्दा मनमा एउटा खुल्ला आकाशको चित्र आउँछ। लामो बाटो, साथमा आफ्नो मान्छेहरू र अगाडि के छ भन्ने थाहा नभए पनि यात्रालाई महसुस गरिरहेको मन। हामी सबैको जीवनमा कहिले काहीँ यस्तो समय आउँछ जहाँ दैनिक जीवनका जिम्मेवारी र चिन्ताले हामीलाई यति व्यस्त बनाउँछ कि हामी बाँच्नुभन्दा बढी केवल डराइरहेका हुन्छौँ। तर कहाँ पुग्न खोजिरहेका छौँ, के खोजिरहेका छौँ, सायद हामी आफूलाई पनि थाहा हुँदैन। त्यसैले कहिले काहीँ एउटा यात्रा आवश्यक हुन्छ, नयाँ ठाउँ हेर्नका लागि मात्र होइन, आफूलाई फेरि भेट्नका लागि। ख्वाबो के परिन्देले पनि यही स्वतन्त्रताको अनुभूति दिन्छ। यसले सम्झाउँछ जीवन सधैँ योजना बनाएर मात्र बाँच्नु पर्ने कुरा होइन, कहिले काहीँ बाटोले जहाँ लान्छ त्यहीसम्म पुगेर पनि हिँड्नु पर्छ, किनकि हामीसँग यही एउटा जीवन छ र जिन्दगी ना मिलेगी दुबाराले भने जस्तै जीवन दोहोरिएर आउँदैन। त्यसैले सपना देखाऊ, यात्रा गराऊ, नयाँ कुरा अनुभव गराऊ, किनकि जीवनका सबैभन्दा सुन्दर सम्झनाहरू कहिले काहीँ गन्तव्यमा होइन यात्राकै बीचमा भेटिन्छ। त्यही स्वतन्त्रता र यात्राको भावसँगै अब सुनाऊ ख्वाबो के परिन्दे।

पुछे भुला दिया जब बिर्सन खोज्दा झन सम्झना आउँछ। अब हाम्रो संगीत यात्राले फेरि अर्को मोड लिँदैछ। यस पटक हामी पुग्दैछौ केही भावुक सम्झनाहरू तर्फ। सन 2010 मा आएको फिल्म अन्जाना अन्जानीको गीत हो तुझे भुला दिया। यसमा मोहित चौहान, शेखर रावजियानी र श्रुति पाठकको आवाज छ भने संगीत विशाल शेखरको हो। गीतको शीर्षक नै एउटा अधुरो प्रयास जस्तो लाग्छ। तिमीलाई भुलिदिए, तर के साँच्चै कसैलाई भुल्न सकिन्छ? कसैसँग बिताएका दिनहरू, साना साना कुराहरू, सँगै हाँसेको क्षणहरू, कसैले बोलेको एउटा शब्द वा अचानक सम्झना आउने कुनै ठाउँ, यी सबैलाई मनबाट मेटाउन त्यति सजिलो कहाँ हुन्छ र? कहिलेकाहीँ हामी आफूलाई सम्झाउँछौ अब अगाडि बढ्नु पर्छ, अब त्यो मान्छेलाई सम्झनु हुँदैन। तर जति भुल्न खोज्छौ उत्ति नै पुरानो सम्झनाहरू मनमा फर्किएर आउँछन्। तुझे भुला दिया त्यही अवस्थाको गीत। यो केवल ब्रेकअपको गीत होइन, यो छोड्न खोज्दा पनि मनले छोड्न नसकेको भावनाको गीत हो। सम्बन्ध समाप्त हुन सक्छ, मान्छे टाढा हुन सक्छ, समय अगाडि बढ्न सक्छ, तर मन भने कहिले काहीँ त्यही एउटा ठाउँमा अड्किएको हुन्छ। सायद यही कारणले यो गीत सुन्दा हरेक व्यक्तिले आफ्नो छुट्टै कथा भेट्छ। कसैलाई पुरानो प्रेमको सम्झना आउला, कसैलाई आफ्नो जीवनबाट टाढा भएको मान्छे, र कसैलाई केवल त्यो समय जुन फेरि कहिले फर्केर आउँदैन। समयसँगै हामीले एउटा कुरा सिक्छौ, सबैलाई भुल्न आवश्यक हुँदैन। केही मानिसहरू हाम्रो जीवनमा सधैँ रहनको लागि आएका हुँदैनन्। कहिले काहीँ उनीहरू एउटा अध्ययन

सबै भएर आउँछन् केही सिकाउन केही सम्झन दिन अन्तत हामीलाई अगाडि बढ्न सिकाउन कसैलाई भुल्न नसक्नु कमजोरी होइन कहिलेकाहीँ त्यो केवल प्रमाण हो त्यो मान्छे कुनै समय हाम्रो लागि साँच्चीकै महत्वपूर्ण थियो त्यही भावनासँग अब सुनाऊ बिछोड र सम्झनाको पीडालाई आवाज दिएको गीत तुझे भुला दिया।

रेतिन्जेल प्रस्तुत थियो कार्यक्रम युवावाणी। सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज।

रवा श्रोताहरू समक्ष सूचना आकाशवाणी खरसाङले महालयको शुभ उपलक्ष्यमा प्रसारण गरिरहेको छ संगीतमय रूपक महिषासुर मर्दिनी। श्रोताहरूले यो संगीतमय रूपक महिषासुर मर्दिनी भोलि 10 अक्टोबर 2026 बिहान 4 बजेदेखि सुन्न पाउनुहुनेछ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जमा। सुन्न नभुल्नुहोला संगीतमय मर्दिनी।

0: नमस्कार श्रोतागण, आकाशवाणीको यस चर्चा चौतारी कार्यक्रममा तपाईहरूलाई स्वागत छ। आजको यस कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको 12 वर्ष कल्याणकारी योजनामा सामाजिक कल्याण तथा किसान कल्याण विषयबारे चर्चा गर्नेछौ। आजको यस चर्चामा भाग लिन स्टुडियोमा हामीसित उपस्थित हुनुहुन्छ डाक्टर नकुल छेत्री। वहाँ एक अवकाश प्राप्त शिक्षक हुनुहुन्छ। वहाँले दार्जीलिङको एक प्रतिष्ठित उच्चतर माध्यमिक विद्यालयमा झण्डै 30 वर्षसम्म अध्ययनको कार्य गर्नुभएको छ। शिक्षाको क्षेत्रमा वहाँसित राम्रो अनुभव छ तथा वहाँ सामाजिक कार्यमा पनि अग्रणी हुनुहुन्छ। डाक्टर नकुल छेत्रीज्यू नमस्कार, म प्रस्तोता रोशनी छेत्री आकाशवाणीको यस चर्चा चौतारी कार्यक्रममा तपाईँलाई स्वागत जनाउँदछु।
1: हजुरलाई पनि मेरो तर्फबाट नमस्कार।
0: डाक्टर नकुल छेत्रीज्यू, देशका किसानहरूको हितसित प्रधानमन्त्री नरेन्द्र मोदीले कहिले सम्झौता गर्नु भएन, त्यो त सर्वविदितै छ। हालै अमेरिकाले उसको देशका कृषि उत्पादहरू भारतमा भित्र्याउन धेरै दबाव दिए, यहाँसम्म रुससँग तेल खरिद गर्नमाथि कठोर प्रतिबन्ध लगाए। देशका किसान र कृषिका लागि डिजल एउटा अति आवश्यक इन्धन हो।
1: पक्कै हो।
0: प्रधानमन्त्री मोदी र ट्रम्पको अगाडि नझुक्दा 50%सम्म भन्सार कर अर्थात ट्यारिफ लगाए, तर पनि श्री मोदी झुक्नु भएन अघि। यसबारे के भन्नुहुन्छ तपाईँ?
1: र यसबारे भन्नु पर्दाखेरि जुन चाहिँ भारत र अमेरिकाको एउटा अन्तर्राष्ट्रिय नीति भनौँ न, ट्रम्प सरकारको, र त्यो अमेरिकाले भारतलाई 50% ट्याक्स लाउने, ट्यारिफ लाउने भनेको थियो। भारत सरकार माननीय प्रधानमन्त्री नरेन्द्र मोदी यसबारेमा किन्चित पछि हटेनन्। उनले चुपचापसितले कसरी हुन्छ भारतलाई स्वनिर्भर बनाउने दिशातर्फ लागे। त्यसो हुँदाखेरि त्यो 50% ट्यारिफलाई उनले स्वीकार गरेन,
0: गर्नु भएन।
1: र अब त्यो नगर्दा चाहिँ कता चाहिँ उनले फोकस गरे भन्दाखेरि अब भारतको कृषि क्षेत्रमा एमएसपीको, र त्यो एमएसपीको क्षेत्रमा उनले बढी जोड लगाए। र त्यसरी नै अब विभिन्न भारत र अमेरिका

0: अन्य देशसित आयात निर्यात गर्ने त्यो कोरिडोरहरू पनि बनाउनु थाले। त्यसले गर्दाखेरि एउटा देशप्रति मात्र निर्भर नभएर अन्य देशहरूबाट पनि उनले व्यवसायहरू सामानहरू ल्याउने लाने होइन
1: एक्सपोर्ट
0: इम्पोर्ट गरेर यसरी भारतलाई स्वनिर्भर बनाउनुपट्टि लाग्नुभयो। त्यस्तै गरेर नेसनल हाइवेहरूको विकास हेर्नुहोस् आज अन्तर्राष्ट्रिय उसमा जोडिएको छ, स्तरमा जोडिएको छ। त्यसरी नै एक्सप्रेस वेहरू बनिएको छ, डिजिटल मिडियाहरू बनिएको छ। यी सबैले चाहिँ हाम्रो एमएसपीलाई बढाएर लगेको हुनाले गर्दाखेरि अब भारतवर्ष चाहिँ एउटा मजबुत राष्ट्रको मार्गमा अघि बढिरहेको
1: पाइन्छ।
0: हजुर
1: नकुलजी, यो जिएसटीले देशलाई के कति टेवा दिएको छ?
0: जिएसटीले टेवा दिएको छ भनेको जिएसटी भनेको त्योभन्दा पहिला त भनौँ भने आफ्नो आफ्नो राज्यमा आफ्नो आफ्नो प्रकारको लगाउने प्रक्रिया त्यस्तो थियो आफ्नो मन परिचितले। यो सबैलाई चाहिँ एकीकृत गरेर भारत सबैलाई समेटेर चाहिँ भारतभरिमा जिएसटी मार्फत एउटै ट्याक्स लागू गरिदिएकोले गर्दाखेरि समान रूपमा ट्याक्स तिर्नुपर्ने भयो र यो एउटा ठुलो उपलब्धि नै हो। र यसरी नै अब हाम्रो खेती किसान सम्बन्धित नै यो कुरा गर्नु पर्दाखेरि 2026-27 को एमएसपी को कुरा गर्नु पर्दाखेरि चाहिँ यहाँ भारतमा धेरै प्रगति भएर गएको देखिन्छ र त्यसको एउटा इन्डेक्स हेर्दाखेरि गहुँ पर्सेन्टेजमा हेर्यौँ भने मार्जिन ओभर कस्ट पर्सेन्टेजमा 109 अहिले 160 पुगेको छ।
1: त्यस्तै हजुर
0: त्यस्तै गरेर बार्ली हेऱ्यो भने 58 170 पुगेको छ, बढेरै गयो। मसुर दाल हेऱ्यो भने 89-89 300 पुगिसक्यो। अब यो तेलहरूको दाम 93-250 भनेको मतलब चाहिँ यहाँनिर एमएसपी मार्फत चाहिँ कृषिलाई बढावा दिएर भारत चाहिँ एउटा आत्मनिर्भर भारततिर
1: लागिरहेको प्रधानमन्त्रीको त एउटा उसै छ,
0: तपाईँको मिशन
1: मिशनै छ
0: त्यो चाहिँ
1: आत्मनिर्भर
0: भारत बनाउने। हजुर
1: हजुर, भनेपछि प्रधानमन्त्री नरेन्द्र मोदीको 12 उपलब्धिहरू संक्षिप्तमा भन्नुपर्दा के हुन्?
0: प्रधानमन्त्री नरेन्द्र मोदी सरकारका 12 विकास यात्रालाई निहाल्दा सन् 2014 2026 12 भारतमा आर्थिक सुधार, डिजिटल क्रान्ति, पूर्वाधार विस्तार, सामाजिक कल्याण र विश्व कूटनीतिक प्रभावको दृष्टिले महत्वपूर्ण कालखण्ड मानिन्छ र यस अवधिमा सरकारले सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयासको मन्त्रलाई अघि बढाउँदै विभिन्न क्षेत्रमा व्यापक परिवर्तन ल्याउने प्रयास गरिरहेको देखिन्छ र आर्थिक विकासमा विश्वको प्रमुख अर्थतन्त्रहरू मध्ये चाहिँ भारत एक बनेको छ र कर प्रणालीलाई पनि अघि तपाईँले भन्नुभयो त्यसमा त्यो कर प्रणालीलाई पनि सरल बनाउन गुड्स एन्ड सर्भिस ट्याक्स
1: जिएसटी
0: अघि कुरा गर्नुभयो त्यो लागू गरियो। अब के हो भन्दा त उत्पादन क्षेत्रलाई बलियो बनाउन मेक इन इन्डिया र पिएलआई योजनाहरू पनि सञ्चालन गरियो। स्टार्टअप र उद्यमशीलतालाई प्रोत्साहन दियो जसका कारण भारत विश्वकै अग्रणी स्टार्टअप केन्द्रहरू मध्ये एक बनिसकेको छ र डिजिटल क्रान्तिमा अघि भनिहाल्यो
1: जाम
0: ट्रिनिटी मार्फत सरकारी सेवाहरू प्रत्यक्ष लाभार्थीहरूसम्म पुर्याइयो
1: अनि
0: पुर्याइँदैछ। डिजिटल भुक्तानी प्रणाली युपिआई आज भारतमा हेर्यो भने व्यापक रूपमा प्रचलनमा आएको छ, यसले विश्वमै उदाहरणीय सफलता हासिल गरिसकेको छ।
1: हेर्नुहोस्
0: हरेक बजार एउटा चिया दोकान रिक्सामा पनि हाम्रो यति सहजसितले काम भइरहेको छ र सरकारी सेवाहरूमा पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा सहयोग पुगेको छ। सामाजिक कल्याणमा प्रधानमन्त्री जनधन योजना मार्फत करोडौं नागरिकहरूलाई ब्याङ्किङ सेवासँग जोडियो र प्रधानमन्त्री उज्ज्वला योजना अघि कुरा गर्यौं त्योद्वारा गरिब परिवारलाई ग्यास जडान उपलब्ध गराइयो। आयुष्मान भारत मार्फत स्वास्थ्य सुरक्षा विस्तार गरियो। आवास, शौचालय, खाने पानी तथा विद्युत पहुँचमा उल्लेखनीय वृद्धि भएर गयो। पूर्वाधार विकासको क्षेत्रमा राजमार्ग, रेलमार्ग, विमानस्थल, बन्दरगाह तथा मेट्रो नेटवर्क

0: को तीव्र विस्तार गरियो। वन्दे भारत रेल एक्सप्रेसवे तथा ग्रामीण सड़क निर्माणमा उल्लेखनीय प्रगति भएर गएको छ र ऊर्जा र नवीकरण ऊर्जामा भारतले ठूलो लगानी गर्यो। कृषि तथा ग्रामीण विकास अन्तर्गत किसान सम्मान निधि योजनाबाट किसानहरूलाई प्रत्यक्ष आर्थिक सहायता प्रदान गरियो। सिंचाई, कृषि प्रविधि र ग्रामीण पूर्वाधारमा लगानी बढाइयो। स्वयं सहायता समूह एसएचजी र लखपति दिदी अभियान मार्फत ग्रामीण महिलाको आर्थिक सशक्तिकरणमा जोड दिइयो। राष्ट्रिय सुरक्षा र विदेश नीतिमा ठूलो परिवर्तन देखियो। सीमा पार आतंकवाद विरुद्ध कडा नीति अपनाइयो। भारतको अन्तर्राष्ट्रिय प्रतिष्ठा र कूटनीतिक प्रभाव बढेर गएको छ अहिले र G20 जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा भारतले नेतृत्वदायी भूमिका निर्वाह गरिसकेको छ र यसरी हेर्दा माननीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको विगत 12 वर्षमा भएका विशेष 3 ठूला उद्देश्यहरू मूलत मानिसहरूलाई गरिबीबाट बाहिर निकाल्नु मात्र नभएर मानिसहरूलाई सक्षम बनाउनु, जीवनशैलीमा सुधार ल्याउनु अनि राष्ट्रको विकास गर्नु पनि रहेको देखिन्छ। त्यसरी नै कल्याणकारी परिदृश्यको मेरुदण्ड मजबुत बनाउन मोबाइल फोन र आधार पहिचान मार्फत जनधन योजना सुरु गरियो। धेरै ग्रामीण अनि शहरी गरिबहरूका लागि 0 ब्यालेन्स खाताहरू खोल्न अनुमति दिइयो। अहिलेसम्म खाता संख्या 58 करोड नागिसकेको छ। अझ महत्वपूर्ण कुरा के छ भने यी खाताहरू मध्ये 57% घर परिवारका महिलाहरूको नाममा छन्। त्यसैले अब 0 ब्याङ्क ब्यालेन्स खातामा मानिसहरूले पैसा जम्मा गर्न थालिसकेका छन्। तिनीहरूले विभिन्न सरकारी योजनाहरूको प्रत्यक्ष लाभ पाइरहेका छन्। साथै यदि कसैको कुनै पेन्सन छ भने, यदि कुनै क्रेडिट छ भने अर्थात् लगानी छ भने ती सबै कुरा त्यो खातामा प्रष्ट देखिने भयो। आधार कार्ड जनधन योजनासित जोडिएको हुनाले आधार परिदृश्य पनि अब धेरै हदसम्म व्यापक भएर गएको छ। धेरै मानिसहरूलाई यसमा समेटिएको छ। यसमा मोबाइल पनि जोडिएको छ। मोबाइल मार्फत सम्पूर्ण जन ट्रिनिटीको वित्तीय समावेशीकरण भाग अगाडि बढ्दै गइरहेछ। मूल रूपमा सरकारको कल्याणकारी योजना वित्तीय समावेशीकरण प्रणाली मार्फत लाभार्थीहरूले उपभोग गर्न पाइरहेका छन्। त्यसो त सरकारले पहिले पनि गरिबहरूलाई मदत नगरेको त होइन, तर त्यो एउटा सिस्टम प्रणालीमा ठुलो खाडल परेको थियो। पैसा कुनै खातामा पठाइदिए थियो तर कुनै अन्य खातामा पुगिरहेको थियो। जन ट्रिनिटीले यी सबै खाडललाई हटाउन मदत गरेको छ। आधार र मोबाइल पहिचान मार्फत अब लाभार्थीहरूलाई सुनिश्चित गरिएको छ र विशेष गरी महिलाहरूलाई लक्षित गरेर अनि बिपिएल घर परिवार र ग्रामीण जनताको निम्ति सरकारी योजनाहरू धेरै छन्। त्यसमा प्रधानमन्त्री उज्ज्वला योजना एउटा यस्तो योजना हो जसले वास्तवमै क्रान्तिकारी परिवर्तन ल्याएको छ। यस योजनाले ग्रामीण महिलाहरूको स्वास्थ्यमा सुधार ल्याएको छ, आर्थिक स्थितिमा सुधार आएको छ। स्पष्ट रूपमा भन्नुपर्दा प्रधानमन्त्री उज्ज्वला योजना अन्तर्गत एलपिजी सिलिन्डरहरू मुख्यत दाउरा प्रयोग गरिने ग्रामीण क्षेत्र अर्धग्रामीण क्षेत्रहरूमा आपूर्ति गर्न हेतु लागू गरिएको एक वृहत योजना हो। विशेष गरी ग्रामीण क्षेत्रमा मानिसहरू भान्साकोठामा अत्यधिक धुवाको कारणले धेरै बिरामी हुन्थे। यस योजनाले गर्दा मानिसहरूको स्वास्थ्यमा अब उल्लेखनीय परिवर्तन आएको छ। वन जङ्गल जोगाउने काम पनि भइरहेको छ। सबैभन्दा ठुलो आधारभूत कुरा भनेको महिलाहरूले दाउरा सङ्कलन गर्न, गाईको गोबर लिन र यस्तै अन्य कामहरूमा बिताउने समय घटाउने उद्देश्यले यस योजना लागू गरिएको हो र यस योजनाले ती घर परिवारहरूमा धेरै बलियो वित्तीय सुरक्षा पनि निम्त्याएको छ। त्यसैले यो सुधारहरूको एक धेरै प्रभावशाली प्याकेज पनि भएको छ।
1: 140 करोड भन्दा बढी जनसङ्ख्या भएको भारतमा शासनको स्तर र जटिलतालाई ध्यानमा राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीको उपलब्धि विशेष रूपमा उल्लेखनीय छ। भारत 140 करोड भन्दा बढी जनसङ्ख्या भएको देश हो तथा भाषा, संस्कृति, धर्म र भूगोलको दृष्टिकोणमा असाधारण विविधताले भरिपूर्ण छ। धेरै देशहरूले राजनीतिक उथुलपुथुल, सरकार र नीतिगत अनिश्चिततामा बारम्बार परिवर्तनहरू देखेको समयमा भारतले नेतृत्व र शासनमा निरन्तरता अनुभव गरेको छ।
0: हजुर,

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अहिले समय बेलुकीको 10:30 भइरहेछ र यसका साथै आजको अधिवेशनहरूको सम्पूर्ण कार्यक्रमहरू यतिमा नै पूरा हुँदछ र भोलि बिहान 3:42 प्रभातकालीन अधिवेशनको साथमा पुनः उपस्थित हुने नै छौँ। तबसम्मलाई आज्ञा चाहन्छौँ। नमस्ते, शुभरात्रि, जय हिन्द।

एफएम 103.5 मेगाहर्जमा यो प्रातःकाल हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ अनि हाम्रो यो आजको विशेष प्रसारण मोबाइल एप न्युज अन एयर साथै प्रसार भारतीको ओटिटी प्लेटफर्म वेब्स सँगसँगै पूर्व निर्धारित समयहरूमा आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज पनि उपलब्ध भइरहेछ। आज विक्रम सम्वत 2083 सालको असोज महिनाको 24 गति अनि शक सम्वत 1948 18 गति आश्विन तदनुसार अङ्ग्रेजी क्यालेन्डर मुताबिक चाहिँ आज हो सन् 2026 सालको अक्टोबर महिनाको 10 तारिक शनिबार। अहिले समय प्रातःकालको 3:45:59 भइरहेछ र अब यसको साथै आरम्भ हुँदैछ आजको हाम्रो यो विशेष प्रभातकालीन अधिवेशन। आकाशवाणी खरसाङ सुनेर बसिरहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा हाम्रा प्राविधिक मित्रहरू लोपसाङ लेप्चा अनि फुलेन राय लगायत प्रसारण सहयोगी महेश दाहालको साथमा सहायत्री म बिरेनको यो पावन बेलामा न्यानो स्वागत अभिवादन सँगसँगै आजको यो विशेष पर्व महालयको अशेष शुभकामना।

आदरणीय श्रोतागण, अबको केही बेरमा आकाशवाणीको कोलकाता केन्द्रबाट सम्प्रसारण गरेर सुनिरहेका छौँ यो महालयको शुभ अवसरमा एक विशेष सङ्गीत निरूपक महिषासुर मर्दिनी, जसमा रचना वाणी कुमार, सङ्गीत पङ्कज कुमार मल्लिक अनि वाचक स्वर रहेको छ वीरेन्द्र कृष्ण भद्रको।